0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाइ।
5: हेलो, के छ तेरो खबर?
6: ठिक छु यार, सन्चै छस्?
5: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
6: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
5: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
6: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
5: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
6: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊँ न।
5: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
1: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
7: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कूलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412 9464667887।
8: तन्ना आजै फेरि हाल्नुस्।
9: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल साउन 5 गते मंगलबार। तदनुसार सन् 2026 जुलाई 21 तारीक नेपालसम्म 1146 असार शुक्ल पक्ष अष्टमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। देशको आर्थिक विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री शाहको भनाई। व्यवसायलाई उच्च मनोबलका साथ काम गर्न आग्रह। मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरीका 15 बुँदे माग, मन्त्री गुरूङलाई हस्तान्तरण। शोषणमुक्त र सम्मानित कार्यस्थल निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख। प्रतिस्पर्धा बिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न। पोखरामा बोलबम यात्राको रौनक, गाईघाटबाट जल ल्याई केदारेश्वरमा जलार्पण। गण्डकीमा असारमा सवारी दुर्घटनामा 21 जनाको मृत्यु, ट्राफिक कार्यवाहीबाट 14.3 करोड़ राजस्व संकलन। बजेट कार्यान्वयन मार्गदर्शन जारी, चालू आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने। कंगोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको संख्या 930 पुग्यो। बहराइन र कुवेतद्वारा ईरानी आक्रमण विफल पारेको दावी। र नेदरल्याण्डसमा लीग दुईको 8 सिरिज खेल्दै नेपाल, पहिलो खेल नामिबियासँग मंगलबार दिउँसो 14:45 खेल्ने।

0: इसका एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
4: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक विकास, उद्यमशीलता प्रवर्धन र रोजगारी सृजनाका लागि पूँजी बजारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको छ। त्यसक्रममा पूँजी बजारलाई व्यावसायिक, पारदर्शी र मर्यादित बनाउन आवश्यक सुधार अगाडि बढ़ाइने पनि उहाँले बताउनु भएको छ। पूँजी बजारका सरकारवालासँग सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहन र अनियमितता गर्नेलाई शून्य सहनशीलताको नीति अप्नाइने स्पष्ट पार्नुभएको छ। सोमबारै पूँजी बजारमा उल्लेख सुधार भएको छ। पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सृजना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउँदै उहाँले उद्यमी व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ। उहाँले पूँजी बजारलाई व्यावसायिक र मर्यादित बनाउनु पर्नेमा जोड़ दिँदै यसबाट उद्यमशीलता फस्टाउने र रोजगारीका अवसर थपिने भएकाले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरू विरूद्ध शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्नु भएको छ। छलफलमा पूँजी बजारका सरकारवाला संस्थाका प्रतिनिधिले बजारको दिगो विकासका लागि कानूनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिनुभएको छ। प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू अझ बढ़ी प्रोत्साहित भएको उल्लेख गर्दै उहाँले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रूपियाँ भन्दा बढ़ी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ। छलफलमा नियमनकारी निकायका तर्फबाट नेपाल धितो पत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरकारवालाका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 2083-84 को पूँजी बजार नीति तथा नेपालको पूँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको जानकारी दिनुभएको छ। ती नीतिमा उल्लेखित कार्यक्रमलाई चरणबद्ध रूपमा कार्ययोजना बनाई कार्यान्वयनमा लागिसकिएको उहाँले स्पष्ट पार्नुभएको छ। नेपाली स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बीमा बजार एवं पूँजी बजार सुधारका लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया शुरू भइसकेको बताउनु भएको छ। नेप्सीको पुनर्संरचनाका लागि उपयुक्त मोडालिटी तय गरी अगाडि बढ़ाइने उल्लेख गर्दै उहाँले धितोपत्र बोर्डद्वारा जारी गरिएका नीति अनुरूप प्रणालीको विकास गरी धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकारवालाहरूले बैंकिङ तथा वित्तीय संस्था मार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीहरूलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक कदम चाल्नुपर्ने भनाई राख्नु भएको थियो।

मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2082 को प्रभावकारी कार्यान्वयन तथा मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरी तथा श्रमिकहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले गण्डकी प्रदेश स्तरीय परामर्श तथा ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ। शुभ अवसर ग्राम नेपालको आयोजनामा भएको कार्यक्रममा मनोरञ्जन क्षेत्रमा कार्यरत दौतरी समूहका सदस्यहरूले गण्डकी प्रदेश सरकारकी सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङलाई 15 बुँदे संयुक्त ज्ञापन पत्र हस्तान्तरण गरेका हुन्। ज्ञापन पत्रमा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूको श्रम अधिकार, सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल तथा मानव अधिकारको संरक्षणका विषयलाई प्राथमिकताका साथ उठाइएको छ। सबै श्रमिकसँग अनिवार्य लिखित श्रम सम्झौता गर्ने, बाल श्रम अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक र ओभरटाइमको सुनिश्चितता, स्वास्थ्य तथा दुर्घटना बीमा, सामाजिक सुरक्षा कोषमा आबद्धता, कार्यस्थलमा आचार संहिता लागू गर्ने, हिंसा तथा यौन शोषणका घटनामा निशुल्क कानूनी सहायता उपलब्ध गराउने, गुणस्तरीय खाना, सुरक्षित यातायात, अतिरिक्त कामको छुट्टै भुक्तानी, विदा नलिँदा तलब कटौती गर्ने व्यवस्था हटाउने लगायत 15 बुँदे माग समेटिएका छन्। कार्यक्रममा दौतरी समूहकी सदस्य इमाया विकले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूको तर्फबाट 15 बुँदे संयुक्त माग पत्र वाचन गर्दै मन्त्री गुरूङलाई हस्तान्तरण गरेकी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेखा गुरूङले सुरक्षित, सम्मानित र शोषणमुक्त समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र अधिकार सुनिश्चित गर्नु सरकार मात्र नभई सबै सरकारवालाको दायित्व भएको उल्लेख गर्दै मन्त्रालय यस अभियानमा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्। गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिकी सभापति दमयन्ती रूचालले समाजमा अझै पनि शक्तिशाली वर्गबाट कमजोर र निमुखामाथि हिंसा तथा अपमान हुने प्रवृत्ति विद्यमान रहेको बताएका छन्। यस्तो समस्या नेपालमा अझै जटिल र विकराल अवस्थामै रहेको भन्दै कानूनको प्रभावकारी कार्यान्वयन र सामाजिक सचेतना आवश्यक रहेको धारणा राखेका छनृ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयन प्रक्रिया थालेको छ। पार्टी सभापति रवि लामिछाने यसको क्रियाकार्यमा छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउने सहमति भइसकेको छ। यस्तै एक उपसभापति, एक महामन्त्री, दुई सह महामन्त्री, एक प्रवक्ता, एक कोषाध्यक्ष, दुई सह कोषाध्यक्ष र तीन सह प्रवक्ता सहित सचिवालय सदस्य र 51 जना केन्द्रीय सदस्य पनि मनोनित गरिएको छैन। यसबारे सभापति लामिछानेले बल्ल आन्तरिक छलफल थालेको नेताहरू बताउँछन्। यद्यपि सबै मनोनयन एकै पटक गरिहाल्ने पक्षमा उनी छैनन्। सबै एकै पटक मनोनयन नगर्ने कि भन्ने छ, एक पदाधिकारीले भनेका छन्। आवश्यक रहेका पदहरूमा विस्तारै मनोनयन गर्दै जानुहुन्छ होला। त्यसो हुँदा उपसभापति, महामन्त्री, प्रवक्ता र कोषाध्यक्ष तत्काल मनोनित हुन सक्ने ती पदाधिकारीले बताएका छन्। साउनको तेस्रो हप्तासम्ममा मनोनयन भइसक्ने भनाइरहेको छ। त्यसमध्ये मुख्य चासो मनोनित हुने महामन्त्रीप्रति छ। सो पद बालेन शाहको समूहले पाउने निश्चित छ, किनकि प्रत्यक्ष चुनावबाट सभापति लामिछाने समूहका विपिन आचार्य महामन्त्री चयन भइसकेका छन्। यसो हुँदा आफ्नो भागमा परेको महामन्त्रीमा बालेनले कसलाई अघि सार्छन् त? निकट नेताहरूले भूपदेव शाहको नाम लिएका छन्। यद्यपि आकांक्षी अरू पनि छन्। बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदा भूपदेव प्रमुख स्वकीय रहेका थिए। कुनै समय बालेनले साह्रै विश्वास गरेका व्यक्ति थिए भूपदेव। यसकारण पनि बालेनले उनलाई साथै लैजान चाहेको निकटस्थ दावी गर्छन्। यद्यपि भूपदेव र बालेनबीच पहिला जस्तो सम्बन्ध नभएको र उनीहरूबीच अविश्वास बढ़ेको चर्चा पनि छ, तर त्यस्तो शंका अहिले मेटिसकेको बालेन निकट एक नेताले दावी गरेका छन्। उहाँका बारेमा केही विषय उठाइएको रहेछ जसमा बालेनले चासो राख्नु भएको थियो, त्यसको चित्तबुद्ध जवाब आइसकेको छ। ती नेताले भनेका छन् यथार्थ कुरा थाहा पाइसकेकाले अब उहाँलाई अगाडि बढ़ाउने निर्णय गर्नुपर्ने हो। रासोपासँग बालेन समूहको एकता भएपछि भूपदेव महामन्त्री भनेका थिए। उनले 62 दिन काम गरे, जिल्ला दौड़ा गरेर उनले संगठनमा राम्रो प्रभाव छाडेका छन्। उनलाई महामन्त्री बनाउनु अघि केन्द्रीय सदस्य मनोनित गर्नुपर्दछ। असार 7-12 चितवनमा भएको रासोपाको प्रथम अधिवेशनमा सभापति, 6 पदाधिकारी सहित 900 जना केन्द्रीय सदस्य निर्वाचित हुँदा भूपदेवले उम्मेद्वारी नै दिएका थिएनन्। त्यसले प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदेव ढकालको नाम पनि महामन्त्रीका रूपमा चर्चामा आएको छ, तर उनले यसबारे अनभिज्ञता जनाएका छनृ।

मदन पुरस्कार 2082 लागि छनौटमा परेका उत्कृष्ट 10 पुस्तकको सूची सार्वजनिक गरेको छ। मदन पुरस्कार गुटीले ती 10 कृतिहरूमध्ये एक कृतिलाई वर्ष 2082 मदन पुरस्कार अर्पण गर्ने जनाएको छ। गुटीका अनुसार यस प्रयोजनका निम्ति गुटीलाई कुल 298 पुस्तकहरू प्राप्त भएका थिए। उत्कृष्ट सूचीमा परेका पुस्तकहरूमा अज्ञात केशव राजगेवाली, केशव दाहाल, इथा केशव दाहाल, उत्कर्ष ललित विष्ट, नेपाल मण्डलसँग जोड़िएको सिमरनगढ़को इतिहास रोशन कुमार झा, नेवार समुदायका परम्परागत मकुण्ड नाच बीणा जोशी राज भण्डारी, परिधि उमा सुवेदी, महायुग सीमा आभास, सलह श्रवण मुकारुङ, स्वस्पर्श डाक्टर नवराज केसी र हिउद नदीश रहेका छन्। विक्रम सम्म 2012 सालमा स्थापित मदन पुरस्कार गुटीले पहिलो पल्ट 2013 सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति सामाजिक शास्त्रमा चितरंजन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको आदिकवि भव स्थिर विद्युत उत्पादक कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो।

प्रतिस्पर्धा बिना नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टमा उपकुलपति नियुक्त गरिएको छ। विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालयले दरखास्त आदिकवि भव स्थिर विद्युत उत्पादक कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो।

कुलपति नियुक्त गरिएको भन्दै वैज्ञानिकहरूले प्रश्न उठाएका हुन्। यसले गर्दा खुला बजारमा रहेका अब्बल अनुभवी अन्तर्राष्ट्रिय अनुभव प्राप्त अन्तर्राष्ट्रिय डिग्री हासिल गरेका तथा अन्तर्राष्ट्रिय स्तरको रिसर्च फेलोशिप गरेका योग्य व्यक्तिहरू प्रतिस्पर्धामा सहभागी हुनबाट वञ्चित भएका छन्। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश गरिएका उम्मेद्वारहरू मध्येबाट कुलपति शाहले अन्य विश्वविद्यालयहरूमा उपकुलपतिहरू नियुक्त गरेका थिए। कुनै निकायमा प्रतिस्पर्धा गराउने र कुनैमा नगराउने सरकारको दोहोरो मापदण्ड देखिएको सम्बद्ध अधिकारीहरू बताउँछन्। हिन्दू धर्मावलम्बीको आस्था र श्रद्धाको महिना साउन शुरू भएसँगै पोखरामा बोलबम यात्राको रौनक छाएको छ। साउन महिनाको पहिलो सोमबार गेरू वस्त्र धारण गरेका हजारौं भक्तजन पोखरा एक बगरस्थित गाईघाटमा जम्मा भई सेती नदीको पवित्र जल लिएर करिब 8 किलोमिटर पदयात्रा गर्दै बैदामस्थित केदारेश्वर महादेव मन्दिर पुगेका छन्। भक्तजनले गाईघाटको 108 धारामा स्नान गरी सेती नदीको जल, गाईको दूध र बेलपत्र बोकेर बोलबमको जय घोष गर्दै भजन कीर्तन तथा बाजा गाजासहित नगर परिक्रमा गरेका थिए। र्याली बगर न्यू रोड सिर्जना चोक हुँदै फेवाताल किनारा स्थित केदारेश्वर मन्दिर पुगेको थियो। मन्दिरमा 108 शिवलिंगमा जलार्पण गर्दै भक्तजनले आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ पूजा आराधना गरेका छन्। केदारेश्वर महादेव मणि सेवाश्रम समितिका बोलबम कार्यक्रम संयोजक तथा विश्व हिन्दू महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खरालका अनुसार समितिले विगत 25 वर्षदेखि साउन महिनाको प्रत्येक सोमबार बोलबम यात्रा आयोजन गर्दै आएको छ। उनका अनुसार पहाड़ी क्षेत्रमा बोलबम यात्राको शुरूआत पोखराबाट भएको दावी गर्दै 2058 सालदेखि गाईघाटबाट जल ल्याई केदारेश्वर मन्दिरमा जलार्पण गर्ने व्यवस्थापन समितिले गर्दै आएको हो। संयोजक खरालले पछिल्ला वर्षहरूमा यातायातको सहज पहुँच र दैनिक कार्य व्यस्तताका कारण खाली खुट्टाले पदयात्रा गर्ने भक्तजनको संख्या केही घटेको बताएका छन्। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674400।

0: 58577903 मौकाको फाइदा उठाउनुहोस्।
1: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: Is that you? प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
2: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर, अनि तिमी नि?
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
4: त्यो पनि एनटीएचएमसीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
3: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा। फोन 061-50-50-78-50-51-33 र 576-458।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
9: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन्द, फिजिशियन, फिजिशियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
9: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलॉजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुंग, कंसल्टेंट रेडियोलॉजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कंसल्टेंट एनेस्थेसियोलॉजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुंग, कंसल्टेंट फिजिशियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑफ सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा,
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा,
10: फोन नम्बर 0614510000,
11: 0614510002, मोबाइल नम्बर 9856084466।
10: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
9: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
12: पाल रोग,
9: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
12: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
12: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
9: फोन 061-572-648-572-849।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
15: हेलो
16: हजुर नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
15: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
16: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: होम केयर सेवा, होम केयर सेवा,
19: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
18: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
18: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
18: सुत्केरी नवजात शिशुको हेरचाह,
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
18: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
19: डाक्टर ल्याब सेवा,
18: औषधि डेलिभरी सेवा,
19: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-9972-77।
17: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405, 98560-33405।

44 बीपी स्मृति दिवसको सन्दर्भमा नेपाली कंग्रेस कास्कीले विद्यार्थीबीच वक्तृत्व कला प्रतियोगिता गरेको छ। अहिलेका युवाले बीपीबाट के सिक्ने भन्ने विषयमा आयोजित प्रतियोगितामा एसओएस हर्मन माइनर विद्यालयकी प्रेरिका बराल प्रथम भएको नेपाली कंग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिगदेलले जानकारी दिएका छन्। प्रतियोगितामा लक्ष्मी आदर्श माविकी सम्झना बेलवासी द्वितीय, एसओएसकै अनुजा गौतम तृतीय र राम ज्योति माविकी स्वेच्छिया परिवार सान्त्वना भएका छन्। विजेतालाई क्रमशः 10,000, 8,000, 5,000 र 2,000 सहित प्रमाणपत्र वितरण गरिनेछ। साउन 6 गते पार्टी कार्यालयमा हुने कार्यक्रममा उनीहरूलाई पुरस्कृत गरिने प्रवक्ता नवीन सिगदेलले जानकारी दिएका छन्। निर्णायक मण्डलमा डाक्टर एम नाथ तिमिलसिन्हा संयोजक र दिपेन्द्र पराजुली, कपिलमणि दाहाल सदस्य रहेका छन्। हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट बिम्ब कवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुने भएका छन्। कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कोविद चरण उपाध्याय र वसन्तराज त्रिपाठी सदस्य रहेको प्रतिभा चयन समितिले श्रेष्ठको नाम सिफारिश गरेको थियो। बिम्ब कविका रूपमा सुपरिचित नेपाली कविता र कलाका सुप्रसिद्ध प्रतिभा प्राज्ञ श्रेष्ठ गीत लेखन र संस्कृति संरक्षणमा पनि सक्रिय देखिन्छन्। लोकनृत्य, गाई जात्रा, बाघ जात्रा, भैरव नृत्य संरक्षणमा चार दशक आफूलाई समर्पित गराएका उनका दर्जन चर्चित कविता कृति प्रकाशित छन्। बाङ्मय क्षेत्रमा समर्पित श्रेष्ठसँग नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा रहेर सेवा गरेको अनुभव समेत छ। उनी यसअघि दर्जन बढ़ी राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान पुरस्कारबाट पुरस्कृत भइसकेका छन्। यसअघि संस्थाद्वारा संचालित शुभ प्रभात काव्यमाला पुरस्कार गन्धर्व सारंगी पाठशाला हेमजालाई प्रदान गरिने भएको छ। संयोजक बलराम पौडेलको संयोजकत्वमा सोमनाथ गौतम र डिल्लीराम पौडेल सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिशलाई संस्थाको बैठकले अनुमोदन गरेको हो। प्रतिष्ठानले मासिक रूपमा संचालन गर्ने शुभ प्रभात काव्यमाला र प्रतिष्ठानका कार्यक्रममा सारंगीको धुन सहितको गायनले प्रतिष्ठानको गतिविधि सफल पार्न पुर्याएको योगदानको कदर गर्दै सम्मानित गर्न लागि जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा देशभर विपद जन्ने 62 घटना भएको जनाएको छ। सो अवधिमा मुलुकका विभिन्न भागमा बाढ़ी पहिरो डुबान सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा 2 जनाको मृत्यु र 15 जना घाइते भएका छन्। सर्पदंशका कारण 2 जनाको मृत्यु भएको हो भने 11 जना घाइते भएका छन्। उक्त घटनाबाट 9 जिल्ला प्रभावित छ। पहिरोबाट 2 घाइते र 11 जिल्ला प्रभावित छन् उनले भनेका छन्। प्राधिकरणका अनुसार पछिल्ला 24 घण्टाको अवधिमा 11 सड़क अवरूद्ध भएका छन्। प्राधिकरणले हिजो सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार विपदका कारण करिब 12,27,000 बराबरको अनुमानित आर्थिक क्षति भएको छ। घटनामा 6 चौपाया पनि क्षति भएको छ। पछिल्लो 24 घण्टामा 18 जिल्लामा 26 पहिरो, 13 सर्पदंश, 8 आगलागी, 7 अविरल वर्षा, 5 जनावर आक्रमण तथा 3 बाढ़ीका घटना भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरिएको छ। ती घटनाबाट 47 जिल्ला प्रभावित भएको र उद्धारका लागि सुरक्षा निकायका 267 जना जनशक्ति परिचालन भएको प्राधिकरणले जनाएको छ। गत असार महिनामा गण्डकी प्रदेशभरि विभिन्न सवारी दुर्घटनामा 21 जनाले ज्यान गुमाएका छन्। उक्त महिनामा प्रदेशभर 19 सवारी दुर्घटनामा 22 सवारी साधनहरू संलग्न थिए। ती दुर्घटनामा परि 21 जनाले ज्यान गुमाएको र ज्यान गुमाउनेमा 16 पुरूष, 2 महिला, 1 बालक र 2 बालिका रहेका छन्। यसै गरी दुर्घटनामा 18 जना घाइते भएका छन्। सड़क दुर्घटनाका क्रममा प्रहरीले 19 जनाको सकुशल उद्धार समेत गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार दुर्घटनाको कारण विश्लेषण गर्दा सबैभन्दा बढ़ी चालकको लापरवाहीले 13, तीव्र गति 10, मादक पदार्थ सेवन 2 र अन्य 1 दुर्घटना रहेका छन्। यस्तै सवारी साधनको प्राविधिक गड़बड़ीका कारण 2, हाइड्रोलिक प्रणाली फेल
भएर एक गियर प्रणाली फेल एक यात्रुको असावधानीका कारण दुई ध्यान नदिएर ओर्लन र अन्य एक सड़कको अवस्था घुम्ती मोड़का कारण एक र मौसम पहिरोका कारण एकवटा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। चालू आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो। मन्त्रालयले मार्गदर्शन मार्फत आर्थिक वर्ष फागुनसम्म विनियोजित बजेट खर्च गरिसक्नुपर्ने व्यवस्था गरेको हो। खर्च नहुने विनियोजित बजेट आगामी चैत 15 मन्त्रालयमा समर्पण गर्नुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ। मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएका कार्यक्रम स्वीकृत कार्यक्रम र खर्च गर्ने अख्तियारी मानी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले बजेट निकासा गर्नेछ। वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभए वा बाँकी अवधिमा खर्च हुन नसक्ने भए त्यस्तो रकम 2083 चैत्र 15 भित्र अर्थ मन्त्रालयमा समर्पण गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ।

0: पोखरा महानगरपालिकाको पहलमा नयाँ वर्षको अवसरमा शुरू गरिएको सटल बस सेवा बन्द भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म हवाई यात्रीलाई मुख्य सड़कसम्म आवत जावत गराउने उद्देश्यले सञ्चालन गरिएका दुवै विद्युतीय सटल बस असार मसान्तमा सम्झौता सकिएपछि काठमाण्डु फिर्ता लगिएका छन्। महानगरपालिकासँगको सम्झौता अवधि सकिएको र थप सञ्चालनबारे कुनै कुरा नभएकाले गाड़ीहरू फिर्ता लगिएको हो। बिहान 6 बजेदेखि राति 10 बजेसम्म सञ्चालन हुने यी बसमा यात्रीको चाप एकदमै न्यून थियो। यात्रीहरूका लागि यो सेवा पूर्ण रूपमा निशुल्क गरिएको थियो। निशुल्क सेवा भएकाले यात्रीबाट भाड़ा संकलन गर्ने कुरै भएन। सटल बस सञ्चालन गर्दा लाग्ने चालक सहचालक विद्युतीय ऊर्जा तथा मरमत सम्भारको खर्च पोखरा महानगर कृषि विकास बैंक र कामना सेवा विकास बैंक लिमिटेडले बिहोर्ने सम्झौता भएको थियो। काठमाण्डुको महानगर यातायात प्रणालीसँग महानगरले अल्पकालीन परीक्षण परियोजनाको रूपमा असार मसान्तसम्मका लागि दुईवटा बस उपलब्ध गराउने समझदारी गरेको थियो। प्रणालीले बस सञ्चालन बापतको प्रत्यक्ष दैनिक सञ्चालन खर्च मात्र वित्तीय साझेदार बैंक मार्फत प्राप्त गर्यो, तर दीर्घकालीन रूपमा बस चलाएर प्रणालीले पाउने थप व्यावसायिक लाभ वा भाड़ाको सुनिश्चितता नभएकाले निरन्तर सेवा दिन आर्थिक रूपमा सम्भव नभएको कम्पनीले जनाएको छ। देशैभर जारी लगातारको वर्षा बुधबारदेखि क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको विभागले जनाएको छ। मौसममा आउने सुधारबारे जानकारी दिँदै वरिष्ठ मौसमविद मीन कुमार अर्यालले सोमबार र मंगलबार देशका विभिन्न स्थानमा वर्षा जारी रहे पनि बुधबारदेखि भने मौसममा क्रमशः सुधार आउने र वर्षा कम हुँदै जानेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद अर्यालले बताएका छन्। सोमबार राति नै मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुनेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाल एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा। फोन 061-454-6089, 452-715।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
6: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9985600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार, आजको पास त उतै होला छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्र 37 जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्यु मध्येको एक हो। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप भएको अधिकारीहरूले बताएका छन्। बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन्। अमेरिका र इरान बीच एक साताभन्दा बढ़ी समयदेखि जारी सैन्य तनावबीच दुवै देशले पछिल्ला आक्रमणको जानकारी सार्वजनिक गरेका हुन्। होर्मुज जलसन्धिमा ओमानतर्फको जलमार्ग प्रयोग गर्ने जहाजलाई इरानी जल क्षेत्र प्रयोग गर्न बाध्य पार्ने प्रयासपछि अमेरिका इरान बीचको कमजोर युद्धविराम लगभग भंग भएको छ। त्यसैता दुवै पक्षले एक अर्कामाथि आक्रमण जारी राखेका छन्। अमेरिकी फिफ्थ फ्लिट तैनात रहेको बहराइनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानका धेरै हवाई आक्रमणका प्रयासलाई अवरोध गरी नष्ट गरेको जनाएको छ। कुवेतको सेनाले पनि इरानबाट आक्रमण गरिएको पुष्टि गरेको छ। आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत नेपालले बुधबारदेखि घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ। नेपालले पहिलो खेल नामिबियासँग मंगलबार दिउँसो 2:45 खेल्नेछ। नेदरल्याण्डको उत्रेथमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहिबार खेल्नेछ। यस्तै तेस्रो खेल आगामी सोमबार नामिबियासँग र तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। लीग दुईको सातवटा सिरिज खेलिसक्दा नेपाल 28 खेलबाट 24 अंक जोड्दै पाँचौं स्थानमा रहेको छ। अनुपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। देशको आर्थिक विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री शाहको भनाई। व्यवसायलाई उच्च मनोबलका साथ काम गर्न आग्रह। मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरीका 15 बुधे माग मन्त्री गुरूङलाई हस्तान्तरण। शोषणमुक्त र सम्मानित कार्यस्थल निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख। प्रतिस्पर्धा बिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न। पोखरामा बोलबम यात्राको रौनक। गाईघाटबाट जल ल्याई केदारेश्वरमा जलार्पण। गण्डकी महासारमा सवारी दुर्घटनामा 21 जनाको मृत्यु। ट्राफिक कार्यवाहीबाट 14,03,00,000 राशो संकलन। बजेट कार्यान्वयन मार्गदर्शन जारी। चालू आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने। कंगोमा इबोला प्रकोप तीव्र। मृत्यु हुनेको संख्या 930 पुग्यो। बहराइन र कुवेतद्वारा इरानी आक्रमण विफल पारेको दावी। र नेदरल्याण्डसमा लीग दुईको आठौं सिरिज खेल्दै नेपाल पहिलो खेल नाभिमेयासँग मंगलबार दिउँसो 2:45 हुने।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000
2: 0614510002 मोबाइल नम्बर 9856084466।
1: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
5: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
6: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा ना किनानी खानी तोला
7: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेन्द्र पुलारी तोला
6: ए नई श्याबा मार दुकान पो मोना नई प्रेसोलाई नै चार चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
7: हजुर किमे झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
6: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
7: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन
6: रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार।
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
9: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
10: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
10: शशिधर अनि तिमी नि?
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
10: त्यो पनि एनटीएचएमसीमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
10: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
9: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो? वा नतिजाको पर्खाइमा हुनुहुन्छ।
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
12: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 844 वेबसाइट www.lagrandi.edu.np।
9: होम केयर सेवा होम केयर सेवा
10: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
9: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
10: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
10: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98560997।
13: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो, अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
14: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
13: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
14: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
13: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
14: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
13: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
10: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028 50701, 98028 50702।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
16: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
9: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
16: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
9: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
16: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
16: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल। वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
17: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
10: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
17: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
17: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-0729। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98-251-98-190।

0: अब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 5706612 र 9822979093।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।

0: भई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको व्यवस्था छ
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेकसाइड पोखरा फोन 061-454-6089 452-715
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। वर्खाको समय छ, बेलबाड़ी आउन सक्छ, सुरक्षित रहनुहोला र अरूलाई पनि सुरक्षित रहने सुझबुझका कुराकानीहरू गर्नुहोला, सुरक्षित रहनुहोला। आजको यो श्रृंखलामा मैले कंग्रेसको जनअभियानको बारेमा र वर्तमान राजनीतिको बारेमा केही कुराकानीहरू गर्दछु। र विपलाई सम्झने क्रममा कंग्रेसले केन्द्रदेखि तलसम्म 6-7 गते ग्रीन रनको कार्यक्रम पनि लागेको छ। यो अभियानका कुराकानीहरू म जोड्दछु र कंग्रेसले पहिलो दोस्रो गरिकन जरा अभियानलाई अब समापनको यो चरणसम्म ल्याएको छ। यसैको क्रममा आफ्नो कार्यभार लिएर देशभरका ठाउँहरूमा गइरहनु भएका, बुझिरहनु भएका र त्यहाँ बुझ्नुभएका कुराकानीहरू सुनाउने क्रममा आज मैले जरा अभियानमा सहभागी अभियन्ता मैत्री केन्द्रीय सदस्य विष्णु देवी पाण्डेज्यूलाई निम्ताएको छु। उहाँसँग कुराकानी गरौँ। नमस्कार, यहाँ स्वागत छ।
2: नमस्कार, धन्यवाद।
1: एकदमै
2: ठिक छ।
1: जरा अभियानको बारेमा अलिकति कुराकानी गर्न मन लाग्यो। पहिलो र यो दोस्रो चरण अब समापनको चरणमा छ, कस्तो भयो जरा अभियान?
2: अनि जरा अभियान आफैमा वैधानिक एउटा विधि पद्धति हो। नेपाली कंग्रेसको वर्तमान मौजूदा विधानमा सबै अधिवेशनपछि सबै सदस्यहरूलाई अहिलेको परिस्थिति अनुसार आईटीमा समावेश गरेर यसलाई लिएर जाने विषय यो जरा अभियान एउटा पाटो र त्यसपछि यसका सँगसँगै यो सदस्यता अध्यावधिक मात्रै होइन, यसले पोलिसी मेकिङमा पनि अब कंग्रेस कस्तो बनाउने, कंग्रेस बदल्यौं त भन्यौं कस्तो छ कंग्रेस र अब कसरी जानुपर्छ भन्ने कुरा विषयवस्तु समग्र रूपमा यी विषयहरूलाई समेटेर जरा अभियानका 7 उद्देश्यहरू किटान गरेर हामी चाहिँ जिल्लामा लागेका छौं। यो पार्टीको निर्णय अनुसार जरा अभियान को शुरूआत नयाँ वर्ष नयाँ कार्यको रूपमा शुरूआत भएको हो। यो दोस्रो अध्यायको रूपमा म यो गण्डकी प्रदेशको कास्की जिल्लामा छु।
1: पहिलो कस्तो रह्यो, त्यसपछि दोस्रो चरणमा फेरि गण्डक क्षेत्रमा अब आफ्नै क्षेत्रमा पनि यहाँ आउनुभयो, कस्तो रह्यो?
2: होइन, यो गजब छ। यो कस्तो नि, म साँच्चैकै भाग्यमानी पनि होला होइन, अब नेपालकै ठूलै जिल्ला मानिने चितवन जस्तो एउटा ट्रान्जिट पोइन्ट भएको जिल्ला हो चितवन पनि। आफैमा विभिन्न क्षेत्रका विभिन्न जिल्लाबाट माइग्रेसन भएर जाने त्यहाँ साथीहरू होइन, अब वृहत ठूलो जिल्ला हो तर पनि त्यहाँको क्रियाशील अध्यावधिक कार्य समितिको सभापति लगायत सम्पूर्ण कार्य समितिले फूल रूपमा सपोर्ट गर्नुभयो र यो आईटीसँग जोडिएर जाने कुरा आफूलाई अध्यावधिक हिजो नवीकरण गरेका थियौं, आज अध्यावधिक भनेको अलिक डिटेलमा छ यो चाहिँ, जो आफ्नो फोटो, आफ्नो फोन नम्बर, आफ्ना गरेका कार्यहरू सहितको यो चाहिँ व्यवस्थित गरेर जो कहिल्यै नहराउने कहिल्यै नगुमाउने गरी एउटा दस्तावेजीकरण गर्न खोजेका हौं। यो मानेमा चितवन जिल्लाले उत्साहप्रद रूपमा सहभागिता जनायो, साथ दियो, कहीँ कतै असुविधा नभइकन उत्साहजनक झन्नै 75% क्रस भएको छ।
1: अब चितवनले आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक सबै क्षेत्रमा प्रभाव पार्ने क्षेत्र हो, किनकि देशको एउटा केन्द्र भागमा त्यो रहेको छ र देशलाई त्यसले भौगोलिक वा यो भावनामा पनि एकाकार भएर जोड्ने काम गर्छ। चितवन नटेकिकन कतै पनि सबै कुरासँग त्यो जोडिएको छ, महत्वपूर्ण स्थानमा त्यो रहेको छ। अब त्यसरी नै कंग्रेसलाई जोड्ने काम चाहिँ कतिको भएको छ?
2: एकदमै, कंग्रेस अहिले यसै त एउटा नेपालको ठूलो पार्टी हो, ऐतिहासिक पार्टी पनि हो र नेपाली भूमिमा जन्मेको नेपाली आम नेपालीको एउटा आस्था र भरोसाको पार्टी पनि हो। त्यसैले नेपाली जनताहरूले यदि विश्वास अपेक्षा रहन्छ भने नेपाली कंग्रेससँग नै रहेको छ। यो मुलुकको ठूला ठूला परिवर्तनहरू नेपाली कंग्रेसको नेतृत्वमा भएको छ, त्यसैले पनि आम जनताहरू नेपाली कंग्रेसप्रति विश्वस्त हुनुहुन्छ र अहिले नेपाली कंग्रेसले आफ्ना सदस्यताहरूमा विस्तार गर्ने कुरा अब चाहिँ नवपुस्ताहरूलाई पनि भित्र लिएर जानको निम्ति अन्डर 35 युवा पुस्ताहरूलाई या कम्युनिटी बेसका त्यस्ता सबै राज्यका विकासमा छुटेका सबै वर्गहरूलाई होइन समेटेर लिएर जानको निमित्त उसले आफ्नो विधानमा परिवर्तन गरेको छ, युवालाई रिजर्भेसन गरेको छ, कम्ती अन्डर 30 का 35 का युवाहरूलाई पनि अब तल्लो तहदेखि माथिल्लै तहसम्म निर्णय तहसम्म पुर्याउने गरी यसले चाहिँ व्यवस्थित गरेको छ। मलाई लाग्छ काँग्रेस अब चाहिँ एकदम वृहत रूपमा सबैको एउटा तन्नेरी नवजवानदेखि एउटा उमेर पुगेको पाको मान्छेसम्म यो कंग्रेसभित्र हुनुहुन्छ, त्यसैले वृहत पार्टी हो भनेर हामी भन्न सक्छौ।
1: अब यो पुरानो त्यो खालको सोचबाट अब माथि उठ्नै पर्नेछ, होइन?
2: एकदमै
1: व्यवस्थितीकरणमा नगएर सुकै छैन,
2: सुकै छैन।
1: अब नयाँ आउने
2: युगले मागेको युग अनुसार चल्नै पर्छ।
1: अब हामीले अहिले डिजिटल भन्दैछौँ, नयाँ आउने एउटा हामीभन्दा अगाडि नै त्यो फुल्ली डिजिटलाइज भएर आए,
2: हजुर,
1: सूचना तथ्यहरू पुरै व्यवस्थितीकरण गरेर उनीहरू आए, हामी अलिक पछि परेछौँ,
2: हामी यसलाई अलिक पछि परेको त भन्दा नै हुन्छ होइन। तर कुरा के हो भने हाम्रो हिजोकै परम्परा जो नवीकरण गर्ने सिस्टम आईटीसँग हामी फुल रूपमा जोडिएका चाहिँ सत्य कुरा हो। त्यसैले पछि परेको त होइन, पछि होइन, निर्वाचन जित्नु मात्रै र हार्नु मात्रै, हार्दैमा पछि
1: परे
2: हो। डेटा कलेक्सनका माध्यमहरू आईटीको जमाना हो, विभिन्न मेथडबाट डेटाहरूको कलेक्सन हुनु स्वाभाविकता हो कि, यो त हामीले पनि बुझ्नुपर्छ, जरिन हुनुपर्छ र हामी पनि त्यसमा अपडेट हुन जरुरी छ।
1: तर त्यसलाई जनमतमा अरूले कन्भर्ट गरे तपाईँहरू कन्भर्ट गर्न सक्नु
2: होइन, कन्भर्ट नभएको होइन, थियौं हामीले गरेका थियौं तर पूर्ण रूपमा थिएन, नभएको भए त हामीले 13-14
1: डाटा कलेक्सन गरे, नाम लेख्यो, फोन नम्बर लेख्यो, के लेख्यो के लेख्यो, अन्त चुनावमा आउँदाखेरि त्यही मत माग्ने स्रोत बनेन,
2: कसैका लागि बन्यो। हामी हाम्रै ढंगले चाहिँ अगाडि बढ़िरहेका थियौं होइन। अब जनताको विश्वास नेपाली कंग्रेसमा गुमेको पक्कै हो, हाम्रा केही कमी कमजोरी नभएको होइन, भएकै हो। तर अब हामी अहिले बदलिएको कांग्रेस या विशेषमा दोस्रो विशेष महाधिवेशन पछि अब नेपाली कंग्रेसले आफ्नो सदस्यता विस्तार मात्रै होइन, आम जनतासँग कंग्रेस जोड्नुपर्छ भन्ने नीति अख्तियार गरेर अहिले जरा अभियान अन्तर्गतको एउटा उद्देश्य आम जनतासँग जोडिने, जनभावनालाई सम्बोधन गर्ने गरी जानुपर्ने, यो एउटा मध्येको नीति पनि हो क्या।
1: तत्कालै जुन अब जेएनजी विद्रोह भनौ वा आन्दोलन भनौ असन्तुष्टिको त्यो ऊ देखिसकेपछि एउटा कार्य चाहिँ गरे है कंग्रेसले, अधिवेशन चाहिँ गरे, युवाले चाहिँ सफल भयो
2: होइन, सफलता भन्दा नै यो आवश्यकता हो, यसलाई सफलता असफलता मान्नु हुँदैन। अधिवेशन भनेको हाम्रो प्रक्रिया हो, वैधानिक प्रक्रिया हो होइन, त्यसैले हामीले 15 महाधिवेशन यसै गर्न लागिरहेका थियौं, केही कुरा अलि ढिला सुस्ती भएका कारणले केही कमी कमजोरी भएकै हो, समय सीमाभित्र हामीले हाम्रो 15 महाधिवेशन नगरेको, वैधानिक व्यवस्थालाई इग्नोर गरेको कुरा सत्य हो होइन। तर अब त्यही भएपछि कहीँ कसैको कमी कमजोरले आम नेपाली कंग्रेसलाई प्रभावित बनाउनु हुँदैन, त्यसैले वैधानिक रूपमा व्यवस्था भएको विधानको धारा 17 2 बोलेको बाध्यकारी व्यवस्था जो चाहिँ विशेष महाधिवेशन नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशन मार्फत पनि आफूलाई रूपान्तरण परिवर्तन या गर्न सकिने भन्ने जुन व्यवस्था छ त्यही व्यवस्थालाई टेकेर नेपाली कंग्रेसले दोस्रो ऐतिहासिक विशेष महाधिवेशन सम्पन्न गरेका हुन्।
1: अब यो नवलपुर क्षेत्र र गण्डक क्षेत्र अझ महत्वपूर्ण यी संवेदनशील क्षेत्र पनि हुन्, यिनले दक्षिणतिर पनि जोड्छन् र उत्तरतिर पनि जोड्ने काम गर्छन्, करिडोर पनि बन्दैछ, नवलपुरबाट सिधै अब यतातिरको करिडोर पनि बन्दैछ, फेरि अर्को पर्यटकीय यो राजधानीमा पनि भएको हुनाले यहाँका कंग्रेसीको मनोविज्ञानलाई कसरी बुझ्नुभयो, विशेष त पोखरा राजधानीलाई पनि यहाँले बुझ्नुभयो र छेउछाउको जिल्लाहरूलाई पनि बुझ्नुभयो।
2: नेपालको भूगोललाई हेर्ने हो भने वास्तवमा गण्डकी प्रदेश आफैमा सौन्दर्यता एउटा भौगोलिक दृष्टिकोणले पनि एउटा वातावरणीय दृष्टिकोणले पनि यहाँको बसोबासको दृष्टिकोणले पनि यहाँको धार्मिक सांस्कृतिक विषयले पनि या पर्यावरणीय विषयले पनि यो गण्डकी प्रदेश आफैमा एउटा महत्वपूर्ण जिल्ला रहेको छ। यसले हरेक क्षेत्रहरूलाई प्रभावित पार्ने स्वाभाविक कुरा पनि हो। अब यहाँ सांस्कृतिक ढंगले पनि एउटा आफ्नै ऐतिहासिक छ, धार्मिक दृष्टिकोणले पनि मुक्तिनाथदेखि त्रिवेणी धामसँग जोड्ने होइन एउटा करिडोर पनि छ। धार्मिक स्थलहरू महत्वपूर्ण एउटा चाहिँ विश्व चर्चित मुक्तिनाथ धाम रहेको यो गण्डकी प्रदेश पनि हो। त्यसैले गण्डकी प्रदेश आफैमा महत्वपूर्ण उत्पादनका दृष्टिले पनि यो आफैमा महत्वपूर्ण छ। यसलाई हामीले अझै यो मानवीय जातिलाई मात्र होइन यहाँको पर्यावरणीय व्यवस्थाहरूलाई लोकतन्त्रका जुन सुन्दर पक्षहरू हुन् ती सबै पक्षहरूलाई नेपाली कंग्रेसले व्यवस्थित गरेर जानुपर्छ भन्ने यो जलवायु सचेतना यहाँले सुनिरहनु भयो नि त। अहिले नेपाली कंग्रेस केन्द्रले पनि ग्रीन रनको कुरा
1: केन्द्र समितिले भनेछ
2: हजुर हो। यो चाहिँ यसरी ग्रीन रन मार्फत पनि कंग्रेस यो क्षेत्रमा नै काम गर्दैछ है भनेर हामी आम जनतालाई जनताका विविध पक्षहरूलाई समेटेर जानको निमित्त हामी पटक पटक श्रृंखलाबद्ध रूपमा नेपाली कंग्रेस केन्द्रले ग्रीन टेबल पनि कार्यक्रमहरू कहिले चाहिँ सुकुम्बासी बस्तीहरूका सवाल मानव बस्तीहरूका सवालमा कहिले यातायातका विषयहरूमा होइन कहिले यो चाहिँ जलवायुका विषयहरूमा कहिले बेचबिखन चेलीबेटी बेचबिखनका विषय यावत विषय जो मानवसँग प्रत्यक्ष रूपमा सरोकार राख्ने विषयहरू छन् त्यो विषयहरूमा नेपाली कंग्रेस सचेत छ। त्यसैले त्यो सचेततापूर्वक नेपाली कंग्रेसले ग्रीन टेबल मार्फत आफ्ना सदस्यहरूलाई आम जनताहरूसँग गुहार पनि मागेको छ र नेपाली कंग्रेस जनताको पक्षमा उभिएको छ सतीसाल जस्तै गरी।
1: भनेपछि अब पर्यावरणीय सचेतनालाई अगाडि बढाउनु पर्ने यो बिपलाई सम्झँदै गर्दा तिथिमिति आउँदै गर्दाखेरिको हो कि अब यो सचेतीकरणलाई लैजानु पर्छ
2: होइन यो नेपाली
1: ग्लोबलले अब अहिले क्लाइमेट चेन्जको कुरा त्यतिकै भइरहेको छ पृथ्वी जातिरहेको छ जसलाई हामीले बचाउनु पर्नेछ।
2: यो महामानव बिपी कोइरालाको
1: आफ्नो चिन्हसँग पनि सांकेतिक रूपमा छ।
2: मैले भन्दैछु अहिले यो साउनको छ गते महामानव बिपी कोइरालाको जन्मदिन होइन त्यो चाहिँ स्मृति दिवस। त्यसैले हामी नेपाली कंग्रेसले महामानव बिपी कोइराला एउटा नेपाली कंग्रेसको प्रणेता होइन जननी उहाँको राजनीति मात्र होइन उहाँलाई फर्केर हेर्यौं भने उहाँको साहित्य क्षेत्र उहाँको आम जनतासँगको सामिप्यता या जनजीविकाका विषयवस्तुहरू यी सबै रहेको कारणले हामीले कंग्रेसले आफ्नो कंग्रेसलाई मात्र होइन कंग्रेसको सदस्यलाई मात्रै सचेतना गराउने होइन उहाँहरूलाई मात्रै सेवा सुविधा होइन आम जनतालाई प्रभाव पार्ने गरी जसरी बीपी कोइरालाको विचार थियो आम जनताको समृद्धिको निमित्त बीपी कोइरालाले नेपाली कंग्रेसको पार्टी खोलेका थिए त्यही मुताबिक अहिले कंग्रेस चल्नको निमित्त अहिले यो आज बीपी कोइरालाको 44 स्मृति दिवसको दिनमा अवसर पारेर पनि हामीले एउटा यो कार्यक्रम त तय गरेका छौं ग्रीन टेबल। अब देशैभरि जरा अभियानको अन्त्य पनि समापन पनि हामी त्यही दिन पारेर हुन त यो 3 गते नै साउनको 3 गते अब जरा अभियानको दोस्रो चरणको अध्याय पनि 3 गते नै हामीले सकिसकेका छौं हाम्रो डेट अनुसार निर्धारित डेट अनुसार। तर के भने हामीसँग सँगसँगै नेपाली कंग्रेसका प्रणेता आम नेपाली जनताको एउटा चाहिँ उज्जवल नक्षत्र महामानव बिपी कोइरालाको स्मृति दिवसको दिन पनि हामीले यो कार्यक्रमलाई समापन गर्नुपर्छ भनेछौ।
1: समापन त हुने भयो समापन सँगसँगै त्यो अवेरनेस त समापन हुन होला नि।
2: अवेरनेस त नेभर इन्डिङ प्रोसेस हो नि। यो त क्याम्पेनिङ गर्ने साथीभाइलाई भेट्ने जो चाहिँ कंग्रेसप्रति आफ्ना चाहिँ कंग्रेसका भावनाहरू कांग्रेसका गतिविधिहरू कांग्रेसका लक्ष्यहरू आम जनतासँग पुर्याउने कार्य त हाम्रो निरन्तर विभिन्न माध्यम मार्फत या व्यक्तिगत भेट गरेर हाम्रो यो निरन्तर प्रक्रिया तर
1: औपचारिक रूपमा वितरणमा अझै जान सकेनन् ठूला दलहरू कतिले 35,000
2: ठूला डलर होइन, ठूला दलका ठूला नेताहरू
1: बाल बालिकाहरू पनि अब हजारौं आइसके भन्छन्, तपाईँहरूको खोइ हजारौं 1,000 पनि आछन् भन्न सक्नु
2: होइन होइन, एकदमै संख्यात रूपमा ठ्याक्कै मैले अहिले भन्न सक्दिनँ, किनकि हाम्रो भोलि समापन हो, समापनले चाहिँ समापनको दिन हाम्रो जस्तो यो कास्की जिल्लाको फाइनल डेटा आउँछ, हाम्रो युथहरू कति हुनुहुन्छ भन्ने कुरा, या कम्युनिटी बेसका कति हुनुहुन्छ एज वाइज कम्युनिटी वाइज होइन, सबै चाहिँ त्यो भोलि मात्रै यसको हुने हुँदा मैले आज यो डेटा चाहिँ ठ्याक्कै भन्न त सक्दिनँ, तर तपाईँले भने अनुसार होइन अहिले युथहरू नेपाली कंग्रेससँग
1: मैले भन्न खोजेको राज्यसभाको प्रतिवेदन त देख्नुभयो नि त होइन, 35,000 बाल बालिका सदस्य भए
2: नै उहाँहरू यस्तो नागरिक उहाँहरू बालिकलाई पनि उहाँले सदस्यता बनाएर जानुभएको छ, यो अवैधानिक हो, यो कानूनी रूपमा यो वैधानिक छैन, किन बालबालिकालाई हामीले कुनै पनि राजनीतिक दलहरूको सदस्यता बनाउनु यो अवैध हुन्छ,
1: राजनीतिक शिक्षा चाहिँ दिनुपर्छ होला नि,
2: होइन राजनीतिक शिक्षा त दिनुपर्छ तर मेम्बर त बनाउनु हुँदैन नि त, सदस्यतै बनाएर बालबालिकालाई लिएर गयौं भने त्यो राम्रो चाहिँ हुँदैन, त्यसैले कंग्रेस यो पक्षमा छैन, 18 वर्ष पुगेका योग्य नागरिकहरू जो नेपालको कानूनले चाहिँ दिएको छ वर्जित गरिएको छैन, त्यस्तो त्यो युवा पुस्ताहरूलाई मात्र नेपाली कंग्रेसले आफ्नो सदस्यता बनाएको छ, न कि नेपालको कानूनले चाहिँ बन्देज गरेका बाल बालिकाहरू माथि राजनीतिकरण गर्न त हामी जाँदैनौ,
1: विद्यार्थी संगठन बनाएर राजनीति गर्न पठाए दलहरूले भने अहिले त फेरि रोकिरहेछ,
2: होइन हामीले गरेको छैनौ, हाम्रो चाहिँ दलहरूले हिजो पनि गरेनौ, विद्यालयहरूभित्र 18 वर्ष पुगेका नागरिकहरू जो विद्यार्थीहरू कलेज तहमा हुनुहुन्थ्यो विद्यालय तहमै पनि एज पुगेकाहरूलाई हामीले हिजो संगठन गरेका हौ होइन, तर 18 वर्ष मुनिका ती चाहिँ अबोध बाल बालिकाहरूलाई नेपाली कुनै पनि राजनीतिक दलको सदस्यता बनाउनु भनेको तपाईँले भने जस्तो गैर कानूनी हो,
1: संचार क्षेत्रमै रहिरहनु भएको भए संचार क्षेत्रबाट पनि सांसद वा मन्त्री पनि त्यो पद पनि जान सकिन्थ्यो होला नि होइन, कतिपय अहिले गइरह देख्नुहुन्छ होला नि
2: होइन, जान नसकिने होइन जाने संसदमा हुने, तर अहिलेसम्म संसदको त्यो वैधानिकता त्यो व्यवस्था त्यो सबै सेक्टरलाई समेट्ने बाटोहरू अहिलेसम्म देखिएको छैन, त्यसै त्यसको जाने बाटो भनेकै राजनीतिक दल भएको कारणले अलिकति मुभ भएको कुरै हो,
1: तर यो पोलिटिकल फरक खालको मुभमेन्टमा आउँदाखेरि त भर्खरका पनि गए
2: होइन, मेरो हकमा कुरा गर्नुभयो भने म जन्मजात कंग्रेस हो, मेरो पिताजी नै अब 17 सालको सर्वस्व हुनुभएको र राजा महेन्द्रले टाउको खुसीलाल पाण्डेको टाउको काटा लिएर 10,000 इनाम भनेर घोषणा गरेको घर परिवार, त्यसैले मैले जानेर नजानेर पिताजीका काम व्यवहारले हामी सानैदेखि नजान्दै त्यो गतिविधिमा लाग्यौं, त्यसैको प्रभाव पर्यो त्यो चाहिँ हिजोको गतिविधि बाबा आमाको दुःख होइन त्यो विषयवस्तु र आफू पनि जाने नजाने अब बाल्यकालदेखि नै लाग्यो के, त्यसैले बिपीले बनारसमा बस्दा एउटा ती जब गीत पठाउनु भएको थियो कि एउटा हरफ मात्रै मलाई याद आउँछ, हामी त्यति बेला 10-11 वर्षका
1: थियौँ,
2: तिज पनि आउँदैछ, मैले यही रेडियो मार्फत कम्ती भन्ने राजनीतिक चेतनाको निमित्त बिपी कोइरालाले बनारस बस्दाखेरिमा उहाँले पठाएको एउटा गीतको एउटा हरफ मात्र भन्छु, बहुदल ल्याउनु पर्यो साथी जिम्मेवार आइपुग्यो हामी माथि भन्ने एउटा चाहिँ गीत पठाउनु भएको थियो कि, हामी त्यस्तो गीत गाएर कंग्रेसलाई बढाउने मात्र होइन मुलुकको चाहिँ बहुदल ल्याएर दलीय व्यवस्थाको व्यवस्थापन गरेर र मुलुकमा प्रजातन्त्र लोकतन्त्रको बहालीको निमित्त त्यो सानै बाल्यकालदेखि नै लाग्यौं के, कसरी सदस्यता बनाएर होइन पारिवारिक वातावरणले बन्यो, त्यसैले अहिले अब त्यो परिस्थिति कमै मात्रै पाइन्छ, त्यो अवसर होइन कमै मात्रै पाइन्छ, त्यसैले हाम्रा अब नवपुस्ताहरूलाई भित्राउनको निमित्त नेपाली कंग्रेसले आफ्नै रणनीति तय गर्नुपर्छ, जुन अहिले सदस्यता अध्यावधि गर्ने विषयमा छुट्टै क्लजै राखेर अन्डर 35 हामीले रिजर्भै गरेर सदस्यता बनाउने अभियान सञ्चालन गरेका छौं, सदस्यता बनाउने मात्र होइन उहाँहरूलाई वाडै तह स्थानीय तहदेखि नै उहाँहरूलाई सूचित गर्दै गर्दै केन्द्रीय तहसम्म व्यवस्था गरेका छौँ,
1: बिपीले भन्नुभएको एउटा गाई पालेपछि त्यसको दुध पनि खान पाइन्छ तर पनि खान पाइन्छ दही पनि खान पाइन्छ मही पनि खान पाइन्छ नौनी पनि निकाल्न पाइन्छ घिउ पनि निकाल्न पाइन्छ दसैँ तिहार आउँदा चाडपर्व आउँदा त्यही घिउमा रोटी पनि पोल्न पाइन्छ पो त भन्नुभएको छ, यो खालको शिक्षा हाम्रो पाठ्यक्रममा कम हुँदै हुँदै गयो कि
2: होइन? पाठ्यक्रममा त यस्तो हो, यो सत्य कुरा मैले सुरुमै भनेछु, हाम्रा केही कमी कमजोरी मुलुकको परिवर्तन, मुलुकको परिवर्तन शिक्षाले हुन्छ भन्ने कुरा हामीले स्ट्रङली बुझ्न सकेनौ। कंग्रेस धेरै पटक सत्तामा पनि बस्यौं होला बस्यौं, तर मुलुकको परिवर्तन शिक्षाले हुन्छ भन्ने कुरा कम प्राथमिकता दियौं शिक्षालाई। त्यसैले अब करिकुलमहरू पाठ्यक्रमहरू समय सापेक्ष रूपान्तरण हुन जरूरी छ, विषयवस्तुहरू वैज्ञानिक हुन जरूरी छ कि, अनि करिकुलमहरू के भन्दा भौगोलिक दृष्टिकोणले पनि फरक हुन जरूरी छ। हिमालको शिक्षा र तराईको शिक्षा प्रणाली एउटै छ, या परीक्षा प्रणाली हेर्नुहोस्, हिमालमा रहने विद्यार्थीको परीक्षा र तराईमा रहने विद्यार्थीको परीक्षा चाहिँ एउटै समय छ, एउटै मौसम छ। जुन कुरा हिमालमा बस्नेलाई त्यो त्यहाँको वातावरणले साथ दिँदैन
1: होला,
2: अनि शिक्षा नीति पनि तराईमा दिने शिक्षा नीति तराईको उत्पादनसँग त्यहाँको कृषिसँग त्यहाँ जोड्नु पर्थ्यो। हिमालको पनि शिक्षा त्यहाँको उत्पादनसँग कुन विषयवस्तु कुन चाहिँ कृषिमा आधारित रहेर शिक्षा बनाउने त्यो चेतना त्यो दिनु पर्थ्यो होइन, तर त्यो चाहिँ त्योलाई हामीले आइडेन्टिफाई गर्न सकेनौ। त्यसैले अलिकति हामी चाहिँ यो शिक्षामा पनि कमी भयौं, र हाम्रा बालबालिका जति पढेर जानुभयो पास आउट हुनुभयो र उहाँहरूले पनि फेरि आफ्नो चाहिँ क्षेत्र मा दक्ष चाहिँ जनशक्तिको रूपमा काम गर्न सकिरहनु भयो, त्यो दक्षता हुने खालको हामीले व्यवस्थापन गर्न सकेनौ कि, अनि उहाँहरूलाई जबमा पनि सेक्योर गर्न पनि सकेनौ।
1: हाम्रो समाज बुझ्ने पाठ्यक्रम पनि हुनु पर्यो,
2: अब हिजो कृषिमा हामी आफै होइन बिरुवा रोप्न जान्थ्यौं, के अरे चाहिँ बारीमा गएर खेतीहरू रोप्न जान्थ्यौं, सागसब्जीहरू रोप्ने विद्यालय स्तरमै रोप्थ्यौं, बिरुवाहरू रोप्थ्यौं, विद्यालयमा पाठ शिक्षा भने कृषि थियो नि त त्यति बेला होइन, विषय नै हुन्थ्यो, नैतिक शिक्षा थियो, जसले समाजलाई कसरी हाँक्ने, समाज कसरी अगाडि बढ्छ भन्ने एउटा चेतनाको रूपमा नैतिक शिक्षा थियो। जसले नैतिक शिक्षा पढेपछि समाजी है, समाज भनेको त होइन एउटा चाहिँ नैतिकवान बन्नपर्छ, सभ्य समाजले मात्रै मुलुकलाई हाँक्न सक्छ भन्ने कुराको चाहिँ हिजो थियो, तर बिस्तारै आज अहिले पछि आएर अब यसलाई हटाउँदै हटाउँदै हटाउँदै गएर अलिकति हामी बढी अलि आफ्नो देश आफ्नो भूगोलभन्दा बाहिरको शिक्षा नीति प्रविधि या होइन त्यो विषयवस्तुहरू अलि बढी प्राथमिकतामा राख्यौं, तर आफ्नो नेपाललाई भुल्यौं हामी चाहिँ,
1: भुल्नु हुँदैन,
2: भुल्नु पटक्कै हुँदैन, हामी त्यहीमा छौं, हामी त्यसैमा छौं। म त पेसाले शिक्षक पनि हो, रिटायर शिक्षक पनि हो, त्यसैले हामी बाल रहँदा पनि भन्यौं, अहिले पनि म कंग्रेसको सदस्य बन्दा पनि मुलुकको परिवर्तन शिक्षाले हुन्छ, मुलुकको बजेट अधिकतम शिक्षामा लगानी गरौं, विश्व अन्य देशहरूलाई हेर्यौं भने त्यहाँ चाहिँ शिक्षामा बढी चाहिँ बजेट एलोकेसन गरेको हुन्छ, नेपालमा मिनिमम बजेटहरू राखेको हुन्छ, त्यो पनि त्यो निर्माणतर्फ या सेलरीतर्फ।
1: शिक्षाको कुरा उठाइसक्नु पर्यो, शिक्षामा पनि विभेद छ, कसैले पढ्न पाउने कसैले पढ्न नपाउने, कसैले पढ्न सक्ने कसैले पढ्न नसक्ने, पढ्न सक्ने अवस्था भएकोले पनि नपढिरहेको त्यो अवस्था पनि छ। 28-29 सालको शिक्षा नीति अहिलेसम्म राम्रोसँग त्यो क्रिम भएर आउन सकेका छैन, त्यही क्षेत्रमा रहनुभयो, राजधानी के संघीय राजधानीमा गएर पनि हाम्रो दाजुभाइ दिदीबहिनीहरू त्यत्रो महिना आन्दोलन पनि गर्नुभयो, तैपनि नीति आउन सकेन, त्यही बेलामा शिक्षा मन्त्री नै जानु बाहिरिनु पर्यो। यो खालको स्थितिलाई कंग्रेसले मध्यनजर पक्कै पनि गरे होला, कम्तीमा पनि अब एक खालको क्रिम खालको शिक्षा नीति लिएर जाउँ भन्दाखेरि अबको यो टेबल टकमा कंग्रेस छ कि छैन, विपक्षीमा रहे तापनि कुरा त उठाइरहनु भएको छ,
2: यहाँले बुझिरहनु भयो होला, अहिले नेपाली कंग्रेसले विशेष महाधिवेशन पश्चात इभन विशेष महाधिवेशन नहुँदै पनि तत्कालीन रूपमा महामन्त्रीको रूपमा गगन थापा हुनुहुन्थ्यो, जो वर्तमान सभापतिजी हुनुहुन्छ, उहाँ आफै शिक्षकको त्यो चाहिँ 3 महिना आन्दोलनमा सड़कमै उहाँ उभिएर साथ शिक्षकलाई साथ दिनुभएको थियो, तर कतिपय उहाँले आफ्नो पार्टीमा लिएर आएर त्यसको चाहिँ कार्यान्वयनतर्फ उहाँको असुविधा भयो होला, कार्यान्वयन पक्ष सफल हुन सकेन, तर अहिले पनि सभापतिजी त्यही विषयलाई लिएर शिक्षकका माझमा शिक्षकको नीति निर्माण गर्ने कुरा अहिले त्यो ग्रीन टेबल मार्फत अस्ति भर्खरै बहस भइरहेको थियो, कस्तो शिक्षा प्रणाली कस्तो पाठ्यक्रम बनाउने हो भन्ने कुरा अस्ति भर्खर बहस. त्यसरी हाम्रो अहिले वर्तमान नेपाली कंग्रेसको यो वर्तमान सभापतिजी गगन थापा, उहाँ निरन्तर रूपमा शिक्षाबाट मात्रै मुलुकको परिवर्तन गर्न सकिन्छ, शिक्षालाई बढ़ी प्राथमिकता दिनपर्छ. शिक्षा स्वास्थ्य भनेको अन्य भन्दा फरक विषयवस्तु हुन्, यो प्रति हाम्रो अलि बढ़ी ध्यान जानुपर्छ भनेर नेपाली कंग्रेस लागिरहेको अवस्था छ.
1: वर्तमान सरकारले गरिरहेका क्रियाकलापप्रति केही सोधो? सभापतिको अगाडि कति महँगो गाडी एउटा मजाले हामीले फोटो देखाएको थियौँ, भिडियो पनि देखाएको थियौँ. त्यस्तै अन्य संचार माध्यमका बिल्डिङ अगाडि पनि त्यस्ता महँगा महँगा गाडीहरू कसले राख्यो होला?
2: यो
1: किन राख्यो होला?
2: होइन, यो अराजक अराजक अब तत्त्वहरू जो देश र समाजलाई सही ढंगले अगाडि बढ्न दिँदैन, त्यस्ता केही तत्त्वहरू हामीभित्र छन्। तिनै तत्त्वहरूले आज श्रद्धेय सभापतिको घर अगाडि गाडी राख्ने या आम संचार माध्यमहरू यसले के सन्देश दिन्छ भने, सभापतिजी जसरी आम जनताको पक्षमा बोलिरहनु भएको छ, तपाईँ पत्रकार जगतहरू पनि आज चाहिँ समाजको रूपान्तरणको निमित्त एकदम चेतनशील भएर लागिरहनु भएको छ. यो बोली बन्द गर्नको निमित्त, यो अगाडि बढ्न नदिनको निमित्त एउटा तानाशाही ढंगले यो चाहिँ काम गरेको हो. तर यी जोसले गरे तिनलाई थाहा छैन कि नेपालका राजनीतिक दलहरू या नेपालका पत्रकारहरू सानोतिनो ढंगले अगाडि आएका होइनन्, बारूद र बन्दुकले चाहिँ नरोकिएका, हिजोको त्यत्रो चाहिँ द्वन्द बन्दुकको द्वन्दमा पनि नमासिएका, त्यो भोगेका, तीबाट नडराएका, नभागेका श्रद्धेय नेताहरू या चाहिँ आम संसारकर्मी आज यी चाहिँ यो तत्त्वले यति गाडी रह थर्काएको मात्र.
1: कति मुलुक यो अटोक्रेसीतर्फ त जाँदै छैन, लगिँदै छैन,
2: प्रयत्न हुन सक्छ तर
1: अभिनायकवादलाई लाद्न त खोजिँदै छैन.
2: त्यो प्रयत्न हुन सक्छ कि जुन व्यक्ति जुन समूह समाजको हितमा छैन, ती केही निश्चित समूहहरूले देशलाई अधोगतितिर धकल्ने प्रयत्न चाहिँ हुन सक्छ. तर आम जनता सचेत छन्. जर अभियान भित्र हामीले चाहिँ सातवटा उद्देश्यहरू राखेका छौं. सातवटा उद्देश्य मध्ये राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संघीयता यी विषयहरू हाम्रो माझमा धरापमा पर्दैछन् है भन्ने कुरा हामी बडो सचेतनापूर्वक हामी यो प्रशिक्षण पनि यो चाहिँ सचेतना आम साथीहरूलाई सचेतना पनि गराउँदैछौँ.
1: यी कुराहरूमा सम्झौता हुन सक्दैन,
2: सक्दैन,
1: होइन भने सरकारमा गएका सरकारका अहिले मन्त्रीहरू वा सांसदहरू जानुभन्दा पहिले पनि यो प्रदेश सभा खारेजीको पक्षमा हुनुहुन्थ्यो, उहाँको भित्री एक्सरसाइज पनि त्यो खालको छ भन्ने संशयका कुराहरू पनि भइरहेका छन्.
2: एकदमै आएको पनि थियो न्युजहरूमा,
1: कतिपय त यो
2: उहाँ बोलेकै कुरा,
1: कतिपयले त भन्छन् यो व्यवस्था नै परिवर्तन भएको भनेपछि एउटा डरलाग्दो सिन ब्याकग्राउण्डमा छ पनि भन्छन्.
2: व्यवस्था परिवर्तन हुन सक्दैन, यो आम जनताले ल्याएको व्यवस्था हो, यो कुनै एउटा सानो टुकडीले ल्याएको, कुनै एउटा दादागिरी शैलीमा
1: त्यो बेलाको भदौ 23 र 24 त्यही संकेत गर्छन् मान्छेहरूले.
2: संकेत गर्दैन,
1: अदृश्य शक्ति छ रे त्यहाँ, कसैले ड्राइभिङ गरिरहेको छ.
2: एभ्रीवेयर कोही न कोही हुन्छन् जो मैले तपाईँलाई भनिसके मुलुक र जनताको विकासको पक्षमा नभएका केही अदृश्य शक्तिहरू हुन सक्छन्। तर कुरा के हो भने यी सानातिना यी टुकडीहरूले जुन ढंगले यिनीहरूले प्रयत्न गरिरहेका छन् यो सफल हुँदैन. यो लोकतन्त्र कुनै राजनीति एउटा दलले मात्रै ल्याएको होइन, एउटा नेताले मात्रै ल्याएको होइन, आम जनताले चाहिँ को भावना हो यो. आम जनता सड़कमा उभियो, तपाईँ पत्रकारहरू कलमलाई चाहिँ होल्ड गर्नु भएर बाहिर निस्कनु, हामी शिक्षकहरू कलमलाई चाहिँ पेन डाउन गरेर चाहिँ सड़कमा निस्क्यौं, आम जनताहरू घर आफ्नो चुलो छोडेर बाहिर सड़कमा निस्केर ल्याएको लोकतन्त्र हो. त्यसैले यो सजिलो ढंगले कसैले कठपुतलीको रूपमा सोच्यो भने त गलत हुनेछ.
1: प्रधानमन्त्री एक दिन आएर फ्याट नेपालले त्यो के मिच्या छ भन्दैपछि तपाईँकै घर छेउमा एसएसबी राति आयो नवलपुरमा,
2: होइन आयो. अब चाहिँ नेपालको भूमि, नेपालले भारतको भूमि पनि मिचेको छ. हामी किन भारतले नेपालको भूमि मिच्यो भन्ने कुरा हामी यत्र तत्र जहाँ पनि देख्छौ. तर अहिलेको वर्तमान प्रधानमन्त्रीले भारतले नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभएको छ. त्यो उहाँ केटाकेटीपन हो जसलाई नेपालको भूगोलको राजनीति, भौगोलिक राजनीति, भौगोलिक बनावट, यी विषयहरूले उहाँबाट उहाँ चाहिँ प्रभावित, या उहाँ चेतनशील हुनुहुन्न, अर्धचेतमा हुनुहुन्छ, त्यसैले उहाँले बोलिरहेको भनेको अर्धचेतमा बोल्नु भएको हो भन्ने मेरो थम्याइ छ।
1: म अब अन्तर्पाटीभित्रकै कुराकानी गरौँ। अब बुढापाकाहरूलाई पनि ससम्मान अर्थ उपदेश तपाईँहरूले पनि दिनु पर्यो, हामीलाई पनि सँगै अगाडि जानु पर्यो भनेर सँगसँगै जाने वातावरण पनि भइरहेको छ भन्ने सुनिन्छ। भित्र चाहिँ भाषा चाहिँ
2: होइन, भित्र र बाहिर भन्दा पनि कुरा के हो भने नेपाली कंग्रेस अहिले मैले भने नवजवानदेखि एउटा उमेर पुगेकाहरूको सम्मको यो पार्टी हो। त्यसमा पनि मुलुकको मैले जोड्नै पर्छ यति बेला, मुलुकको लोकतन्त्रको बहालीको निमित्त, मुलुकको पहिला त प्रजातन्त्रको बहालीको निमित्त यो मुलुकमा राणा फाले, राणा शासन फाल्ने ती अग्रज नेताहरू, पञ्चायती व्यवस्था फाले तिनै अग्रज नेताहरू, र मुलुकमा लोकतन्त्रको बहाली गर्ने तिनै श्रद्धेय नेताहरू हुनुहुन्छ। त्यसैले उहाँहरू नेपालको इतिहासमा नेपाली कंग्रेसभित्र सधैँ उहाँको चाहिँ आत्मा के अरे चाहिँ शरीर जलेर जाला, मृत्यु होला, तर उहाँहरूको देन नेपाली कंग्रेस माझमा सधैँ अमरत्व छ, र हाम्रा आदर्शका पात्र उहाँहरू हुनुहुन्छ, श्रद्धेय नेताहरू। त्यसैले अहिले अब एउटा अहिले यो अध्यावधिकमा केही नेतृत्वहरू आउनु भएको छैन, सत्य कुरा हो। त्यसले केही प्रभावित तल्लो तहसम्म नेताप्रतिको माया सम्मानले पनि होला, साथीहरू अध्यावधिक गर्न अलिक केही हिचकिचाको अवस्था छ। तर म यही रेडियो मार्फत म आग्रह गर्न चाहन्छु सम्पूर्ण साथी लोकतन्त्रवादी साथीहरूलाई, यो अहिले युगले माएको आईटीसँग जोडिने सदस्यताहरूलाई अध्यावधिक र नवीकरण फरक पाटो हो। नवीकरण हामी हिजो कागजी रूपमा गर्थ्यौ, त्यसले त्यहाँभित्र चलखेल हुन सजिलो थियो, र त्यसको अभिलेखहरू जसरी भाद्र 23 र 24 को बेलामा नेपाली कंग्रेसको कार्यालय पनि जलाइयो, त्यहाँ भएका सम्पूर्ण डकुमेन्ट्सहरू जले, तर कम्प्युटरमा भएको जति अभिलेख हामीले राख्न सफल भएका थियौं आईटी मार्फत त्यो चाहिँ जीवितै छ, रिजल्ट बाँकी छ। त्यसैले हामीले अहिले युगले माएको अध्यावधिक डिजिटलाइज गर्ने कुरालाई आम लोकतन्त्रवादी साथीहरू, नेतृत्वहरू, सबै पक्षहरू आईटीसँग जोडिएर आफ्नो फोटो दिएर, आफ्नो बायोडाटा दिएर, हामी यो अध्यावधिक भनेको इतिहास मेट्न होइन, इतिहास जोगाउनको निमित्त हामी अध्यावधिक गर्दैछौ। त्यसैले सबै वर्गहरूलाई म चाहिँ मेरो विनम्र आग्रह छ, बिन्ती छ, सबैजना अब जोडिन चाहिँ सक्ने अवस्थाहरू अझै पनि बाँकी काहीँ कतै अब इन्टरनल रूपमा रह्यो भने जोडिँदा राम्रो हुन्छ, जोडिनु पर्छ भन्ने। अब श्रद्धेय नेताहरूका विषयहरूमा केन्द्रीय सभापतिजीले, उपसभापतिजीहरूले त्यो चाहिँ प्रयत्न गरिरहनु भएको छ, कहीँ कहीँ आवाज पनि आएको छ। मलाई पनि अनुभूत भएको कुरा के हो भने यो चाहिँ एउटा पुस्ता ठ्याक्कै एकैचोटि बहिर्गमन हुँदाखेरिमा अलि कंग्रेसलाई नसुहाउने हो कि भन्ने मलाई पनि अनुभूत भएको छ। त्यसैले मेरो विनम्र अनुरोध छ, कतिपय विषयवस्तु उहाँले राख्नुभएको एकताको निम्ति राख्नुभएका विषयवस्तुहरू वैधानिक छैन। अब उहाँ भन्नुहुन्छ 111 जना चाहिँ त्यो लाइक केन्द्रीय समितिमा लिए भन्नुहुन्छ, हाम्रो विधानमा अब त्यो ठाउँ खाली छैन, विधानभन्दा बाहिर हिजो विशेष मार्जन किन भयो त, विधानभन्दा बाहिर गएको कारणले व्यक्तिगत लोभ र लालचामा फँसेर व्यक्तिगत महत्वाकांक्षी बनेर गरिएका व्यवहारहरूले नै वाक्क दिक्क भएर होइन र
1: अगाडि पनि महिनौसम्म
2: बैठकले
1: टाढेर नहुने
2: समय जब विधानमा तोकेपछि त हरेक कुरा विधान ढङ्ग चाहिँ चल्नुपर्छ क्या, न त किन राख्ने त विधान होइन, स्वेच्छाचारी ढंगले चाहिँ चाहिँ कार्यालयहरू सञ्चालन गर्न थालियो भने त त्यसले त अन्तत गत्त राम्रो त दिँदैन। त्यसैले हामी अनुशासनमा रहने नेपालको संविधान किन हामीले मानौ त, संविधान नमानेको भए विचलन हुन्थ्यो, कानून होइन र अनि आफ्ना संघ संस्थाका विधान, संघ संस्थाको परिचय गर्ने विधानलाई टेकेर काम गर्नुपर्छ। त्यसैले केही कुरा कमी कमजोर भएको कारण विशेष महाधिवेशन गरौँ। अब विशेष महाधिवेशन पछि पनि फेरि हामीसँग बाँकी रहेको सिटमा उहाँहरूको त पुरै संख्या अट्छ त अट्दैन, नाच्ने भएपछि उहाँहरू जबरजस्ती त्यो एजेन्डाको रूपमा ल्याउनु भएको छ. यो वैधानिक छैन, नेपाली कंग्रेस तयार छैन, यो एजेन्डामा हामी तयार छैनौ. तर कुरा के हो भने संख्यात्मक विषयवस्तु मात्र होइन, नीतिगत रूपमा नेताजीहरूलाई ल्याएर पार्टीभित्र राख्ने कुरा एउटा सौन्दर्य.
1: पहिला चाहिँ रुख बचाऊ, रुखलाई मलजल गर, माथि गएर घाँसपात पनि टिपेर गाई बाख्रालाई पनि दिन पाइयो, फल पनि खान पाइयो, शीतल पनि खान पाइयो, त्यहीबाट मूल फोट्यो भने पानी पनि पिउन पाइयो. पहिला संस्था जोगाउनु पर्यो, यो हो
2: एकदमै
1: संस्था नै हो
2: होइन. संस्था ठूलो कुरा हो, संस्था खोलिसकेपछि संस्थाको आफ्नै मर्यादा हुन्छ होइन, त्यो मर्यादा पालन गर्नुपर्छ हामी सदस्यता भएपछि.
1: अब त्यो कंग्रेसको रूख मुनि महिला दिदीबहिनीहरूलाई अलि धेरै जम्मा पारेर छमछमे तीजमा नाचे जस्तै अझ बेसी नाच्न कसरी गराउने?
2: त्यसैले त अध्यावधिकमा अहिले अध्यावधिक मार्फत
1: सबै महिला सहभागिता र
2: एकदमै राम्रो छ, महिला सहभागिता राम्रो छ. केही अझै हामी नेतृत्वको नि कमी कमजोरी हुन सक्छ, सबै महिला दिदीबहिनीहरूलाई समेटेर जानुपर्ने अवस्था छ. अब यो गुट त्यो गुट, पार्टी त छोड्नु, गुट पनि छोड्नु छ. अब समग्र हामी आम महिलाको हितमा काम गर्नुपर्छ, आम महिलाहरूलाई साङ्लामा जोडे जस्तै जोडेर लिएर आउनुपर्छ र उहाँहरूको व्यक्तित्व विकासको निमित्त घरैदेखिबाट हामीले हाम्रा नीतिहरूमा समावेश गरेर महिलाहरूलाई घर बाहिर निकाल्ने, घर बाहिर निकाल्ने मात्र होइन, तपाईँ हेर्नु अहिले हेर्नु न, नेतृत्वमा आज आउँछ पनि भोलि छैन. कत्रो लगानी गरेर पार्टी लिएर जान्छ, फेरि ऊ चाहिँ एउटा कार्यकाल भन्दा रहँदै रहँदा, यो पनि ठिक होइन नि त. त्यसैले यो जोगाइराख्न, महिला नेतृत्वहरूलाई जोगाइराख्न निमित्त हामी तल्लो तहदेखि नै हामीले उहाँहरूलाई व्यवस्थित गरेर र प्रशिक्षण गरेर र नेतृत्व पनि अनुशासित भएर हामी चाहिँ लिएर गयौँ भने, पहिले त केन्द्रको नेताहरू अनुशासन भयो भने तलको त यसै अनुशासित भइहालिन्छ नि. पार्टी भनेको चार तारे झण्डा र रुख चिन्ह मात्रै होइन क्या, पार्टी भनेको त संस्कार हो, संस्कृति हो, मर्यादा हो, इज्जत हो, सम्मान हो, माया हो. आज ठूलोले सानोलाई माया गर्न नसक्ने, सानोले चाहिँ ठूलाहरूलाई चाहिँ अग्रजहरूलाई सम्मान गर्न नसक्ने, यही भयो, यही परिस्थिति होइन आज. यसैले त यो चाहिँ छताछुल्लो भएको हो. त्यसैले यो दायरा पार्टीको आफ्नै धरातल छ, आफ्नै आइडियोलोजी छ, त्यो आइडियोलोजी बुझेर एउटा संस्कार, संस्कृति, मर्यादा, इज्जत यी विषयहरूलाई पनि अवलम्बन गरेर यी विषयवस्तु बोकेको कंग्रेस बनाउन अहिले वर्तमान नेतृत्व पार्टी सभापतिजी उहाँले निरन्तर रूपमा चाहिँ लगाइरहनु भएको छ, हामीलाई पनि दग्राइरहनु भएको छ, जिल्ला दग्राइरहनु भएको छ. यिनै विषयवस्तु दिनुहोस् र जनतासँग जोडे, कंग्रेस जनतासँग जोडिएन, अहिले जनताले हामीलाई छोडेका छन्, यो चाहिँ निर्वाचनले प्रमाणित गर्यो नि त. त्यसैले हामी कंग्रेसको लागि मात्रै होइन, आम जनताको निम्ति कांग्रेस बनेको हो. त्यसो भएपछि तपाईँहरू आम जनताको घर दैलोमा दुःख सुख हरेक साथीहरू पुग्नुपर्छ भन्ने उहाँको निर्देशन छ.
1: यो विभिन्न पक्षमा एक खालको भाष्यहरू किन निर्माण हुन्छन् होला कि 35 वर्षमा तपाईँहरू केही पनि गर्नुभएको होइन देशमा,
2: होइन यो
1: 35
2: तपाईँ देखिरहनु भएको छ होइन, यत्रो मुलुक कस्तो थियो हिजो आज, बाटो घाटो यो चाहिँ पुल पुलेसा नहर यावत कुराहरू आम परिवर्तन भएको छ, नभएको होइन. तर त्यो परिवर्तनलाई आम जनताले नेपाली राजनीतिक दलहरूले यो चाहिँ परिवर्तन गरेका हुन् है भन्ने कुराको बुझ्ने त्यो चाहिँ वातावरण हामीले चाहिँ दिन नसक्या हो. तर काम नभए होइन, काम मजाले यत्रो 35 वर्षभित्र आमूल परिवर्तन भएको छ. आज तपाईँ भन्नुहोस् त, हिजो हामी कापी कलममा लेख्थ्यौँ समाचार, आज यहाँ स्टेशनमा आएर बोल्ने भयौँ, यो परिवर्तन हो, समयले दिएको पनि परिवर्तन.
1: अहिले त मलाई यसो लेख्दै भनेर लेखिदिने पनि
2: यसो लेखिदिउँ, यहाँ पेपरै मार्फतै चाहिँ गर्ने, समाचारहरू कलेक्सन गर्दा पनि कापी र कलम लिएर हामी फिल्डमा जान्थ्यौँ नि. आज छैन, हामीसँग आइटीको व्यवस्था छ, एउटा क्यामेरा तेर्स्याउँछौँ, एउटा चाहिँ होइन टेक्नोलोजी तेर्साउँछौँ, हामी चाहिँ सबै अध्यावधिक त्यो चाहिँ न्युजहरू कलेक्सन गर्न हामीलाई. त्यसरी यो मात्र होइन, मैले आम नेपालको विकासको निमित्त नेपाली राजनीतिहरूले 35 वर्षमा गरेको ठूलो लगानी पनि छ, ठूलो परिवर्तन पनि छ. तर यो जनतालाई हामीले बुझाउन नसकेको कुरा पक्कै हो.
1: हस्, आगामी दिनहरूमा पनि यस्ता बहसमा हामी जोडिनेछौ. अब यो जर अभियानमा हिँड्दै गर्दाखेरि यो गण्डकी प्रदेशमा पनि हिँड्नुभयो, फेरि अर्को कुनै अभियान पनि आउला। अब केन्द्र तहका नेताहरू कहिले कहाँ खटन पठाउनु कहाँ कहाँ पठाउँछ पठाउँछ, अब बेला बेलामा यी यस्ता सेसनहरूमा पनि हामी बस्नेछौँ। आजको लागि यहाँले समय दिनुभयो। यो ग्रीन रन भोलि र पर्सिको यो कार्यक्रम पनि व्यवस्थित होस् र पर्यावरण सचेतनाले पनि लामो समयसम्म लिइराखोस्। सबै दिनुभयो, धेरै धेरै धन्यवाद।
2: धेरै धेरै धन्यवाद यो रेडियो अन्नपूर्ण मार्फत जो श्रोताहरू हुनुहुन्छ, जसले मेरा विषयहरू सुनिरहनु भएको छ, म सबैप्रति हार्दिक आभार व्यक्त गर्दै यो रेडियोलाई पनि धन्यवाद दिँदै म बिदा हुन्छु। धन्यवाद। जय नेपाल।
1: हुनुहुन्थ्यो कंग्रेस नेत्री केन्द्रीय सदस्य विष्णुदेवी पाण्डेजी हामीसँग समसामयिक विषयवस्तुमा कुराकानी गर्दै। अरविन्दलाई पनि धन्यवाद। तपाईँको बाँकी पर सुखद रहन् म अर्जित छुट्टिन्छु। नमस्कार। The 3.4

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000
2: 0614510002 मोबाइल नम्बर 9856084666
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ।
1: 8446 For empowering the future.
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपना

0: प्रतिरोधक स्टीम।
1: त्रिवी शिक्षण अस्पताल टीचिंग हॉस्पिटल महाराजगंज काठमांडू का वरिष्ठ सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरा में उपचार हुने समस्याहरू सुगर को समस्या गर्भकालीन मधुमेह थायराइड हार्मोन को गड़बड़ी हुने निसंतानपन महीनावारी गड़बड़ी योनिच्छा में कमी हुने महिला को शरीर में अनावश्यक रौं आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ़ने उमेर अनुसार शरीर को उचाई नबढ़ी उड़को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028-59321 061-581-871।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्रीटी एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाउ थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घाट हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म

0: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैनपुल पोखरा फोन 061-587-266 र 553-834।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फिस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आइबेव केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवाहरू
1: सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
0: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
0: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99277 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
8: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
10: एडमिशन ओपन इन इन्जिनियरिंग एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
11: Mobile upgrade ma kharcha garnuhuncha? Ghumna jana bachat garnuhuncha? Aba bhavishyaka lagi pani sochne ki?
12: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस् ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-066-12 र 98-22-79-993।
2: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
9: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात् 3 सेमिस्टर स्तरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383769। TNT एक्सप्रेस द पिपुल नेटवर्क।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 0615274226537526।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857000536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
4: टाइम चेक। यति बेला पूर्वाह्नको 9 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
7: गुड मर्निङ पोखरा,
4: तपाईँको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

0: हेलो नमस्ते एण्ड गुड मर्निंग रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निंग पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जय मल्ल र प्रविधि संयोजनमा साथ दिनुभएको छ भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ हामीसँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ होइन। अब हामी हरेक दिन भन्ने गर्छौं तपाईँका मनहरू प्रफुल्लित हुनुपर्छ, तपाईँका मनहरू खुशी हुनुपर्छ, तपाईँका मनहरू सुखी हुनुपर्छ होइन। अब मन सुखी बनाउनका लागि, मन प्रफुल्लित बनाउनका लागि आफूलाई परिवर्तन गर्नुहोस्, आफ्ना जीवनहरू परिवर्तन गर्नुहोस्। चुनौतीहरू अप्ठ्याराहरू आउँछन्, त्यसलाई चाहिँ आत्मसात गरेर मैले चाहिँ यी चुनौती र अप्ठ्यारा परिवेशहरूलाई पार गर्न सक्छु भन्ने खालका सकारात्मक विचारहरू चाहिँ ल्याउनु होला। अनि तिमी चाहिँ आजको गेटअप चाहिँ चेन्ज देखेर सम्झे होइन। अब सधैँ ब्राजिल होइन अर्जेन्टिनाको चाहिँ सधैँ टी सर्ट लाएर आएको मान्छे आज चाहिँ अर्जेन्टिनाको टी सर्टलाई अर्को वर्ष अर्को 2030 मा चाहिँ लगाउने भनेर राखिराखेका छन् होइन। अब विचार अनुहार हेर न, अरविन्द कस्तो मायुस के होइन, तिमी हारे होइन कि अर्जेन्टिना हारे हो क्या।
1: यो विषय अब विषय सकिसक्यो होइन। अब यसमा धेरै चाहिँ
0: मलाई चाहिँ कोट्याउन मन लाग्यो, स्ट्याटसमा तिमीले कति विकेटले जित्छ स्पेनले भनेर भनेको थियो, कति रनले जित्छौ भनेर चाहिँ भनेको थियौ नि होइन। अब ब्राजिलले कति रनले जित्यो भन्ने कुरा चाहिँ अर्जेन्टिना सोह्र पटक फेरि आफू त्यो कहीँ न कतै त्यसको फ्यान भएर कि 16 पटक 17 पटक एट्याक गर्दाखेरि पनि 11 पटक चाहिँ जो एउटा मात्र खेलाडीले खेलेको खेल रहेछ कि लास्टमा चाहिँ अर्जेन्टिना किपरले मात्रै
1: अब जे भन्दै नै भयो त होइन।
0: जोस् तिमी ठिक छौ नि, प्रेसर त बढेन नि होइन।
1: यस्तो हुन्छ कि कति भयो कस्तो हुन्छ भन्दाखेरि अब यो
0: अन्तिममा बोल्छौ एकदम ट्याक्कै बोलिदिन्छ
1: फुटबल भनेको चाहिँ।
0: मेरो पोस्टमा अरविन है रियाक्ट पनि कस्तो हुन्थ्यो भने अब अर्जेन्टिनाको फ्यान आफ्नो त अर्जेन्टिनालाई स्पेनलाई सपोर्ट गरेर लेख्दाखेरि हाँसेको रियाक्ट हुन्थ्यो कि, कति रनले विकेटले जित्छ भन्ने हुन्थ्यो क्या त्यो खालको कमेन्ट। मलाई त्यो कमेन्ट सम्झेर हाँस छ मलाई, अहिले तिमीलाई देखेँ, तिमी चाहिँ त्यो टी सर्टलाई चाहिँ थन्काएर आएर छु खुसी।
1: टी सर्ट भन्दैन त्यसलाई जर्सी भन्छ, जर्सी हो होइन। त्यसपछि बाई द वे यो अन्तिममा आएर फाइनल मात्र हेर्नेले धार धेरै फुर्ती नलाए पनि हुन्छ होइन। कस्तो हुन्छ भन्दाखेरि अब 2004
0: हिरो चाहिँ आउने एकदम फाइनल
1: वर्ल्ड कपमा चाहिँ कतिवटा गेम भएको थियो वर्ल्ड कपमा कतिवटा गेम भएको थियो भने एउटा यो वर्ल्ड कपमा चाहिँ कति टोली सहभागी थिए,
0: 64
1: कि कति
0: होइन
1: 64 कि 32 टोली सहभागी थिए। यस्तो हुन्छ क्या के भन्ने अब होइन। यो अब 104 गेममा चाहिँ एउटा गेम हेरेर फुर्ती लगाउने अब भयो, टोटल 104 गेम भएको थियो यो होइन। यो वर्ल्ड कप चाहिँ कुन कुन देशमा भएको
0: त्यतातिर जाने
1: त्यही भएर मैले त्यो रनको प्रसङ्ग ल्याएको, त्यही भएर अरू प्रसङ्गले होइन रनको
0: फाइनल अमेरिका भएको थियो, कुरै सकियो नि।
1: फाइनल अमेरिकाले खेलेको थियो
0: अमेरिकामा।
1: अनि अरू दुईजना कोच चाहिँ को थियो,
0: के भन्यो,
1: दुईजना कोच के सहआयोजक चाहिँ को थियो,
0: सबै के भन्नु
1: ठिकै छ त्यस होइन। यो फुटबल भनेको चाहिँ के भन्दाखेरि वर्ल्ड कप, स्पेसली वर्ल्ड कप भनेको चाहिँ सबैलाई बच्चादेखि वृद्धसम्म सबैलाई जोड्ने चाहिँ एउटा माध्यम हो क्या। यो भन्दा तिमीलाई खास यो श्रोताहरूलाई प्रमाणित गर्न खोजेको कुरा चाहिँ यो हो कि मैले फुटबल चाहिँ कहिले नहेर्नेलाई पनि फुटबल हेर्ने बनाइदिन्छ होइन। फुटबलका हुन्छ नि एकदमै किरालाई पनि यसले एकदम हुन्छ नि अन्ध समर्थक बनाइदिन्छ। वर्ल्ड कपको खासियत भनेकै त्यही हो कि, अहिले सब एक महिनाभरि चाहिँ मान्छेले नेपालीहरूलाई निन्द्रा बिगारी चाहिँ फुटबल हेरे होइन। त्यो एउटा चाहिँ फुटबलको यो हुन्छ नि जादु, फुटबलको शक्ति होइन, मेसीको जादु, मेसीको शक्ति भने जस्तै हो कि होइन।
0: एकदम सही कुरा, तर तिमीले भनेको चाहिँ मान्छेलाई त्यो एउटा कुरामा चाहिँ रुचि हुन्छ नि, त्यो मान्छेलाई त्यो एउटा मनबाट रुचि भइसकेपछि न पानी भन्दो रहेछ न झरी भन्दो रहेछ। हामीले देखिहाल्यौँ होइन पृथ्वी चोकमा त्यो एउटा चाहिँ मानव सागर है, त्यस्तो झरीमा पनि रेनकोट लाएर छाता ओढेर मान्छेले चाहिँ फुटबल हेरे भनिसकेपछि यति मान्छेहरूमा चाहिँ केही प्रति एकदम भित्रबाट चाहिँ हृदयबाट चासो भयो भने चाहिँ कसैले केहीले पनि रोक्न सक्दो रहेछ भन्ने कुरा. अब जस्तै मैले सेमी फाइनलबाट चाहिँ हेरेको थिएँ है, फाइनलमा चाहिँ अरू बेलामा निन्द्रा लाग्यो भने त्यो फाइनलमा चाहिँ निन्द्रा लागेन कि भनेको त्यो मलाई त्यो फाइनलमा चाहिँ हेर्नु थियो कि मलाई त्यो खालको थियो नि त एउटा
1: मलाई चाहिँ फाइनलमा निन्द्रा लागिरहेको थियो किनभने निन्द्रा लागेको थियो
0: एनिवे अब त्यहाँसम्म पुग्नु पनि त ठुलो कुरा हो नि त होइन.
1: त्यहाँसम्म पुग्नु भनेको पहिलोचोटि सहभागी भएर त्यहाँसम्म पुगे हो कि जस्तो कुरा आएर तिमीले
0: देशमा जितेर अहिलेको पनि
1: साबिक विजेता हो डिफेन्डिङ च्याम्पियन
0: होइन हो तर होइन अहिले पछिल्लो क्रममा जुन अब भनौँ न फ्यानहरूले एउटा एक्सपेक्ट गराएको थियो नि त खेल्नमा अब कहिले कहीँ भइहाल्छ खेल खेल जीवन बुझाएको छैन मैले बुझ्छु रे क्या
1: तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा. गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौँ.

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061

0: 450-424 98-04-46-525।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98-251-98-190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98-513-55-928, विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856007729।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834300329, 9828593121, 061581। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764111905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन।
3: अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।

ओके रेडियो अनुपूर्ण 93.3 चार्मिक हर्स तपाई सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। हामी कार्यक्रममा तपाईँलाई मनपर्ने गीत संगीतहरू प्रस्तुत गरिराखेका छौं र सँगसँगै केही सूचनाहरू यहाँहरू समक्ष मैले राख्न चाहेँ। अब यतिखेर चाहिँ वर्षा पहिरोको कारणले गर्दाखेरि चाहिँ धेरै खालका धेरै राजमार्गहरू चाहिँ प्रभावित भएको छ होइन। अब यो अविरल वर्षा बाढ़ी पहिरोको कारणले चाहिँ देशको विभिन्न मुख्य राजमार्गहरू चाहिँ अवरूद्ध भएको छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार चाहिँ बागमती कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका कैयौं सड़क खण्डहरू चाहिँ पूर्ण रूपमा चाहिँ प्रभावित भएको छ। अब कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलामको राजदुवावाली खण्ड पनि पूर्ण रूपमा चाहिँ बन्द भएको छ अनि त्यसमा चाहिँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने भनेर पनि भनेको छ होइन। यसै गरी मध्य पहाड़ी लोकमार्ग खोटाङको माङखाना पहिरोको कारण चाहिँ पूर्ण रूपमा अवरूद्ध भएको छ। भोजपुरको वोकिङ खण्डमा बाढ़ीको कारण एकतर्फी मात्र यातायात सञ्चालन भएको छ भने होइन। बागमती प्रदेशमा सबैभन्दा बढ़ी सड़कहरू चाहिँ प्रभावित भएको छ। बीपी राजमार्गको सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै राति 6 देखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अरणीको राजमार्ग सिन्धुपाल्चोको 0 किलो र कोदारी दुवै ठाउँमा चाहिँ पहिरोको कारण पूर्ण रूपमा चाहिँ सड़कहरू चाहिँ बन्द भएको छ। यस्तै कान्ति लोकपथ पनि सम्भावित बाढ़ी र पहिरोको जोखिमको कारण रातको समयमा यात्रा गर्न चाहिँ प्रतिबन्ध लगाइएको छ। रोसुवाको पासाङ लामो राजमार्ग भने पहिरोको बावजुद पनि एकतर्फी रूपमा चाहिँ सञ्चालन भएको छ। गण्डकी प्रदेशको काली गण्डकी करिडोर अन्तर्गत बागलुङको बेलबगरमा चाहिँ पहिरोको कारण सड़क पूर्ण रूपमा चाहिँ अवरूद्ध भएको छ। सुदूरपश्चिमको महाकाली राजमार्ग दार्चुलाको पञ्चेबाज एरिसिनमा पनि पहिरोको कारणले चाहिँ यातायातहरू चाहिँ ठप्प भएको छ। अब अहिले चाहिँ रातको समयमा मोगली नारायणघाटको सड़कहरू पनि रातको समयमा 10 बजेदेखि नचलाउने भन्ने कुराहरू चाहिँ आइरहेको छ होइन। अब यसरी सड़कहरू चाहिँ भनौँ न प्रभावित भइ नै रहँदाखेरि तपाईँ यात्रा गर्दाखेरि तपाईँको यात्राहरू कठिन नहोस् भन्ने हिसाबले पहिला नै सबै कुराहरू चाहिँ बुझेर तपाईँले चाहिँ यात्रा गर्नुहोला। धेरैभन्दा धेरै सड़कहरू चाहिँ यतिखेर बाढ़ी र एउटा पहिरोको कारणले गर्दाखेरि चाहिँ अवरुद्ध भएको छ। अब कतिपय होइन एउटा कतिपय ठाउँहरूमा चाहिँ एकतर्फी सड़क सञ्चालनमा आए पनि एकदम लामो लाइन भएको कारणले गर्दाखेरि होइन गाह्रो पनि भएको छ, गाह्रो भएको अवस्थाहरू पनि छ होइन। एकदम लामो लाइन लाग्नुपर्ने, त्यसपछि खानपानको व्यवस्था राम्रो नभएको यावत कुराहरू चाहिँ सामाजिक सञ्जालमा हामीले देखिरहेका छौँ। यसकारण चाहिँ यात्रा गर्दा चाहिँ ध्यान दिनुहोला, आफूले चाहिँ यात्रा गर्ने ठाउँ के कस्तो छ त्यो अवस्थाहरू चाहिँ बुझेर यात्रा गर्नका लागि मैले अनुरोध गरेँ। अब यो मनसुनको कुराहरू चाहिँ गरिरहँदाखेरि देशभर एउटा चाहिँ मनसुनी वायुको प्रभाव पनि चाहिँ पर्ने छ होइन। देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले चाहिँ जनाएको छ। अब यो देशको पहाड़ी र हिमाली भूभागमा बागमती गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लागेको छ र मधेस प्रदेश कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ र कर्णाली प्रदेशको केही स्थानमा कोशी बागमती गण्डकी लुम्बिनी होइन सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चाहिँ मध्यम वर्षा चाहिँ भइराखेको छ यतिखेर। अब दिउँसो देशभरको साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागमा केही स्थानमा चाहिँ चट्याङसहित मध्यसम्मको वर्षाको सम्भावना छ। त्यसकारण चाहिँ अब आज राति चाहिँ देशभर साधारणतया बादल लाग्नेछ। कोशी गण्डकी बागमती हिमाली भूभागका केही स्थानमा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेश हिमाली भूभागमा चाहिँ होइन थोरै स्थानमा चाहिँ चट्याङसहितको मध्यमसम्मको वर्षाको सम्भावना छ र सँगसँगै अब कोशी बागमती गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। अब त्यो ठाउँको परिवेशको हुनुहुन्छ या चाहिँ खोला नाला या भिरालो जग्गा हुन्छ नि, अब हुन त अब अहिले चाहिँ नपत्याउने खोलाले बगाउँछ भने जस्तै हामीले सोच्दै नसोचेका ठाउँहरूमा चाहिँ ल्यान्डस्लाइड हुने होइन त्यो भइरहेका छ। बाढ़ी पहिरो आउने पहिरोहरू चाहिँ जाने भइरहेको छ। सुरक्षित स्थानमा बस्नका लागि चाहिँ आग्रह चाहिँ होइन अब गर्छौं हामी। सँगसँगै अब तपाईँहरू चाहिँ सामाजिक सञ्जाल हेरिरहनुहुन्छ, सामाजिक सञ्जालमा हेरिरहँदाखेरि यस्ता खालका सूचनाहरू पनि तपाईँको लागि महत्वपूर्ण हुन्छ जीवन बस्न र बचाउनका लागि। रेडियो अनुपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि अर्को एउटा सांगीतिक कोशेली।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 551-33 र 76-458।

वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11

0: टोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ECG तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Karte, Insuring Future.
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98-560-9972-77।
4: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेटफ्लिक्स एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6999, 452-715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्छन् त डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: तपाईँ रेडियोमा पनि 93.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामना सहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।

0: Pareto Akie Nagari, Pokrama, Metro City Hospital Prali, Sirizanaso Pokrali, Bibina Kisimka, Bisasagya Chigitsak Sewarko, Upachar Lyaeko Jankari Garaudachhau.
1: Hamra Sewaharu.
0: Heart Jodne, Nasatata Merudanda Rog.
1: General Surgery, Sabai Prakarka Operation Sewa.
0: Mirgaula, Tata Mutra Rog, Euro Surgery.
1: Pet, Chhati, Mutu, Thyroid Tatha Madhumeharu.
0: Neuro Surgery Sewa.
1: Bal Rog.
0: Nak Kan Tatha Ghati Rog.
1: Manasik Tatha Snayu Rog.
0: Prasuti Tatha स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इकोकार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी EEG, PTA,
1: Physiotherapy, Uroflowmetry,
0: Chemotherapy,
1: Surakshit Garbhavatan Sewa,
0: Whole Body Checkup Health Package,
1: Metro City Hospital Prali, Pokhara 8, Srijanachok, Kaski,
0: Phone 061-572-648-579.
2: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
3: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
2: नेपाल आदिवासी जनजाति महासंघ
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेशन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
1: फोन 061-590-162-590-163
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
7: टाइम चेक
8: यति बेला पूर्वाह्नको 10 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने क्षमा।

पीआरबीटी 01300 30660 पीआरबीटी 6042 66 16 सीआरबीटी 01300 30660 पीआरबीटी 6042 66 16

पीआरबीटी 01300 30660 पीआरबीटी 6042 66 16 पीआरबीटी 01300 30660 पीआरबीटी 6042 66 16

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598251 98190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चितिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले

0: सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।

0: मनभरि अनगिन्ती सपनाका छालहरू बोकेर म क्षितिज पारी ओ पारी बस्तीबाट यहाँसम्म आए, तर मेरी कान्छु मैले तिम्रो दर्शन पाउन सकिन, केवल आँसु मात्रै पाए।
1: मोटु भरी तिम्रै आँसु भरेर
2: नेपाली लोक सांगीतिक क्षेत्रको सर्वश्रेष्ठ नाम किरण बाबु पुनको उत्कृष्ट लय तथा शब्द सृजनामा रामजी खाँड र टिका पुनको मनै छुने आवाज लोक सांगीतिकको शैली तिम्रो दर्शन पाइन। पीआरबीटी 013-0042211 र पीआरबीटी 60-44-83-11 आशिष म्युजिक प्याली द्वारा सर्वत्र बजारमा उपलब्ध छ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर रही, इंश्योरिंग फ्यूचर।
1: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
2: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सम्पूर्ण ओपिडी सेवा,
2: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
3: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
2: रेटिना सम्बन्धी जाँच एवं उपचार,
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
2: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
3: आँखा छर्केको सिधा पार्ने सर्जरी,
2: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
3: लेजर सर्जरी सम्बन्धी सेवा,
2: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
2: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
2: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
3: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
3: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
5: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
10: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
11: हेलो, के छ तेरो खबर?
12: ठिक छु यार, सन्चै छस्?
11: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
12: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
11: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
12: मैले पनि किन्नु छ के, सँगै किनौ न।
11: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा, यार
12: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
11: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
13: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
14: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9556031412, 9464667887।
15: तन्ना आजै फेरि हाल्नुहोस्।

0: रेडियो अन्नपूर्ण 93.4।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 9856000536।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जान न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9846667887
5: तन्ना आजै फेरि हाल्नुहोस्
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: टाइम चेक
8: यति बेला पूर्वाह्नको 11 बजेको छ
9: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
11: हेलो पोखरा कलिङ

नमस्ते सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अनपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेका छौं। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna त्यस्तै हाम्रो पात्रो नेपाली पात्रो लगायत हामीलाई हाम्रो अफिसियल फेसबुक पेज रेडियो अनपूर्ण 93.4 मेगाहर्ज मार्फत एकैसाथ सुनिरहनु भएको छ। स्टुडियो घडीमा 11 बजेर पनि 3 मिनट गयो, अलिक लामै बज्यो होला होइन यो ब्याकग्राउण्ड टोन, एकछिन बज्यो, तयारी गर्दा गर्दै ढिलो भइहाल्यो कि। कहिलेकाहीँ हुन्छ, टाइम त अब टाइम नै हो क्या, होइन सबै टाइम नै हो, तर एक्ज्याक्ट टाइम कति हो भन्ने हुन्छ कि। 11 बजे भन्दा बित्तिकै 11 बजे नै ठ्याक्क सुरु गरियो भने त्यो बल्ल एक्ज्याक्ट टाइम भयो। अब टाइम त हरेक बेला नै छ होइन, समय सकियो भन्न परेन कि, अवधि चाहिँ सकिएको हो। जस्तो 12 बजे पछाडि समय नै सकिएको होइन नि त, यो कार्यक्रमको समय अवधि चाहिँ सकिएको हो भन्ने हुन्छ कि। त्यही भएर तपाईँले यो कुरा बुझ्नुहुन्छ। ल, आज पनि कुराकानी हुन्छ अब यो बसाईमा। आज मिति 2083 साल साउन महिनाको 5 गते आज मंगलबार हो। अङ्ग्रेजी तारिक अनुसार 2026 जुलाई 21 तारिक रहेको छ है त, यहाँलाई थाहा नै छ। आज मंगलबारको एपिसोडमा हामी सामान्य ज्ञानका केही प्रश्न उत्तरसँगै रहनेछौ। आज चाहिँ सधैँ अब यसो एउटै तरिकाबाट भन्दा नि आज चाहिँ यसो सामान्य ज्ञानका केही प्रश्नहरू मैले सोध्छु। 1 देखि 10 नम्बरसम्म 10 वटा प्रश्न छन्। तपाईँ आउनुभयो भने तपाईँको पनि यो के भन्छ नलेज अथवा ज्ञान चाहिँ वृद्धि हुन्छ कि बढ्छ। त्यही भएर ढुक्कका साथ आउनुहोस्, कुराकानी गरौं। 061-543-0040 मार्फत यहाँहरूसँग कुराकानी गर्ने कार्यक्रम नै हो पोखरा कलिन। सुन्दै हुनुहुन्छ हामीलाई कहाँ कहाँ कताबाट होइन, जताबाट भए पनि सुनिरहनु भएको छ, जुन माध्यमबाट भए पनि देशदेखि विदेशसम्म जताततै सुन्न सकिन्छ इन्टरनेटको माध्यम मार्फत। जहाँ भए पनि सुनेर साथ दिनुहोला र फुर्सदमै हुनुहुन्छ भने सहभागिता पनि जनाउनुहोला है त। ओके ल, अब के छ, सबैजना आफ्नै काममा हुनुहुन्छ होला, कोही घरमा, कोही अफिसमा, कोही आफ्नो पसलमा आएर काम गर्दै रेडियो सुन्दै आजको दिनलाई के भनौँ अब बिस्तारै धकेल्ने त हो नि होइन। त्यही त हो नि, अरू के छ र, केही छैन कि, जे गरे पनि केही छैन भने जस्तै केही छैन। अबको 4 दिन पछाडि तुलसी रोप्ने दिन आउँदैछ, त्यसपछि 8 दिन पछाडि गुरु पूर्णिमा, 10 दिन पछाडि खिर खाने दिन, 19 दिन पछाडि विश्व आदिवासी दिवस, यसरी जाँदो रहेछ कि। यहाँ मैले यसो हेर्दै जाँदाखेरि भेटाएँ, अब रक्षाबन्धन आउन चाहिँ भदौको 12 गते रहेछ, 38 दिन बाँकी रहेछ है, र यो जनै पूर्णिमा आउनको लागि 38 दिन बाँकी रहेछ। अब अरू पनि हेरौँ नि त, यहाँ आइहाल्यो अब ठ्याक्कै हेर्दा हेर्दै आइहाल्छ। दर खाने दिन आउनको लागि 54 दिन बाँकी रहेछ, हरितालिका तिज आउन 55 दिन बाँकी भयो। अब हामी जाउँ, त्यहाँभन्दा बढी नजाउँ होला होइन, ल त्यहाँभन्दा बढी अहिले गइएन, यिनै कुराहरू भए होइन। अब तपाईँसँग कुराकानी गर्छु म 061-543-0040 मार्फत। आज कता कता के छ अवस्था त्यो पनि मैले जानकारी दिन्छु। पोखरा आसपासमा घाम लागिरहेछ, यो तपाईँलाई थाहा नै छ होला होइन, बाहिरै हुनुहुन्छ होला पोखरा आसपासमा हुने साथीहरूलाई त थाहा नै छ। अब कता कता के भइरहेछ, यात्रा गर्दै हुनुहुन्छ भने यो ट्राफिक अपडेट अन्तर्गत तपाईँलाई मैले केही जानकारी पनि दिँदैछु, तपाईँलाई यसबाट पनि केही कुराहरू होइन, कसैलाई अब कहाँ कतै जाँदै हुनुहुन्छ, अब यता मनाङ के अरे मुस्ताङतिर जाँदै हुनुहुन्छ, अब कहाँ के भइरहेछ भन्ने कुरा चाहिँ तपाईँलाई थाहा छैन भन्ने छ भने केही आधिकारिक सूचनाहरू हामीलाई पनि आउँछ, ती सूचनाहरू मैले कार्यक्रम मार्फत यहाँलाई जानकारी गराउँदै आइरहेको छु। अब पोखराभित्रको यो कुराकानी गर्नुपर्दा त्यस्तो खासै केही चाहिँ भएको छैन, सड़क दुर्घटना कुराहरू त अब सुनिरहन्छन्, दैनिक रूपमा भइरहेका छन्। अब यसमा चाहिँ ट्राफिकले चाहिँ खास व्यवस्थापन सँगसँगै यो अरू कुराहरूमा पनि, यो जुन चेकिङ मात्र होइन कि व्यवस्थापनमा पनि ध्यान दिनु पर्यो भन्न खोजेको मैले, यो कुरा भयो। अब यो राजमार्गहरू अवरुद्ध छन् धेरै ठाउँमा, कता कता छन् भन्दाखेरि अब गण्डकी प्रदेशको कुराकानी गर्नुपर्दाखेरि बागलुङको जैमिनी नगरपालिका बेलबगरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ, माटोसहितको पहिरो खसेका कारण पूर्ण रूपमा केही दिनबाट नै अवरुद्ध छ। पोखरा बागलुङ राजमार्ग खुला छ, त्यस्तै बेनी जोमसोम पनि खुला छ होइन, पृथ्वी राजमार्ग जुन पोखरादेखि काठमाडौँ पुग्ने राजमार्ग पनि खुला छ, कहीँ केही अवरुद्ध छैन, अलिअलि जाम हुन सक्छ, ख्याल गर्नुहोला। र अर्को कुरा, अब यता यो सिद्धार्थ राजमार्ग स्याङ्जा हुँदै उता बुटोबल पाल्पातिर जाने
होइन यता भैरवातिर जाने यो रुट पनि एकदमै पूर्ण रूपमा खाली छ। ढुक्कको साथ यात्रा गर्नु होला, सकभर रातिको यात्रा चाहिँ नगर्नु। अब केही यात्राहरूमा प्रतिबन्ध पनि लगाइएको छ। नारायणघाट मुगलिन सड़क खण्ड पनि पटक पटक अवरुद्ध हुने सड़क खण्ड हो, अहिले चाहिँ त्यस्तो केही छैन, मजाले निर्वाध रूपमा गाड़ीहरू सञ्चालन भइरहेका छन्। है त 11:08 गएको अवस्था छ स्टुडियो घड़ीमा, उनीहरूबाट सबिन तपाईँको साथमै छु कुराकानी गर्नको लागि। र आज कुराकानी हुन्छ फेसबुक लाइभमा पनि, तपाईँले कमेन्ट गर्नुहोला, कमेन्ट गरेपछि एकैछिन रोकिनु होला, म तपाईँको कमेन्टहरू पढिहाल्छु। यहाँ धेरै कमेन्ट आइसकेका छन्, तर यो कमेन्टलाई म एकैछिन पछाडि लिने हो, अहिले चाहिँ खासै लिने अवस्था छैन किनकि सुरुवातमा हामी गीत सुन्छौं। अरू के छ खबर खोइ, तपाईँको के छ एकछिनपछि आएर भन्नुहोला। अब मेरो खबर चाहिँ सब ठिकठाक छ, अब एउटा गीत राख्छु म। यो थानेश्वर गौतमले गाउनु भएको छ, शान्तिश्री परियारले साथ दिनुभएको छ। गीत मलाई राम्रो लाग्यो, मैले थोरै सुनेको थिएँ होइन। ओके ल, यो गीत त होइन रहेछ है, मैले अर्कै गीत खोजिरहेको, यो गीत होइन। मैले खास नयाँ गीत खोजिरहेको थिएँ थानेश्वर गौतमको होइन, तर त्यो गीत अपलोड भएकै रहन्छ क्या हो, खासमा त्यो गीत हो मैले खोजेको। अब पक्कै पनि त्यो गीत भेटिएला जस्तो मलाई लागेन होइन। अब अर्को कुनै गीत बजाउँछु म, मैले टिकटकतिर त्यो गीत देखेको थिएँ थानेश्वर गौतमले गाएको होइन। उहाँका गीतहरू फेरि एकदम राम्रा हुन्छन्, मिठा हुन्छन् कि, गहकिला हुन्छन्, त्यो भएर पनि गजब लाग्ने थियो, तर ठ्याक्कै त्यो गीत भेटाउन सकिएन। अब अर्को एउटा कुनै गीत राख्छु, त्यस पछाडि धेरै बेर अब पनि नलागौँ होला। एउटा मैले खास यो साउन्ड सम्बन्धी एउटा केही गीत राख्न खोजेको होइन, अब पक्कै पनि तपाईँसँग कुराकानी गर्ने कार्यक्रम हो पोखरा कलिन। पोखरा कलिनमा हामी छौँ, धेरैजना साथीहरूले सुनिरहनु भएको छ। खोइ त मैले खास भने जस्तो गीतै ठ्याक्कै भेटिन्न कि के गर्ने होइन। ल ठिक छ, यो के गीत राखौँ त, साउने झरी भन्ने रहेछ होइन, साउने झरी असार साउन भन्ने रहेछ। अब कुराकानीको क्रममै छौँ हामी, 0165443040 मार्फत एउटा गीत खोजिरहेको छु मैले होइन। अब गीत नभेटिसके पछाडि मैले भने जस्तो गीत ठ्याक्कै भेटाउन सकिनँ, सुरुवातमै एकछिन खोज्नुपर्ने हो। ए चलचित्र लाउरेबाट गीत राख्छ है एकैछिन, त्यस पछाडि म आउँछु ल, सुन्दै गर्नु होला।

ओके यो आवाज सँगसँगै यहाँलाई फेरि स्वागत गरे मैले आवाज पछाडि कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ फ्रिक्वेन्सी मोडुलेसन यानि एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौं र सुन्दै गर्दाखेरि तपाईँ पनि टेलिफोन लाइन मार्फत सहभागिता जनाउनको लागि आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत यहाँहरूसँग कुराकानी गर्ने क्रममै छु म र अहिलेको लागि भने टेलिफोन लाइन खुला छ तपाईँ आउन सक्नुहुनेछ कार्यक्रममा यस्तै गीत पनि बज्छन् अहिलेको यो बजेको गीत चाहिँ चलचित्र लाहुरेबाट थियो साउने झरी भन्ने यो आशा बसेलले गाउनु भएको आवाज हो पक्कै पनि यहाँले हेर्नुभएको थियो होला यो लाहुरे भन्ने चलचित्र अलिक धेरै पुरानो चलचित्र हो चलचित्र सँगसँगै अहिले अब धेरै खालका चलचित्रहरू निर्माणाधीन अवस्थामा छन् केही प्रदर्शन पनि भइरहेका छन् र पछिल्लो समय एउटा गौथली भन्ने चलचित्र जुन पोखराको धेरै यो पोखरामा धेरै सुटिङ भएको पनि मैले देखिरहेको थिएँ होइन बजेको गीत चाहिँ चलचित्र लाहुरेबाट थियो साउने झरी भन्ने यो आशा बसेलले गाउनु भएको आवाज हो पक्कै पनि यहाँले हेर्नुभएको थियो होला यो लाहुरे भन्ने

0: एकसठी पाँच त्रिचालिस शून्य चालिस मार्फत कुराकानी गर्ने योजना हो मेरो र पक्कै पनि योजना अनुसार म सफल हुनेछु। मौसम पूर्वानुमान महाशाखाले धेरै ठाउँमा पानी पर्छ है, सतर्कता अप्नाउनु भनेर भनिरहेको छ। अब पक्कै पनि भोलिबाट बिस्तारै बिस्तारै अलिक पानी पर्न कम हुन्छ भनिएको छ। अब हेरौँ के हुन्छ भन्ने कुरा भोलिकै दिनबाट थाहा होला। अब आजको अनुमान चाहिँ हो, अनुमान मिल्न पनि सक्छ नमिल्न पनि सक्छ। हामीलाई कार्यक्रम सुनेर यति बेला क्रममा शुरूआतमा गफाडी केटीले कमेन्ट गर्नुभएको छ, उहाँको स्मृतिपूर्ण उहाँको नाम चाहिँ होइन खासमा गफाडी केटी भनेर लेख्नुहुन्छ। हेलो ओम जय ओम नमो अन्नपूर्ण एफएम दर्शन हजुर ओके भन्नुभएको छ, थ्याङ्क यू सो मच है त। र शिवकुमार विश्वकर्माको कमेन्ट छ, निकै लामो कमेन्ट गर्नुहुन्छ शिवले र लेख्नु भएको छ खराब मौसम भन्दा फेरि हराइहाल्छ है, खराब मौसम के भन्नुभएको, खराब मौसम भन्दा खराब आफन्त भए ठूलो बाढी पहिरो जान्छ जिन्दगीमा। अरे ठिकै हो तपाईँले भन्ने कुरा पनि। जय श्री गणेश आय नमः शुभप्रात नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन, काम गर्दै रेडियो सुन्दै त्यसमाथि पनि पोखरा कलिन सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, मजासँग घाम लागिरहेको छ है पोखरा दसतिर भनेर हाम्रो एकदमै नियमित श्रोता शिवकुमार विश्वकर्माले पोखरा दस औद्योगिक क्षेत्रदेखि यति बेला कार्यक्रम सुनिरहनु भएको छ र सुन्दै गर्दाखेरि कमेन्ट पनि गर्नुभयो, कहिलेकाहीँ टेलिफोन लाइन मार्फत पनि जोडिनुहुन्छ र शिवलाई थ्याङ्क यू सो मच भन्छु। कार्यक्रम सुन्दै गर्दाखेरि फेरि कमेन्ट पनि आउन सक्छ शिवको, त्यही भएर है त। ल कृष्ण परियाले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरामा र लेख्नु भएको छ नमस्कार हजुर, सुनिरहेको छु गामबाट, मौसम गडबड हुने हो कि जस्तो छ, पोखरा बागलुङ राजमार्ग सुचारू हुने छ, सवारी साधन निर्वाध चलिरहेका छन् भनेर थोरै सड़क अपडेट पनि जोड्नुभयो। कृष्ण परियार हुन्थ्यो नौडाँडाको शिला टेलरदेखि र उहाँले कार्यक्रम पोखरा कलिन एकदमै नियमित रूपमा सुन्नुहुन्छ, उहाँको त्यो व्यवसाय टेलर्समा पनि रेडियो अन्नपूर्ण रेडियो नै छ, रेडियो अन्नपूर्ण पनि एकदम मजाले घन्किरहेको हुन्छ होइन त। ल कृष्ण थ्याङ्क यू सो मच, सम्झिँदै गर्नुहोला पोखरा बागलुङ राजमार्ग तपाईँको पसल अगाडि नै पर्छ ठ्याक्कै नौडाँडा बजारमा होइन त। ल यसो अपडेट पनि गर्दै राख्नु होला के कसो छ, गाडी हिँडे नहिँडेको थाहा भइहाल्छ नि होइन, यसो कम भयो भने कतै अवरुद्ध भइहाल्छ कि भन्ने पनि हुन्छ कि होइन त कृष्ण। ल थ्याङ्क यू सो मच, सम्झिँदै गर्नुहोला। 11:20 स्टुडियो घडीमा कुराकानी गर्नको लागि टेलिफोन लाइन खुला छ, यहाँहरूसँग कुराकानी गर्छु म टेलिफोन लाइन मार्फत। र अब अरू के छ त, के छ हालखबर बुझ्नको लागि त तपाईँसँग कुराकानी गर्ने पो हो त होइन, त्यही भएर आउनुहोस् टेलिफोन लाइन मार्फत भन्ने कुरा हो। भारतमा पनि नेपालमा जस्तै जेनजीहरूको प्रदर्शन चर्किएको छ, यो तपाईँलाई मैले थोरै जोडेँ। अब जेनजीको प्रदर्शन भदौ 24, 25, 23, 24 नेपालमा कस्तो भएको थियो अवस्था तपाईँलाई थाहा नै छ होला, त्यस्तै गरी भारतमा पनि विद्यार्थी आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीमाथि ठूलो चुनौतीको विषय बनेको छ। भारतीय प्रहरीले हिजो राजधानी नयाँ दिल्लीको केन्द्रमा हजारौं प्रदर्शनकारी र संसद भवनतर्फ मार्च पास्ट गर्न अश्रु ग्यास प्रहार गरेको थियो, त्यस क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए। प्रदर्शनकारीले शिक्षा मन्त्रीको राजीनामा र परीक्षा सुधारको माग गर्दै आएका छन्। दिल्ली प्रहरीले संयम बन्न र गैर कानूनी वा हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। नेपालमा जेनजीहरूको प्रदर्शन कस्तो भयो होइन, त्यस्तै गरी अहिले भारतमा पनि उग्र रूप लिएको छ, यो संसद भवन नै कब्जा गर्ने अवस्थामा यी विद्यार्थीहरू रहेका छन्। एउटा आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीमाथि ठूलो चुनौती पनि थपिएको छ होइन। ल ठिक छ, अब अरू के छ, अरू के छ तपाईँसँग कुराकानी गर्ने हो कि, 0163 543 0040 मार्फत फेसबुक लाइभको कमेन्टहरू अहिलेलाई मैले यति नै राखेँ, फेरि कमेन्टहरू त आएका छन्, ती कमेन्टहरूलाई पनि म बिस्तारै जोड्दै जानेछु। ढल्की होइ जिन्दगी गीत भनेको मैले रोजेको गीत बजेन हिजो भन्नुभएको छ, तपाईँले रोज्नुहुन्छ मैले भुलिहाल्छु फेरि होइन शिव हुन्छ आज सम्भव भएसम्म बजाउँला नि त, के छ र सम्भव भएसम्म बजाउनु त हो नि। ल आज खोइ फोन नआउने रहेछ क्या हो है त, ब्रेकतर्फ लागौँ होला एकैछिन, ब्रेक पछाडि फेरि म जोडिउँला भन्दै थिएँ कोही साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा वेलकम गरौँ, कहाँदेखि को आउनु भएको छ है त। ल उहाँलाई स्वागत गरौँ, नमस्ते। नमस्ते हजुर, कहाँदेखि को बोल्नुभयो? एकदम ठिकठाक छ, काबिर हो
1: हजुर,
0: काबिर मिया

0: हजुर हजुर
1: के छ काबिर
0: तपाईँको अब कुरा कामी आशीर्वादहरूले तपाईँहरूको चाहिँ उसले राम्रै छ
1: हो
0: हजुर
1: अनि मियापाटनतिर सुनाउनुहोस् के छ अरू नयाँ ताजा
0: खोइ अब ठिकै छ अब घाम पनि लागेको छैन पानी पनि आएको छैन शीतलै शीतलै छ
1: ए भनेपछि त यो शीतल देवीतिर बसे जस्तै छ क्या शीतल हो
0: खोइ शीतल देवीतिर खोइ के परेछ के भएछ त्यो त थाहा छैन आफू त आफ्नो घरमा बसेको
1: होइन यस्तो भनेको कि मैले शीतल देवीतिर बसे जस्तै शीतल छ क्या भनेको कि होइन मियापाटन भए पनि शीतल देवी जस्तै शीतलो छ भन्नु खोजेको कि बुझ्नु भएन
0: बुझ्यो
1: ल ठिक छ अनि साइकल चलिरहेछ कि होइन त
0: चलिरहेको छ अब यो धेरै कुराहरू सुन्यो अनि यसो बाटोमा यता नहिँड्नु भन्ने अब सबैको त्यस्तै आग्रहहरू छन् सर तर अस्ति जानु भने पनि गयो होइन अब हजुर आउनु भने पनि अब पानी पऱ्यो त्यो दिन
1: ए म हिजो हो कि अस्ति आउँछु भनेको थिएँ एकदम पानी परेर आउन सकिनँ अब आज
0: म पनि अब चौधरामै छाता ओढेरै बसेको थिएँ हेर्नुहोस्
1: है
0: तपाईँले आइहाल्नुहुन्छ कि अब आउँछु भनेको जस्तो केही काम परेको होला अब आउनुहुन्छ होला भन्ने
1: ल बर्बाद भएछ ल बस्दै राख्नु होला यसो बेलुकी त्यतै त्यतै आएर कहिले कहीँ भेट हुन नि सक्छ
0: हजुर त्यो दिन पानीले गर्दाखेरि निराश बनाइदिनु हो भन्नु पनि मिलेन
1: मिलेन होइन तपाईँलाई मैले चिनिहाल्छु देखेँ भने
0: हजुर हजुर
1: नचिन्ने कुरै आएन काबिर जस्तो मान्छेलाई होइन त ल ठिक छ प्रश्नतर्फै लागौँ कति नम्बर
0: हजुर
1: कति नम्बर राखौँ
0: कति कति गयो सर
1: गएको छैन सबै खाली छन् एकदेखि दस नम्बरसम्म
0: ए पहिला फसे रहेछ कि अस्ति पनि एक नम्बर लिएर जान्दिनँ अब अहिले पनि त्यही नै भनौँ
1: ल एक नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त
0: हजुर
1: ल ठिक छ अब पेटमा दाँत हुने जनावर कुन हो
0: पेटमा
1: दाँत हुने जनावर कुन हो
0: पेटमा सात हुने जनावर माछा होला सर
1: माछा
0: हजुर
1: ल ठिक छ यसको सही जवाब माछा होइन गँगटो है त
0: गँगटो त्यो पनि त माछामै
1: कहाँ माछा र गँगटो त आकाशवाणी हो ल हस् छुट्टो मैले काबिर मिया हुनुहुन्थ्यो हामीलाई मिया पाटनदेखि फोन गर्नुभएको थियो हाम्रो नियमित श्रोता सुन्नुहुन्छ सहभागिता जनाउनुहुन्छ तपाईँ पनि यसै गरी नै आउन सक्नुहुन्छ स्टुडियोको टेलिफोन नम्बर मार्फत 0161543040 अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी नमस्ते
2: नमस्ते सविन सर म शालिक
1: के छ हाल खबर
2: ठिक छ सर
1: अनि खानपिन भयो
2: भइसक्यो
1: लेक साइडतिर के हुँदैछ त
2: के भने अब चाहिँ अब हिजो सोमबार थियो यता केदारेश्वरतिर बोलबम थियो सानो
1: ए तपाईँ जानु
2: यताको त ठुलै नै भयो अब त्यही मन्दिरमा मात्रै देखाएको थिएँ धेरै भिड भएको अरू सबै ठिकै छ
1: हो
2: हजुर
1: ल ठिक छ त्यसो भए सब ठिकठाक छ होइन तपाईँको यात्रा चाहिँ बिहान कता भयो आज
2: आज बिहान सिमसिम पानी परेको छ आज निस्किएन अब
1: ए निस्किएन है
2: आज दिउँसो निस्कन्छु छिटै
1: ए दिउँसो भन्नाले दिउँसै
2: दिउँसो भन्नाले त्यो दुई तिन बजे
1: ए कता कता जाँदै हुनुहुन्छ ल भन्नुहोस् त
2: एक राउन्ड त अलि टाढै छ रातो डाँडा छ पुगेला अब त्यहाँ छ पुगेर फर्काउँदै आउँछु
1: ए ल ठिक छ गजब होइन पानी परे त फेरि नजाने अरे हो
2: पानी परे छाता ओढ्छ नि दिउँसो त
1: ल ठिक छ पानी परे पनि निस्कनु पर्यो छाता ओढेर होइन जानु पर्यो कि
2: बिहान त त्यो पानी पऱ्यो भने अलि अँधेर हुन्छ त्यो बाटो अलि तालगती छेउछेउ भन्दा सर्पहरू निक्लेको हुने कि
1: त्यो पनि जोखिम हुन्छ ठिक भन्नु
2: त्यो भएर चाहिँ
1: ल ठिक छ त्यसो भए प्रश्न तपाईँ लाग्यो कति नम्बर
2: अब सिरियल लिने जाउँ अब दुई नम्बर आज
1: ल दुई नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त
2: हजुर
1: विश्वको सबैभन्दा पुरानो खेल कुनलाई मानिन्छ
2: पोलो हो कि
1: हो कि हो नै
2: हो
1: त्यसरी भन्नु पऱ्यो हो कि भन्नु मिलेन कि ल सही जवाब दिनुभएको छ सुन्दै गर्नु होला यहाँलाई धेरै धेरै बधाई छ है त
2: धन्यवाद सर
1: ल ओके उहाँ हुनुहुन्थ्यो शालिग्राम पौडेल हामीलाई लेख साइडदेखि फोन गर्नुभएको थियो अब भने पालो तपाईँसँग कुराकानी गर्ने हो स्टुडियो टेलिफोन नम्बर खुला एकछिन पछाडि हुन्छ अब कमर्सियल ब्रेक ब्रेक पछाडिमा आउँछ है त कार्यक्रम सुन्दै गर्नुहोला
3: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्रीटेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29।

0: फोन पॉइंट संग सदै रिवॉर्डेड.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ. चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट. ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर. फोन 061-577-007 97-623-36-817.
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज, अनामनगर. सम्पर्क 57-066-12 र 98-22-79-93.
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका.
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
7: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा. अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061-527-426, 537-526.

0: Hello, Pokhara calling.
1: कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ। कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्जसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं कुराकानी गर्ने सिलसिलामा अब टेलिफोन लाइन मार्फत म कुराकानी गर्छु। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 यहाँहरूको लागि खुला छ। धेरै ठाउँमा खेत रोपाई लगभग सकिसकेको छ होला, केही ठाउँमा अझै पानी नपरेको कारणले गर्दाखेरि रोपाई अझै हुन सकिरहेको छैन होला। ठिक छ, अब यो महिनाभरिमा लगभग धेरै ठाउँमा रोपाई पनि सकिन्छ, तपाईँको काम पनि सकिसके पछाडि अलिक फुर्सदमै हुनुहुन्छ होला, फेरि खेत गोड्ने बेला आइहाल्छ होइन, अनि यसो यताउता गर्दा गर्दै धान काट्ने बेला त आइहाल्छ होइन। ल ठिक छ, अब अरू भन्दा नि तपाईँसँग कुराकानी गर्दा सबभन्दा बेस्ट हुने थियो, कुराकानी नै हो सबैभन्दा ठूलो कुरा। हाम्रो श्रोतासँगै कुराकानी गर्ने कार्यक्रम हो पोखरा कलिन, त्यस पछाडि गीत संगीत अरू जानकारी भनेको त यी सहायक रूपमा पर्छन्। हामीलाई कृष्ण परियारले जिन्दगी सितको थोपा रामकृष्ण ढकालले गाउनु भएको गीत सुनाउन भन्नुभएको छ, हुन्छ सुनौला। मैले रोजेको गीत बजेन भन्नुभएको छ, ढल्क्यो है जिन्दगी भन्ने रहेछ। अब यो यति मात्र राख्दाखेरि भेटियो भने बजिहाल्ने भयो होइन शिव, अब यति राख्दा नि भेटिएन भने अब मैले पनि कताबाट खोज्ने हो र होइन। ल ओके, ढल्क्यो है जिन्दगी, ढल्क्यो जिन्दगी, ढल्क्यो जिन्दगी, ढल्क्यो जिन्दगी, ढल्क्यो ढल्क्यो भने कसको कसको यो ठ्याक्कै यो भनेर यो यसले गाउनु भएको भनेर खुला लेखेर पठाउनुहोस् शिव, त्यस पछाडि बल्ल बजाउन सकिन्छ है त। यहाँ धेरै आए, अब लोकदोरी गीत हो कि अब आधुनिक गीत हो कि के हो होइन, यो गायकले गाउनु भएको भन्यो भने ठ्याक्कै थाहा हुन्छ। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला छ, 11:38 गएको छ स्टुडियो घडीमा। कुराकानी गर्नको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा वेलकम गर्दैछु है त। कहाँदेखि को हुनुहुन्छ? नमस्ते।
2: नमस्ते सर।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्दै?
2: लक्ष्मी हाउसतिरबाट भनौँ कि लक्ष्मी गुरुबाट, कृष्ण भण्डारी।
1: कृष्ण भण्डारी के छ
2: कृष्णमा? हजुरको कार्यक्रम सुन्न त म नियमित सुन्छु, फोन धेरै।
1: अहिले चाहिँ कहाँ भन्नाले माथि यता के अरे उनेर होइन,
2: म यता लक्ष्मी गुरु भन्नाले यता
1: के भन्छ ठ्याक्कै कस्तो नआएको कि
2: लक्ष्मी गुरु भन्ने
1: थाहा भएन। होइन थाहा भयो थाहा भयो, लक्ष्मी हाम्रो गणेश बहादुर श्रेष्ठ दाईको चिन्छु मैले, हाम्रो सुनिल सर हुनुहुन्छ कि होइन माथि हेर्ने त अफिस बगरतिर छ होइन। तपाईँ अफिसमै कि बाहिर त अहिले
2: के छ त नि सर हालखबर? हजुरको कार्यक्रमहरू त म सुनिरहेको छु तर फोन गर्ने
1: अलिक। अरू एकदम ठिकठाक छ भन्नु पर्यो, तपाईँ खाजा पसल छ भन्नुभएको थियो होइन? गोरे खाजा घर होइन, एकचोटि चोरी पनि भयो?
2: हजुर भयो नि सर, भेटेन
1: भेटिएन है, के के चोरी भयो अरे? भने पछाडि त्यो मान्छे भेटिएन?
2: भेटिएन है, परास्त गरेको सर। टिभी चोरी सजिलैसित चोरी भयो,
1: सजिलैसँग चोरी भयो है।
2: होटल राम्रै चल्छ सर, बेलुका त्यहाँ टोलमा एउटा मात्रै गोरे खाँदा गरे हो।
1: ए त्यहाँ नजिकै फुटसल पनि छ होइन?
2: फुटसल पनि छ, स्कुल अगाडि
1: तारापुञ्ज स्कुल भइहाल्यो होइन,
2: स्कुल भइहाल्यो, स्कुलको पारिपट्टि फुटसल भयो, ठ्याक्कटी साइडमै छ क्या हाम्रो।
1: मलाई थाहा भयो ठ्याक्कै, त्यो बाटोमा पहिला धेरै हिँड्थेँ, त्यता माथि नदीपुर बस्दाखेरि थाहा रहनु त कुरै भएन नि, त्यहाँनिर अलिक गन्ध पनि बढी नै आउँछ कि है।
2: ठिकै छ सर, प्रचार प्रचारमा अलिकति कम भएर होला, दिनमा अलिक कम हुन्छ, बेलुका 6 बजे आएर 9 बजेसम्म 8 बजे 9 बजेसम्म पसल बाहिर बाहिर पसल हुनेहरू जे स्टोलमै आएर खाने भएकोले अलिकति ठिकै राम्रै छ।
1: ल गजब, त्यसो भए हुन्छ कृष्ण, हामी प्रश्नतर्फ लागौ। 1 र 2 नम्बर गए, बाँकी नम्बर यहाँले रोज्न सक्नु।
2: हजुर सर, म त गइले 10 नम्बर हजुर सर।
1: ल 10 नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त।
2: हजुर,
1: रुखमा फल्ने सबैभन्दा ठुलो फलको नाम के हो?
2: कटहर हो कि सर?
1: कटहर?
2: हजुर।
1: कटहर कति खानुहुन्छ तपाईँले?
2: हजुर,
1: कटहर कतिको मनपर्छ?
2: अब खाइन्छ सर, लेक साइड हाम्रै अब सरहरूको पनि छ त्यहाँ निकै ठुलै फल्छ क्या
1: ए
2: दस किलो जति हुँदैछ मैले वेट जोखे थिएँ
1: ल एकदम सही जवाब दिनुभएको छ ल सम्झिँदै गर्नु होला सुन्दै गर्नु होला है त हस् नमस्ते कृष्ण भण्डारी हुनुहुन्थ्यो हामीलाई बगरदेखि फोन गर्नुभएको थियो अझै लक्ष्मी हाउसमा काम गर्नुहुँदो रहेछ लक्ष्मी ग्रुपमा अहिले चाहिँ यसो टाइम निकालेर फोन गर्नुभयो खुसी लाग्यो कृष्ण थ्याङ्क यू सो मच सम्झिँदै गर्नुहोला तपाईँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु बगरदेखि हुनुहुन्थ्यो ठ्याक्कै त्यो के भन्छ बाघ बजार भन्छ कि त्यहाँ होइन लक्ष्मी हाउस भएको ठाउँलाई 11:41 गएको छ स्टुडियो घडीमा कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 0615340040 खुला छ भोजराज काफलेको हो लोकगीत भन्नुभएको छ ल ठिक छ शिव म यहाँ सम्भव भएसम्म भेटिएसम्म बजाउँछु हाम्रो कृष्णले पनि एउटा गीत रोज्नु भएको रहेछ त्यो गीत पनि म बजाउँला र शिवले रोज्यो गीत भेटिन के गर्छ भेटियो भने म बजाइहाल्छु है त नभए अर्को रोज्नु होला फेरि अर्को बजाउँला होइन त ल ओके 11:42 गइरहँदा तपाईँसँग कुराकानी गर्ने कार्यक्रम पोखरा कलिनमा छु अब मैले थोरै जोडेँ है त प्रसङ्ग भन्दै थिएँ एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ उहाँलाई हटले वेलकम गरौँ है कहाँदेखिको हुनुहुन्छ नमस्ते
3: हजुर नमस्ते हजुर नमस्ते
1: नमस्कार एकदम ठिकठाक छ तपाईँलाई कस्तो छ
3: मलाई नि हजुरको आशीर्वादले एकदम
1: है अनि के रे नाम कस्तो याद नुद्धिसागर बुद्धिसागर होइन होइन बुद्धिसागर पौडेल सम्झिहाल्यो नि नसम्झिने भन्ने कुरै हेर्नु नि शिशुवातिर अनि के छ हालखबर शिशुवातिर
3: अन्त ठिक छ सर अब ठिकै छ अलि शीतलो यस पानीले गर्दा अलिअलि हल्का शीतलो जस्तो भएको हो कि
1: ए अनि अब मानु खाएर मुरी उब्जाउने काम त भइसक्यो होला कि
3: त्यो त भयो त्यो त काम मागिराख्ने त्यो काम त अब मागिराख्ने कुरै भएन त्यही पनि अब हाम्रो त कति खेर एक हलको मेलो पनि छैन इति इति छ त्यो चाहिँ यसो त एक घन्टा यसो त्यहीँबाट फुटेर गर्दाखेरि सकिहाल्यो
1: एक घन्टैमा सकिँदैछ है
3: एक घन्टै एक हलको मेलो पनि छैन
1: छैन भनेपछि अब अहिले अब गोरु नै नार्नु परेको भए त यसो केही बेर हुन्थ्यो होला
3: गोरु किने साध्य छैन हजुर एक एक हललाई कति 1500 गोरुको दुईटा गोरुको होइन कति हो हजार हजार हो कि कति 3-4 हजार भन्दा तलब पर्दैन क्या एक हलको
1: अनि ट्र्याक्टर लाउनु सस्तो पर्यो
3: ट्र्याक्टर लाउनु त सस्तो पऱ्यो नि त्यही पनि ट्र्याक्टर एउटा साथीले यो महानगरमा एउटा सम्झौता भएको थियो यहाँ अर्को लिन्छन् रेट अब के भन्ने
1: त्यही त अब यो उनी छैन कि अनुगमनै छैन उनी छैन
3: केही छैन
1: जसले जे मन ला त्यही गरे भइरहेछ
3: अब बोलाएर राख्नु पर्ने अब 2-5 रुपियाँ बढ्यो भने
1: काम हुन्छ भने भन्ने हुन्छ अनि 2-4 रुपियाँ बढी नै दिनुपर्ने अवस्था कि
3: 2-4 रुपियाँ अब फेरि आएपछि फेरि बोलाती चाहिने फेरि साथीभाइ जाने घटायो भने फलानाले घटाएको थियो यस कारण त जान्न
1: जान्न भनिदिन्छन् ए मेरो त ट्र्याक्टरै बिग्रिया छ भनिदिन्छन् अर्कातिर
3: भन्छन् बिग्रिया त भएन नि त्यो हुन्छ अरे बिग्रियो भनेपछि त के अरे तू लाउँछ
1: अलक्षिन लाउँछ अरे
3: बिग्रियो भनेपछि त झन् बिग्रिन्छ भन्दैनन्
1: है
3: फुर्सद त छैन खोला भन्छन् हलवाले ट्रली हालेछु भन्छन् ट्रली आएको थियो तै पनि एक चिनेका छन् आइहाल्छन् खुर्रा
1: त्यही भएर अब 1-2 पैसाको लोभ गर्न भएन
3: भएन होइन
1: ठिक छ ल ठिक छ त्यसो भए वेदर अहिले कस्तो छ पानी आउला जस्तो छ कि
3: वेदर त अहिले त एकदम फाइन जस्तो लाग्यो पङ्खा त चलाएको
1: छु
3: है तर भयो नि जोस खासै गर्मी छैन
1: गर्मी चाहिँ छैन के छ आज दिनभरिको काम
3: आज अब त्यो ध्यान अहिले भिडियो छोडेर आएको थिएँ हाम्रो साथीको दा जित्नु बस्ने शिशु चोकमा
1: ए हजुर
3: अब काम त कति छ कति छ अब यो खै काम गरे छ कि नगरे केही छैन
1: त्यो पनि हो गरे छ नगरे केही पनि छैन होइन
3: केही पनि छैन काम गरे जति नै छ नगरे केही पनि छैन अल्छीलाई ग्यार्ने
1: त्यो पनि ठिकै हो कुरा
3: अल्छी नै साह्रै अल्छी भइयो कि यो अल्छी कम्प्लिकेसन भयो भने
1: यो
3: फर्स्टै हुन्छ जस्तो मान्छु घरि हेरेर
1: है
3: यो अल्छी कम्पिटिसन राख्यो भने त मसँग कसरी सर्दैन जस्तो मान्छु क्या घरि यसो सोद्धाखेरि
1: हो त्यस्तो
3: कम्पिटिसन नराख्ने है कसैले
1: त्यसमा म पनि भाग लिन्थेँ
3: तपाईँलाई त म जितिदिन्छु
1: हो र
3: सुन्दै काँचै खाइदिन्छु किन भन्नु न म धेरै मन अल्छी त यति भन्छ नि आदिको पार्टी चल्दिन
1: है ढले सुनकरी नउठाउने भने तपाईँलाई मिल्दो रहेछ
3: हजुर
1: ढलेको सिनकरी नउठाउने भने तपाईँलाई मिल्ने रहेछ
3: खानाको त्यहाँको हिरो सिनको पिटिकै बारे दुइटा पार्दे एकदम चाहिँ अब कति हुन्छ हुन्छ भनेर गाउँभरिको सुन्नुहुन्छ भने पनि त्यस्ता जाँदा सुन चाहिएन भन्ने मान्छे
1: ओहो लो बर्बाद होइन
3: क्याब्ने भनेर भन लारे ल नि अब यस्तै हो
1: लारे ल होइन ल ठिक छ त्यसो भए एकदम खुसी लाग्यो अब कम्पिटिसन आयोजना लेखनाथ स्तरीय गर्ने कि कास्की स्तरीय हो कि कसो
3: पहिला स्थानीय तहबाटै जाने कि कसो गर्ने
1: भनेपछि त्यही लेखनाथको टोल स्तरीय गरौँ
3: पहिला टोल स्तरीय गर्नु
1: पर्यो तपाईँ कति नम्बर वडामा बस्नुहुन्छ अहिले 27 कति हो
3: म 30
1: हजुर
3: हाम्रो 30 नम्बर वडा हो नि सर
1: ए 30 नम्बर पर्यो होइन
3: 30 नम्बर
1: 30 नम्बर वडा स्तरीय अल्छी अल्छी हुने पर्दै
3: होइन
1: सबभन्दा धेरै अल्छी जसले मान्छ उसलाई चाहिँ विशेष पुरस्कारको घोषणा गर्नु पर्छ
3: पुरस्कार पुरस्कारको पनि कस्तो खाले अब त्यो भने त भाग त लिन्थ्यो होला नि धेरै नै यो नौलो पनि हो नि
1: होइन भाग त मै आउँथेँ कि भाग लिन
3: हो त हजुर नि आउनुहुन्थ्यो म हुन्थेँ अब यहाँ म त अरू पनि छन् फेरि पुरस्कार कस्तो भनौँ न अल्छीलाई चाहिँ सद्यमा आउने खालको पुरस्कार
1: ए फेरि केही काम गर्नुपर्ने
3: पुरस्कार चाहिँ त्यस्तो दिनुपर्छ कि फेरि पैसा नसगा दिएर त म त उस्तो गरेँ नि पुरस्कार जितेर नि आए पुरस्कार यहीँ ल्याइदियो भन्छु म त्यति अल्छी क्या
1: भनेपछि त्यो पुरस्कार चाहिँ कि अलिक कहीँ ल राखिदिनु ल त्यहाँबाट लिएर आइज भन्ने होइन यसो बोकेर हेरेर केही हेरेर
3: पुरस्कार यस्तो जित्यो भने मलाई काम छैन क्या तँ लिने जानु
1: ल ठिक छ ओके एकदम रमाइलो कुराकानी भयो बुद्धिसागर अब कति नम्बर रोज्नुहुन्छ
3: नम्बर चाहिँ 5 नम्बरको दिनु न कस्तो छ
1: ल 5 नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त 5 नम्बरमा रहेको प्रश्न यस प्रकार रहेको छ रिसाएको बेला रातो पसिना निकाल्ने जीव कुन हो
3: रिसाएको बेलामा रातो पसिना निकाल्ने त सुन्न त सुनेको हो
1: सुन्नु भएको मैले
3: पशु अन्तर्गत पऱ्यो पन्छी त होइन नि
1: होइन ल
3: पशु होला पन्छी होइन मानव पनि होइन
1: मानव त हो नि मानवको त थाहा भइहाल्छ नि
3: हजुर मानव होइन होइन जिराफ पनि होइन त्यो निकाल्ने
1: के होला त
3: गोही पनि होइन यस्तै गोही जिराफ यस्तै यस्तै के जातको छ
1: के लागिरहेछ मनमा ठ्याक्क भनिदिनुहोस् न मिल्न नि सक्छ
3: त्यो के भन्छ त्यो लामो घाँटी हुने त्यो अल्को
1: खै अब मैले भन्यो भने त फेरि उत्तरै मिल्ला नि मैले त सोध्ने मात्र
3: जिराफै होला त
1: जिराफ
3: जिराफै हो कि जस्तो लाग्छ क्या मैले अहिले अँधेरा झटेर हाने
1: ए ल ठिक छ तपाईँ जान त एकदमै नजिक जानुभयो तर पनि मिलाउन सक्नु भएन काटियो होइन उहाँ हुनुहुन्थ्यो बुद्धिसागर पौडेल हामीलाई सिस्वादेखि फोन गर्नुभएको थियो बुद्धिसागर सुन्दै हुनुहुन्छ भने जसको सही जवाफ हो गैँडा होइन ओके गैँडा यसको सही जवाफ रहेको छ हामीलाई बुद्धिसागर पौडेलले सिस्वादेखि फोन गर्नुभएको थियो रमाइलो कुराकानी रह्यो अल्छी हुने प्रतियोगिता पनि राख्ने योजना हुँदैछ है ल अब तपाईँ पनि भाग लिँदै हुनुहुन्छ भने लिन सक्नुहुनेछ 061-543-0040 मार्फत नाम दर्ता गराउनु होला टेलिफोन लाइन खुला छ कुराकानी गर्नको लागि 11:49 स्टुडियो घडीमा गइसकेको छ बाँकी समय कुराकानीको लागि मैले यहाँलाई छुट्याएको छु टेलिफोन लाइन मार्फत आउन सक्नुहुन्छ 11:50 गएको छ स्टुडियो घडीमा के छ त अरू हालखबर आउनुहोस् कुराकानी गरौँ के छ कसो छ हालखबर बुझौँ होइन गाउँठाउँतिर के हुँदैछ कसो हुँदैछ त्यो पनि भनौँ सुनौ जानौ होइन त ल ठिक छ अब यिनै हुन् कुराहरू धेरैजनासँग कुराकानी पनि भयो रमाइलो भयो आजको एपिसोड केही प्रश्नहरू पनि सोधेँ मैले तपाईँले उत्तर दिने प्रयास पनि गर्नुभयो अघि बुद्धिसागर ठ्याक्कै फोन काटियो र उहाँले सुन्दै हुनुहुन्छ भने रिसाएको बेला रातो पसिना निकाल्ने जीव भनेको घैडा हो है त अब अपडेट अरू खासै त्यस्तो केही पनि छैन अब कार्यक्रमबाट छुटिनै पर्ने त होला नि 11:50 गएको छ स्टुडियो घडीमा एउटा गीत छ हाम्रो शिवले रोज्नुभएको गीतलाई चाहिँ मैले ठ्याक्कै भेटाउन अलिक असमर्थ नै भएँ होइन कृष्णले रोजेको गीत चाहिँ भेटिसकेको छ अब त्यो गीत म सबैजनाको लागि राख्छु आज स्पेसल्ली धेरैजनासँग कुराकानी भयो कुराकानीको गर्ने क्रममै हामी रह्यौं र अब यो बेलामा पक्कै पनि तपाईँ आफ्नो केयर चाहिँ गर्नुहोला किनकि बर्खाको बेला छ उच्च सतर्कता अप्नाउन मौसम पूर्वानुमान शाखाले अनुरोध गरेछ होइन त ल ठिक छ अब यहाँ रातिको यात्रा सब नगर्नुहोस् यात्रा गर्नै परे पनि अलिक सावधानीपूर्वक यात्रा गर्नुहोला रातिमा भन्दै आजको लागि कार्यक्रमबाट अन्तिममा यहाँहरूको लागि एउटा गीत मैले राख्छु जुन कृष्णले रोज्नु भएको थियो रामकृष्ण ढकालले गाउनु भएको यो आवाज यहाँहरू सबैजनाको लागि छोड्दै आजको लागि कार्यक्रममा फोन गर्नुभयो काबीर मिया शालिग्राम पौडेल कृष्ण भण्डारी बुद्धिसागर पौडेल उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच शिव कृष्ण त्यसपछि स्मृति लगायत सबै सबैलाई थ्याङ्क यू सो मच भन्छु यहाँहरूले सुन्नुभयो सुनेर साथ दिने सबैलाई पनि धन्यवाद र हामीलाई कमेन्ट गर्नुहुनेलाई पनि धन्यवाद सबैले जनाउने सबै सबैलाई मुष्टमा धन्यवाद आजको यो कार्यक्रमबाट सबिनहरूको श्रृङ्खला समूहको लागि छुटिन्छु यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस् जय होस्।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
0: फोन 01-597-162

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 834

0: को शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेन्स कलेजले 21 औं शताब्दी

0: 6084666.
1: The Girls College for Empowering the Future.
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस, बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-85, 98-560-80-385।
6: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
7: शिखर इन्सुरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: 1.7 संगा सधैं रिवार्डेड
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: 93.4
6: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु,
7: पर्खेर बसाए त
8: कस्तो छ तपाईँलाई अहिले? मेरो मोबाइल खोइ, तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे, अनि मेरो ब्याग 3 हप्तापछि बल्ल तपाईँको हुन्छ।
9: होइन हो सोल्टी, तिम्रो लाउरे अब फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
10: खोइ त छोरी, तिम्रो लाउरे अझै आएन, अब त आशै

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मेरो भिजा लाग्यो, 5 वर्षसम्म कुर्छु मलाई।
1: पाँच वर्ष त के, म तँलाई पाँच जुनीसम्म कुर्छु।
0: मेरो याद आयो भने यहीसँग कुरा गर्नु ल।
1: तैँले फेसबुक बन्द गर्नु ला हो र
0: खुल्नु।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2662 र 553-834।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0765371 63 582 5 82 844 वेबसाइट www.lagrandi.edu.np।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526।

0: मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना
1: रूम सेल्स सर्विस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256537526।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली

0: विद्याबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या।
1: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। क्रिस्टल आईवीएफ केन्द्र, क्रिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: हो।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856586, मोबाइल 9856000536।

0: अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वाचीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको सर्वाचीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 834

0: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061538369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी वेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162, 590-163।
4: फिस्टुल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46525।

क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क

0: थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
1: फोन 061-572-648-572-849।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-0027-29।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229993।
6: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हले
7: हले
6: गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हले।
8: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
9: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
8: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि। के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
8: नेपाल एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
9: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
8: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
11: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
11: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2 77।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हर्ने
3: हर्ने गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिट
3: चिसो हर्ने

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
7: ओए साइली, माथिल्लो घरको मदन त इन्डियन आर्मीमा भर्ती भएछ नि।
8: दुःख पाएको थियो, राम्रै भएछ नि।
9: के गरेछ मदन? के भयो? तेरो इन्डियाबाट चिठी आएछ, यहाँ गोबरसुत्र गरेर के बस्यो? अब लाउरे उनी हो। ल, राम्रोसँग गर है।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक।
3: वेबसाइट www.lagrandi.edu.np।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स

0: विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-5-91-728, मोबाइल 98-560-27-29।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Lines, 01-597-0611.
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06612 र 98-22-79-993।
2: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेकन खिनानी खनि तोला
3: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँटी दुकान महेन्द्र पुलारी तोला।
2: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिस्यानरी बेल्ले छ्याबा पोपिम ओछे।
3: हजुर किमे झोकोलाई नि छाब छ्याब छ्याब मारे डिजाइन गहना सैदी मिसा वा चुवल तुई भिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याब क्यार मोहै
2: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
2: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
2: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
1: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी कुड़को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू:
5: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाई कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162, 590-163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: डिस्काउंट पॉइंट सँग सधैं रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैदापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

दुनियाले मलाई छोड़ला तर मैले तिमीलाई छोड्ने छैन लाएको माया तोड्ने छैन खाएको कसम तोड्ने छैन सीआरबीटी 01300031209 पीआरबीटी 6042 7

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-0279-29।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
9: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625963।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0164504624, 98084646525।

0: रेडियो अन्नपूर्ण 93.4
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com। Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24th years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management both stream can apply. Intro to learn, go forth to serve. Further details: Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: गरारा चिजबल्समा पनि उपलब्ध छ।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061 5 81 871।

0: 2000 यत्रा वर्षा देखुन मरी मेटेर बचत गरेया पैसो कति ढेर होला भनेको जम्मा इति यसरी कहिले बन्ने आउन लखपती कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: रेडियो अन्नपूर्ण 93.4

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कली चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोगिएफ र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर फिर्ता लियो। कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहने उल्लेख। जरा अभियानको समापन गर्दै कांग्रेस कास्की बीपी स्मृति दिवसमा युवा केन्द्रित विविध कार्यक्रम। जीफन्डको 37 स्थापना दिवस पोखरामा मनाइयो। श्रमिकको सम्मानित जीवन र सामाजिक सुरक्षा विस्तारमा जोड़। तनहुँमा यात्रुवाहक बस दुर्घटना 15 घाइते। प्रदीप अधिकारी विरूद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर। पौने 2 करोड़ बिगो। ललितपुरको 13 आना जग्गा पनि जफत गर्न माग। मालवाहक जहाज आक्रमण बारे भारतको रूससँग विरोध। चीनको लाइफ फायर नौसैनिक अभ्यासप्रति जापानको सुरक्षा चिन्ता। र साफ च्याम्पियनशीप बंगलादेशमा आउने, साफका सबै सदस्य राष्ट्रको सहभागिता रहने अपेक्षा। फिफाको अनुसन्धानमा अर्जेन्टिना, औपचारिक अनुसन्धान शुरू। चौतर्फी आलोचनापछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको प्रतिक्रिया र थप आर्थिक भार पर्ने अवस्थालाई ध्यानमा राख्दै अहिलेको लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री सुनिल मगले संघको परामर्शपछि यो निर्णय गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ। सरकारले ल्याएको समता करको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु तथा दलित सीमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमाको विस्तार गर्नु तथा आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको उहाँले स्पष्ट पार्नुभएको छ। नागरिकको तहबाट आएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्री शाहले भन्नुभएको छ, उहाँले नागरिकको माग र सुझावलाई सम्बोधन गर्दै अघि बढ़ने तथा समतामूलक समाज निर्माण गर्ने सरकारको प्रतिबद्धता अटल रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र आवश्यक परेमा कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहनेछ। उहाँले विपन्न तथा गरीब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% शैय्या तथा निजी क्याम्पस र विश्वविद्यालयमा 10% सीट पारदर्शी र न्यायचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। सरकारले करको दायरा विस्तार गर्दै अर्थतन्त्रलाई व्यवस्थित बनाउने लक्ष्यसहित समता करको व्यवस्था ल्याएको भए पनि नागरिक स्तरबाट आएको व्यापक प्रतिक्रियापछि तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले चालू आर्थिक वर्षदेखि शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य भएको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत सभापति थापाले यो व्यवस्था अनुपयुक्त भएको कुरा आफूहरूले प्रारम्भबाट नै उठाउँदै आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य विलासिता नभएको बताउनु भएको छ। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्। धेरैका लागि त्यो कुनै विलासिता होइन, बाध्यता हो, उहाँले भन्नुभएको छ। निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो। सेवा प्रभावमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिले पनि समस्याको समाधान गर्दैन। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति थापाले समता कर हटाउने सरकारको निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पनि रितपूर्वक हुनुपर्ने धारणा राख्नुभयो। तनहुँको ब्यास नगरपालिका 7 स्थित कलेस्ती पुलमा आज यात्रुवाहक बस दुर्घटना हुँदा 15 घाइते भएका छन्। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपरान्ह 3:15 कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको 64-65 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा चालक शमशेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते हुनुभएको थियो। सूचना प्राप्त अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घिमिरेका अनुसार उद्धार टोलीले बसभित्र च्यापिएका चालकलाई सकुशल बाहिर निकालेर उपचारको लागि रत्नहरी अस्पताल पठाएको छ। चालकको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार बसमा 25 यात्रु सवार रहेका थिए। घाइते हुनेमा ब्यास 4 निवासी 60 श्रीमाया परियार, लमजुङको मध्य नेपाल 1 निवासी 35 शान्ता गौतम, मध्य नेपाल 4 निवासी 32 निरा गौतम, 29 सुस्मिता साई,
ब्यास एघार थुम्की निवासी 60 वर्षीय चन्द्रमाया गुरूङ, ब्यास दुई निवासी 47 वर्षीय अनिता गुरूङ, 49 वर्षीय बिन्दु गुरूङ, कास्की रूपा एक निवासी 50 वर्षीय स्वस्तिकला खनाल, ब्यास छ निवासी 27 वर्षीय सुजिता पौडेल, ब्यास एक निवासी 8 वर्षीय सानवी गिरी, 40 वर्षीय दीपा खान, 51 वर्षीय सीता नेपाली, 35 वर्षीय हिरा मल्ल र 44 वर्षीय नुनीमाया थापा रहेको प्रहरीले जनाएको छ। नेपाल ट्रेड युनियन महासंघ जिफन गण्डकी प्रदेश कमिटिले 37 स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। मंगलबार पोखरामा आयोजित कार्यक्रममा श्रमिकको हक अधिकार, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम कानून तथा महासंघको आगामी महाधिवेशनको तयारीबारे व्यापक छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै जिफन गण्डकी अध्यक्ष रुद्रबहादुर खत्रीले जिफन 2046 साल साउन 5 गते 5 घटक संगठनबाट स्थापना भएको स्मरण गराउँदै हाल महासंघमा 23 घटक संगठन आबद्ध रहेको जानकारी दिनुभयो। महासंघले सामान्य कृषि श्रमिकदेखि एयरलाइन्स, निजी अस्पताल लगायत विभिन्न क्षेत्रमा संगठन विस्तार गरिसकेको र हाल करिब 5 लाख संगठित सदस्य रहेको उहाँको भनाइ छ। कार्यक्रममा श्रमिकले उचित ज्याला, सम्मानित जीवन र सामाजिक सुरक्षाको प्रतिभूति पाउनुपर्नेमा विशेष जोड़ दियो। श्रमिकले मिठो खाना, राम्रो लगाउन तथा बिरामी पर्दा सहज उपचार र स्वास्थ्य सेवासहित आधारभूत आवश्यकतामा पहुँच सुनिश्चित गर्नुपर्ने भन्दै जिउन पुग्ने ज्यालाको व्यवस्था गर्न महासंघ निरन्तर लागिरहेको खत्रीले बताउनुभयो। नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन अपेक्षाकृत चुनौतीपूर्ण भए पनि त्यसप्रति निराश नभएको धारणा राख्दै 2076 साउन 1 गतेदेखि लागू भएको कार्यक्रममा हालसम्म 7 लाख भन्दा बढ़ी श्रमिक आबद्ध भइसकेको जानकारी उहाँले दिनुभयो। त्यस्तै अनौपचारिक क्षेत्रमा कार्यरत 11 लाख भन्दा बढ़ी र वैदेशिक रोजगारीमा रहेका 23 लाख भन्दा बढ़ी श्रमिकलाई समेत सामाजिक सुरक्षा प्रणालीमा जोड़ने प्रयास जारी रहेको उल्लेख गर्दै हालसम्म 30 लाख भन्दा बढ़ी श्रमिक सामाजिक सुरक्षाको दायरामा जोड़िएको दावी अध्यक्ष खत्रीले गर्नुभयो। वक्ताहरूले सबै श्रमिकलाई आफ्ना हक, अधिकार, कर्तव्य र दायित्वबारे सचेत र सुसूचित गर्न आग्रह गर्नुभयो। पछिल्लो समय श्रमसँग सम्बन्धित कानून संशोधन वा नयाँ कानून निर्माण गर्दा सरकारवालासँग पर्याप्त छलफल नगरी एकपक्षीय ढंगले अघि बढ़ने प्रवृत्ति देखिएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। संविधानले सुनिश्चित गरेका मौलिक हक, श्रमिक अधिकार तथा अन्तर्राष्ट्रिय महासन्धिका व्यवस्थालाई सरकारले पर्याप्त महत्व नदिएको आरोप लगाउँदै श्रमिकलाई व्यवस्था गरेर अघि बढ़दा सकारात्मक परिणाम नआउने चेतावनी उहाँले दिनुभएको छ। श्रमिक देशको मेरुदण्ड भएकाले सरकार रोजगारदाता र श्रमिक बीच सन्तुलन र सहकारीको आधारमा नीति निर्माण तथा कार्यान्वयन हुनुपर्ने जोड़ उनीहरूको छ। संविधान र कानूनमा भएका व्यवस्थाको कार्यान्वयनपछि कमजोर रहेको उल्लेख गर्दै त्यसतर्फ सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता गण्डकी अध्यक्ष खत्रीले उल्लेख गर्नुभएको छ। यसै वर्ष जिफनको अधिवेशन वर्ष रहेकाले केन्द्रीय घटक संगठनहरूको अधिवेशन पुष मसान्तभित्र सम्पन्न गर्ने, माघ मसान्तसम्म सबै प्रदेशको अधिवेशन सक्ने र आगामी चैतभित्र जिफनको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना बनाइएको जानकारी पनि अध्यक्ष खत्रीले दिनुभएको छ। स्थापना दिवसको अवसरमा महाधिवेशनको तयारी र संगठन सुदृढीकरणका विषयमा समेत छलफल गरिएको थियो। लामो समयसम्म पृथ्वीचोक बस पार्क क्षेत्रमा रहेको जिफन गण्डकी प्रदेश कार्यालय हाल पोखरा महानगरपालिका नागडुङ्गामा सञ्चालन भइरहेको छ। संविधान सभा सदस्य छुडामणी जंगलीको प्रमुख अध्यक्षतामा सम्पन्न स्थापना दिवस कार्यक्रममा जिफनका पदाधिकारी, श्रमिक प्रतिनिधि तथा विभिन्न घटक संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाली कांग्रेस कास्कीले पार्टीले सञ्चालन गर्दै आएको जरा अभियानको समापन विभिन्न कार्यक्रमका साथ गर्ने भएको छ। अभियानको मुख्य समापन कार्यक्रम साउन 6 गते 44 बीपी स्मृति दिवसको अवसरमा पोखरा स्थित पोखरा पार्टी प्यालेस भास्तुलाचरमा बिहान 11:30 बजे आयोजना गरिने भएको हो। कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालका अनुसार कार्यक्रम मार्फत बीपी कोइरालाको विचार, दर्शन र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य राखिएको छ। उहाँले कार्यक्रममा विशेष गरी युवाको उल्लेखनीय सहभागिता गराउने लक्ष्य रहेको भन्दै सबैलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गर्नुभएको छ। मुख्य कार्यक्रममा कांग्रेस कास्कीले आयोजना गरेको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा पोखराको पर्यटन विकास सम्बन्धी नीति प्रस्तावमा उत्कृष्ट हुने सहभागीहरूको सम्मान तथा प्रस्तुतिकरण गरिनेछ। पर्यटनको दीर्घकालीन विकासका लागि तयार गरिएका उत्कृष्ट नीति प्रस्ताव सार्वजनिक गर्ने आयोजकले जनाएका छन्। यसैगरी आजका युवाले बीपीबाट के सिक्न सक्छन् भन्ने विषयमा विशेष अन्तर्क्रिया तथा छलफल कार्यक्रम पनि हुनेछ। कार्यक्रममा बीपी कोइरालाको राजनीतिक नेतृत्व, लोकतान्त्रिक मूल्य मान्यता, साहित्यिक योगदान र समकालीन सान्दर्भिकताबारे विज्ञ तथा सहभागीबीच विस्तृत छलफल गरिनेछ। आयोजकका अनुसार यसले नयाँ पुस्तालाई बीपीको विचार र जीवन दर्शनबारे गहिरो रूपमा बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ। विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा यसयुएस हर्मन माइनर विद्यालयकी प्रेरिका बराल प्रथम हुनुभएको छ। त्यसैगरी लक्ष्मी आदर्श माध्यमिक विद्यालयकी सम्झना बेलवासी द्वितीय,
एसयूएस अर्बन माइनर विद्यालय की अनुजा गौतम तृतीय तथा रामज्योति माध्यमिक विद्यालय की स्वेच्छा परियार सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको छ। कांग्रेस कास्की का प्रवक्ता नवीन सिग्देल का अनुसार विजेतालाई साउन 6 गतिको कार्यक्रममा कर्मश 10,000 8,000 5,000 र 2,000 रूपियाँ नगद साथै प्रमाणपत्र प्रदान गरिनेछ। कांग्रेस कास्कीले बीपी स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी युवामा विचार नीति र नेतृत्व विकासको बहसका रूपमा स्थापित गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जनाएको छ। नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष महेश्वर भक्त श्रेष्ठको नियुक्ति विरूद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश नृपध्वज निरोलाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालय लगायत विपक्षीका नाममा 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको हो। अदालतले अन्तरिम आदेशको मागबारे तत्काल निर्णय नगरी श्रेष्ठको नियुक्ति सम्बन्धी सिफारिश र नियुक्ति निर्णयको फाइल झिकाउन आदेश दिएको छ। साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा दुवै पक्षको भनाई सुन्न साउन 8 गते छलफलका लागि पिसी तोकिएको छ। सो दिन सम्बन्धित निर्णय फाइलसहित उपस्थित हुन पनि विपक्षीहरूलाई आदेश दिएको छ। नेपाल वायुसेवा निगमको संचालक समिति सदस्य उपेन्द्र बहादुर कार्कीले सरकारले प्रचलित कानून र मापदण्ड विपरीत महेश्वर भक्त श्रेष्ठलाई कार्यकारी अध्यक्ष नियुक्त गरेको दावी गर्दै सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश मागसहित रिट दायर गर्नुभएको हो। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नवनियुक्त कार्यकारी अध्यक्ष श्रेष्ठ लगायतलाई विपक्षी बनाइएको छ। निवेदक कार्कीले आफू कार्यकारी प्रमुख छनौट प्रक्रियामा प्रथम स्थानमा रहेको दावी गर्दै योग्यता नपुगेका व्यक्तिलाई राजनैतिक आधारमा नियुक्त गरिएको जिकिर गर्नुभएको छ। रिट निवेदनमा नेपाल वायुसेवा निगम ऐन 2019 तथा सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड 2077 अनुसार कार्यकारी प्रमुखको उमेर 35 वर्ष पूरा भई 65 वर्ष ननागेको हुनुपर्ने व्यवस्था रहेको उल्लेख छ। तर श्रेष्ठ 65 वर्षको उमेर हद नागिसकेको र करिब 80 वर्ष पुगेको व्यक्ति भएकाले उहाँको नियुक्ति पहिलो दृष्टिमै गैर कानूनी र असंवैधानिक रहेको दावी गरिएको छ। कार्कीले उक्त नियुक्तिले संविधानको धारा 16 17 18 र 33 ले प्रत्याभूत गरेका मौलिक हक समेत उल्लंघन गरेको जिकिर गर्नुभएको छ। उहाँले यस अगाडि सर्वोच्च अदालतकै आदेशका आधारमा आफू संचालक समिति सदस्यमा नियुक्त भएको उल्लेख गर्दै अहिलेको नियुक्ति विधिको शासन विपरीत भएको दावी गर्नुभएको छ। रिटमा महेश्वर भक्त श्रेष्ठको नियुक्ति सम्बन्धी निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी आफूलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्न परमादेश जारी गर्न माग गरिएको छ। साथै मुद्दाको अन्तिम टुंगो नलागेसम्म श्रेष्ठलाई कार्यकारी अध्यक्षको हैसियतमा कुनै कामकाज गर्न नदिन अन्तरिम आदेशको पनि माग गरिएको छ। यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा सर्वोच्च अदालतले साउन 8 गते दुवै पक्षको छलफलपछि निर्णय गर्नेछ। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी विरूद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको बोलपत्र आह्वान गर्दा भ्रष्टाचार गरेको र श्रीमतीको नाममा जग्गा खरिद गरेको भन्दै 1,71,00,000 रूपियाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। अधिकारीले प्राधिकरणबाट आह्वान गरेको बोलपत्रमा सहभागी भएका कम्पनी तथा कम्पनीका शेयरधनी लगायतका व्यक्तिहरू समेतको खाताबाट जग्गा विक्रेतालाई रकम भुक्तानी गरी श्रीमतीको नाममा जग्गा खरिद गरेको खुलेको थियो। यसरी 1,71,00,000 रूपियाँ घुस बापत गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकाल समेतबाट लिएको पुष्टि भएको अख्तियारको दावी छ। यसरी लिएको रकमबाट श्रीमतीको नाममा ललितपुरमा 13 किता जग्गा खरिद गरेको पाइएको छ। अधिकारी विरूद्ध यो विषयमा भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण सम्बन्धी दुवै कसुरमा सजाय माग दावी लिएको छ। दुवै कसुरमा बिगो समान 1,71,00,000 कायम गरिएको छ। यस्तै गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल विरूद्ध पनि सोही कसुरमा सजाय माग गरिएको छ। उहाँले नै अधिकारीलाई घुस दिएको आरोप छ। उहाँको कम्पनी र उहाँलाई समेत गरी 1,71,00,000 बिगो कायम गरिएको छ। प्रदीप अधिकारीको श्रीमतीको नाममा खरिद गरेको ललितपुरको 13 आना जग्गा पनि जफत गर्न माग गरिएको छ। अधिकारी नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्वोत्तरका लागि थुनामा हुनुहुन्छ। त्यसपछि पोखरा विमानस्थल भ्रष्टाचारमा पनि उहाँ विरूद्ध मुद्दा दायर भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: सुवर्ण अवसर
2: तपाईं हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
7: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।

साँझ छ बजेको हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेशमा एमालेसँगै गठबन्धनको वातावरण बनाउन निर्देशन दिनुभएको छ। श्रीलंकाबाट फर्किएपछि उहाँले समीकरणबारे पार्टीभित्र र बाहिर छलफल चलाइरहनु भएको छ। प्रदेशका मुख्य नेतालाई काठमाडौँ बोलाएर अवस्थाबारे जानकारी लिँदै दाहालले एमालेसँग गठबन्धन गरेर जानुपर्ने अवस्था रहेको बताउनुभएको छ। नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालले केही दिनदेखि आफू काठमाडौँ रहेको र शीर्ष नेताहरूसँगको छलफलमा प्रदेशमा एमालेसँग गठबन्धनको निचोडमा पार्टी पुगेको सुनाउनु भएको छ। अहिलेसम्म हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेशमा एमालेसँगै गठबन्धनको वातावरण बनाउन निर्देशन दिनुभएको छ। श्रीलंकाबाट फर्किएपछि उहाँले समीकरणबारे पार्टीभित्र र बाहिर

यसको कल्पना नगर्ने भन्दै आफ्नो दल सत्ता बाहिरै बस्न तयार रहेको बताएको थियो। अधिकांश नेता कार्यकर्ताको दबाव र कम्युनिष्ट आन्दोलन जोगाउने लक्ष्यसहित अहिले नेकपा र एमाले गठबन्धन नजिक पुगेको स्रोत बताउँछ। सुदूरपश्चिम कोशी लगायतका प्रदेशमा बजेटको विषयलाई लिएर एमाले कांग्रेसबीच तीव्रता आएसँगै अहिले भइरहेको गठबन्धनमा दरार आएको थियो। त्यसमाथि ओली प्रचण्डसँग सहकारीको सम्वादमा रहेको सुनेको पाएपछि कांग्रेस नेतृत्व थप सशंकित बनेको छ। धितुपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक सामान्य अंकले आज बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार परिसूचक 7.25 अंकले बढ़ेर 2726.49 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 0.18 अंकले घटेर 472.42 अंकमा पुगेको छ। विभिन्न 13 उपसमूहमध्ये 5 उपसमूहको बढ़ेको छ भने 8 उपसमूहको घटेको छ। आज 103 कम्पनीको शेयर मूल्य बढ़दै 161 कम्पनीको शेयर मूल्य घटेको छ। आज 67,10,17,971 मूल्यमा शेयर खरिद बिक्री भएको छ। युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाजमा भएको क्षेत्रास्त आक्रमणमा 4 भारतीय नागरिकको मृत्यु भएपछि भारतले मंगलबार रूससँग औपचारिक विरोध जनाएको छ। नयाँ दिल्लीले रूसका कार्यवाहक राजदूत भ्लादिमिर लाडानोभलाई विदेश मन्त्रालयमा बोलाएर घटनाप्रति गम्भीर चिन्ता र कड़ा असन्तुष्टि व्यक्त गरेको हो। भारतीय विदेश मन्त्रालयका अनुसार आइतबार व्यावसायिक मालवाहक जहाज एमभी गोल्डेन लियोमाथि भएको आक्रमणमा 5 भारतीय नागरिक सवार थिए। तीमध्ये 4 जनाको मृत्यु भएको पुष्टि भएपछि भारतले घटनाको स्पष्ट शब्दमा निन्दा गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणले अन्तर्राष्ट्रिय समुद्री व्यापारको सुरक्षा स्थायित्व र निर्वाध सञ्चालनमाथि गम्भीर असर पार्ने उल्लेख गरिएको छ। साथै निर्दोष नागरिकको ज्यान जाने गरी व्यावसायिक जहाजलाई निशाना बनाइनु कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने सन्देश मस्कोसम्म पुर्याउन कार्यवाहक राजदूतलाई आग्रह गरिएको जनाइएको छ। युक्रेनी नौसेनाका अनुसार आइतबार भएको रूसी क्षेत्रवास आक्रमणमा टर्कीको स्वामित्वमा रहेको र गिनी बिसाउका लागि अन्न बोकेको गोल्डेन लियो नामक कार्गो जहाजमा प्रहार भएको थियो। भारत विश्वव्यापी समुद्री व्यापारको लागि दक्ष नाभिक उपलब्ध गराउने प्रमुख मुलुकमध्ये एक रहेको छ। प्रशान्त महासागरमा रूससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनिया नौसेनाको एक विध्वंसक जहाजले जापानको दुर्गम टापु ओकी नोतोरी नजिक लाइभ फायर अभ्यास गरेपछि जापानले सुरक्षा चिन्ता व्यक्त गरेको छ। जापानको संयुक्त सैन्य मुख्यालयका अनुसार आइतबार जापानी नौसेनाले लुयाङ 3 श्रेणीको चिनिया गाइडेड मिसाइल विध्वंसक जहाजलाई अन्य 2 चिनिया युद्धपोत र 1 रूसी फ्रिगेडसँग संयुक्त रूपमा सञ्चालन भइरहेको अवस्थामा पहिचान गरेको थियो। मन्त्री परिषदका मुख्य सचिव मिनोरी किहाराले उक्त अभ्यासले आसपासको जहाजको सुरक्षामा जोखिम उत्पन्न गरेको भन्दै जापानले चीन समक्ष औपचारिक रूपमा चिन्ता व्यक्त गरेको बताउनु भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले च्याम्पियनशीप 2026 बंगलादेशको राजधानी ढाकामा आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिता आगामी कार्तिक 18 मक्सिर 1 गतेसम्म सञ्चालन हुनेछ। दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा साफका सबै सदस्य राष्ट्रको सहभागिता रहने अपेक्षा गरिएको छ। यस संस्करण साफ च्याम्पियनशीपको 15 संस्करण हुनेछ भने सन् 2018 पछि पहिलोपटक बंगलादेशले प्रतियोगिताको आयोजना गर्न लागेको हो। प्रतियोगिताको तयारी स्वरूप आगामी जुलाई 25 ढाकामा आधिकारिक लोगो सार्वजनिक गरिनेछ। त्यसपछि अगस्त 1 भूटानको थिम्पूमा समूह विभाजनको लागि गोला प्रथा कार्यक्रम आयोजना गरिने साफले जनाएको छ। नेपाल भने हाल फिफाको निलम्बनमा रहेकाले प्रतियोगितामा सहभागिता स्पष्ट भएको छैन। फिफाले विश्वकप फाइनलपछि भएको घटनाबारे अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान शुरू गरेको पुष्टि गरेको छ। फिफाको अनुशासन समितिले फाइनल खेल समाप्त भएपछि भएको घटनाको छानबिन गर्न अनुशासन तथा नैतिकता सम्बन्धी अभियोजक नियुक्ति गरेको जनाएको छ। घटनामा संलग्न खेलाड़ी वा प्रशिक्षक दोषी ठहरिएमा उनीहरूलाई निलम्बनसम्मको कार्यवाही हुन सक्नेछ भन्ने अर्जेन्टिना फुटबल संघलाई आर्थिक जरिवाना पनि हुन सक्ने सम्भावना रहेको छ। न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका केही खेलाड़ी तथा प्रशिक्षक टोलीका सदस्यहरू स्पेनका खेलाड़ीले विश्वकप जितको उत्सव मनाइरहेको बेला उनीहरूसँग विवादमा उत्रिएका थिए। उक्त घटनामा नाउयल मोलिना लियान्द्रो परेडेस थियागो अल्मान्डा तथा सहायक प्रशिक्षक रोबर्टो आयाला संलग्न देखिएका छन्। शुरूआतमा फिफाले रेफरी स्लाबको भिन्सिचले स्पेनका एरिक गार्सियाको घाँटी समातेपछि परेडेसलाई रातो कार्ड देखाएको जनाएको छ। तर केही समयपछि उक्त रातो कार्डको अभिलेख हटाइएको थियो। फिफाले दिएको जानकारी अनुसार त्यसबेला परेडेस विरूद्ध कुनै
शासनात्मक कार्यवाही गरिएको थिएन। यद्यपि अर्जेन्टिनाले खेलका क्रममा एक खेलाड़ी गुमाएको थियो। मिडफिल्डर एन्जो फर्नाण्डेजले

दोस्रो हाफको इन्जुरी समयमा दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छोड्नु परेको थियो। यसअगाडि पनि फिफाले इंग्ल्याण्ड विरूद्धको सेमी फाइनलमा 2-1 जितपछि अर्जेन्टिनाका खेलाड़ीहरूले आफ्नो देशको फकल्याण्ड द्वीप समूहमाथिको दावी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेपछि सम्भावित कार्यवाहीको प्रक्रिया अघि बढ़ाइसकेको थियो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर फिर्ता लियो। कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहने उल्लेख। जरिया अभियानको समापन गर्दै कांग्रेस कास्की बीपी स्मृति दिवसमा युवा केन्द्रित विविध कार्यक्रम। जिफनको 37 स्थापना दिवस पोखरामा मनाइयो। श्रमिकको सम्मानित जीवन र सामाजिक सुरक्षा विस्तारमा जोड़। तनावमा यात्रुवाहक वस्तु दुर्घटना 15 घाइते। प्रदीप अधिकारी विरूद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर। 2 करोड़ बिगो। ललितपुरको 13 आना जग्गा पनि जफत गर्न माग। मालवाहक जहाज आक्रमणबारे भारतको रूससँग विरोध। चीनको लाइव फायर नौसैनिक अभ्यासप्रति जापानको सुरक्षा चिन्ता। र साफ च्याम्पियनशीप बंगलादेशमा हुने साफका सबै सदस्य राष्ट्रको सहभागिता रहने अपेक्षा। फिफाको अनुसन्धानमा अर्जेन्टिना औपचारिक अनुसन्धान शुरू। अवस्था साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयु सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
5: फोन 061-572-648-572-849।
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्छ डाक्टर?
8: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
7: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
9: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 98-84-46-525।
10: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
11: म त BHM पढ्ने हो NTHMCमा।
10: म पनि BBA NTHMCमा नै पढ्ने सोचिरहेको छु।
11: शशिधर, अनि तिमी नि?
12: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
11: त्यो पनि NTHMCमा छ नि।
10: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-50-78-50-51-33 र 5674-58।
13: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
14: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
15: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र, बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
16: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
17: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
16: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
17: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
16: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
17: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
18: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै ISO मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेसनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ BCA र व्यवस्थापन तर्फ BBA को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 BBA कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
18: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेसनल कलेज, पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
19: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
20: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
1: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
1: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरंतर छात्र सेवा में हेलो होम केयर परिवार जस्ते हेरचाह में हेलो होम केयर सिंगलेढुंगा पोखरा निबागल्ली र बुढ़ी बजार फोन 061-411-777 मोबाइल 9856-9972-77।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165-86-536 मोबाइल 9856-00536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-00-2530।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भन त्यस्तै मोबाइल पाइन्छ। जाम हिड भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082 9461-48082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: फोन पॉइंट संग सधै रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपीडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
6: स्वस्थ आँखा स्वच्छ दृष्टि
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
10: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला साँझको 7 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
4: फोन नम्बर 0614510000
5: 0614510002 मोबाइल नम्बर 9856084466।
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
6: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
8: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
10: उपचार हुने रोगहरू:
9: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
11: खुट्टाको रगतको नसा सम्बन्धी
9: भेरिकोस भेन्सको उपचार,
10: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
11: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
10: अपरेसन पश्चात दुखाइ कम हुने,
11: उपचार गरेपछि छिटो निको हुने,
10: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
11: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
12: फोन 061-590-162, 590-163।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: বাটসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-75-50-51-33 र 576-458।
4: 93.4
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
8: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
8: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
8: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
9: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
8: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50-701, 98028-50-702।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम.
11: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो.
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ. गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ.
12: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ. सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ.
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ. हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ. साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ. समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ. थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा. फोन 061-95-728, मोबाइल 98-560-027-29.
13: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ. अब न्युरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि.
13: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको. थप जानकारीका लागि 061-588-595-76044.
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा.

हो। के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
5: खुट्टाको रगतको नसा सम्बन्धी
4: भेरिकोस भेन्सको उपचार,
3: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
11: 93.4 आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
12: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
6: हेलो
13: हजुर, नमस्कार।
6: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
6: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
13: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
14: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
15: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
16: बेग्छ

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: सधैँ छुइरहने त्यो थोत्रो घरमा
1: कोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस फाइव नेपाल नम्बर वन ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना, आजै फेरि हाल्नुहोस्।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
10: टाइम चेक,
11: यति बेला रातिको 8 बजेको छ।
12: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान, महेन्द्र पुल, पोखरा।
13: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
14: 93.4

0: AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्छन् त डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
10: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 6182 582 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553834।
5: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल
5: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको

0: रोगहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-005-36।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: रेडियो अन्नपूर्ण 93.4।

0: पर्यटक नगरी पोखरा में मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखरा विभिन्न किसिम का विशेषज्ञ चिकित्सक सेवा को उपचार लिया जानकारी कराद
1: हमारा सेवा
0: हार्ट जोड़ने नशा तथा मेरुदंड रोग
1: जनरल सर्जरी सब प्रकार का ऑपरेशन सेवा
0: मृगौला तथा मूत्र रोग यूरो सर्जरी
1: पेट छाती मुटु थायराइड तथा मधुमेह रोग
0: न्यूरो सर्जरी सेवा
1: बाल रोग
0: नाक कान तथा घाटी रोग
1: मानसिक तथा स्नायु रोग
0: प्रसूति तथा स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दाँत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशन अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाटी रोग को अपरेशन
1: 24 घंटा एम्बुलेंस इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इको कार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
1: फिजियोथेरापी युरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बडी चेकअप हेल्थ प्याकेज
1: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
0: फोन 061-572-648 572-849
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6899 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार आजको पास त उतै होला यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568-4082 98461-4082

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने प्रधानमन्त्रीको घोषणा, कार्यान्वयनको प्रक्रिया के हुन्छ?
1: अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेटमा प्रस्ताव लानुपर्छ, नेपाल सरकार निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
0: बर्खायामसँगै झाडा पखालाका बिरामी बढ्दै, जोगिन के गर्ने?
2: यदि पानी हामीले शुद्ध मात्रा पिउन सकियो भने पनि धेरै भन्दा धेरै पानी जन्य रोगहरूबाट चाहिँ बच्न सक्दछ।
0: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन र इरान र अमेरिका बीच आक्रमण प्रत्याक्रमणका थप घटना। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली हवाई हमलामा गाजा सिटीमा एकै परिवारका छ जना मारिएका जनाएका छन्। यो जारी युद्ध विरामका बावजूद प्यालेस्टिनी क्षेत्रमा इजरायलले तीव्र पारिरहेको आक्रमणहरूको श्रृंखलाको एउटा हिस्सा हो। एक प्रत्यक्षदर्शी भन्छन्, झिसमिसी हुनु अघि 2 बजेतिर हामी सुतिरहेका थियौं। विस्फोटनको आवाजले बिउझ्यौं। घर पूर्ण रूपमा ध्वस्त भयो र जल्यो। बाबुआमा र ससाना बालबालिका सहित पूरै परिवार सकियो। प्रत्यक्षदर्शीको भनाई। इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै एक हमास लडाकुलाई निशाना बनाइएको भनेको छ, तर त्यसको कुनै प्रमाण दिइएको छैन। यी पछिल्ला घटनासँगै गत अक्टोबरमा इजरायल हमास युद्ध विराम लागू भएता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीहरूको संख्या 1150 भन्दा बढ़ी पुगेको बताइएको छ। कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी हमलाहरूका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो निभाइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। निरन्तर विद्युत ग्रिडहरूलाई निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कण्डिशनरको प्रयोग घटाउन भनिएको छ। अमेरिकासँगको युद्ध जारी रहेका बेला इरानले होर्मुज जलमार्गमा 2 तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाले पनि पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार 10 रात आक्रमण गरेको छ। इण्डोनेशियामा कम्तीमा 34 शिशुको तस्करी भएको मामिलामा 19 दोषी ठहर भएका छन्। समूहकी प्रमुख 71 महिलालाई 7 जेल सजाय सुनाइएको छ। अन्य दोषीहरूले 3-6 सजाय पाएका छन्। सन् 2023 2025 बीचमा केहीलाई सिंगापुर पठाइएको थियो भने केहीलाई जाकार्तामा बेचिएको थियो। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले इबोला प्रकोप थप फैलिरहेको बताएका छन्। इटुरी प्रान्तमा एउटा नयाँ प्रभावित क्षेत्र पुष्टि भएसँगै उनीहरूले यस्तो बताएका हुन्। आज क्षेत्र थपिएसँगै इबोला प्रभावित स्वास्थ्य क्षेत्रहरूको संख्या 47 पुगेको छ र तीमध्ये 46 संक्रमण अझै सक्रिय पाइएको छ। पुष्टि भएका संक्रमितको संख्या 2400 भन्दा बढ़ी पुगेको छ, जसमध्ये 967 जनाको मृत्यु भइसकेको छ। र भारतका मुख्य विपक्षी नेता राहुल गान्धीले दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीले गरेको कार्यवाहीलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेका छन्। युवा नेतृत्वको कक्रोच अभियानले आयोजना गरेको संसद भवनतर्फको सोमबारको र्यालीमा करिब 180 घाइते भएका थिए। त्यसबारे सरकारसँग जवाफ माग्दै गान्धी र अन्य विपक्षी सांसदहरूले प्रधानमन्त्री मोदीको सरकारी निवास बाहिर प्रदर्शन गरे। प्रहरीले भीड़ नियन्त्रण गर्न लाठी प्रयोग गरेको भन्ने आरोपबारे टिप्पणी गरेको छैन, तर प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हानेका भनेको छ। प्रदर्शनकारीहरूले शिक्षा र रोजगारीको क्षेत्रमा सुधारको माग गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। चौतर्फी आलोचनापछि निजी शिक्षा र स्वास्थ्यमा समता कर लगाउने निर्णयबाट सरकार पछि हटेको छ। 3% समता कर हालका लागि लागू नगर्ने निर्णय गरिएको प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल मार्फत बताएका हुन्। खास गरी निजी अस्पतालहरूले साउन 1 उक्त कर लिन थालेकामा सर्वसाधारणबाट चर्को आलोचना भइरहँदा बजेट आएको 53 दिनपछि सरकारले अहिले त्यो लागू नगर्ने निर्णय गरेको हो। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: जेठ 15 नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम बागले निजी शिक्षा र स्वास्थ्यमा 3% समता कर लगाउने घोषणा गरेका थिए। सरकारका प्रायजसो पछिल्ला निर्णयहरू प्रधानमन्त्रीको सचिवालय मार्फत सार्वजनिक गरिँदै आएकामा यो निर्णय चाहिँ प्रधानमन्त्रीका सामाजिक सञ्जालका खाता मार्फत सार्वजनिक गरिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्रीसँगको सल्लाहमै त्यो लागू नगर्ने निर्णय गरिएको बताएका छन्। करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य रहेको भन्दै प्रधानमन्त्रीले नागरिक तहमा क्षमता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यान आकर्षण गरेको भन्दै नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताएका हुन्। आर्थिक ऐन 2083 को दफा 16 र 17 ती दुई क्षेत्रमा लगाइएको समता शुल्क बारे उल्लेख गरिएको छ। सरकारद्वारा औपचारिक रूपमा घोषणा भइसकेको कुनै निर्णय बारे प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत लागू नगरिने बताउँदैमा प्रधानमन्त्रीको भनाई सिधै कार्यान्वयनमा जान नसक्ने जानकारहरूले बताएका छन्। उनीहरूका अनुसार आर्थिक वर्षको बजेट संसदले पारित गरेपछि त्यो कानून सरह हुने भएकोले त्यसमा उल्लेखित कुनै व्यवस्था हटाउन कानूनी प्रक्रिया नै अवलम्बन गर्नुपर्ने हुन्छ। आर्थिक ऐनको दफा 18 करको दर बढाउन घटाउन वा कर आंशिक वा पूर्ण रूपमा छुट दिन सक्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री शाहले गरेको निर्णय कार्यान्वयन गर्ने प्रक्रिया बारे पूर्व कानून सचिव माधव प्रसाद पौडेलले बीबीसीसँग भने,
1: आर्थिक ऐनमा उल्लेख भएका करका दरहरू आंशिक रूपमा र पूरै रूपमा हटाउन सक्ने व्यवस्था र अधिकार दिएको छ नेपाल सरकारलाई। त्यसलाई अब कार्यान्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेटमा प्रस्ताव लानुपर्छ। नेपाल सरकारले निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
4: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारको निर्णयको स्वागत गरेका छन्। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन् भन्दै उनले धेरैका लागि त्यो कुनै विलासिता नभई बाध्यता भएको उल्लेख गरेका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब अर्को विषय, यो वर्ष मनसुन शुरू भएसँगै अस्पतालमा झाडा पखालाको समस्या लिएर आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। प्रत्येक वर्ष देशका विभिन्न क्षेत्रमा खास गरी गर्मीका बेला झाडा पखाला हुने बिरामीको संख्या बढ्ने गरेको अधिकारीहरू बताउँछन्। यसै सन्दर्भमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर पुनलाई सम्पर्क गरी सुरुमा यो वर्ष बर्खा लागे यता झाडा पखाला लागेर अस्पताल आउने बिरामीको संख्या कस्तो छ भनेर सोधेका छौं।
2: विगत केही दिन यता यदि के गरे बिरामीको साथ हेर्ने हो भने धेरै बिरामीहरू अथवा बढ्दो क्रममा चाहिँ झाडा पखालाका बिरामीहरू चाहिँ देखिन थालेको छ। मनसुन सुरु भएको छैन यस्तो खालको बिरामीहरू बढेको चाहिँ हामीले पाउँदैछौँ।
0: दैनिक रूपमै संख्या बढ्न थाल्यो,
2: लगभग आधा दर्जनको हाराहारीमा त अब इमर्जेन्सीमा आइरहेको हुन्छ। अब त्यसमध्येमा कतिपय अब्जर्भेसनमा बसेर राम्रै भएर पनि फर्किनुहुन्छ भने कतिपय भर्ना हुनुपर्ने अवस्था पनि सिर्जना भएको देखिन्छ। अर्थात् कतिपयमा कडा खालको झाडा पखाला भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि सिर्जना भएको चाहिँ हामीले पाउँदैछौँ।
0: विगतका वर्षहरू जस्तै अवस्था हो कि अलिक फरक छ यो वर्ष?
2: हुन त विभिन्न संक्रामक रोगको कारणले गर्दाखेरि झाडा पखाला हुन्छ, त्यसमध्येमा हाम्रो अलिक संवेदनशील भएर हेर्ने भनेको हैजा हो र गएको साल विगतमा देखेको पनि थियो, केहीको मृत्यु भएको कुराहरू पनि बाहिर आएको थियो। हामीले यसलाई अब विशेष सतर्कता साथ अब खानपानमा विशेष गरेर पानीलाई विशेष ध्यान दिनुपर्ने छ मानिस।
0: अब यो वर्षेनी देखिने समस्या, यसबाट जोगिन के गर्नुपर्छ, खास मान्छे सतर्क कसरी हुने?
2: एउटा मात्र मूल मन्त्र मैले गरेँ के भन्ने गर्दछु भन्दाखेरि पानी र व्यक्तिगत सरसफाई। अब यो पानीको कुराहरू मैले किन गरेँ भन्दाखेरि भन्छ खानेकुराबाट पनि हुन्छ अरू विभिन्न माध्यमबाट पनि हुन्छ। पानी यस्तो चिज रहेछ जुन गर्मी मनसुन सिजनमा पानीको अभाव हुने र त्यसको आपूर्ति जुन माग बढ्छ र त्यस्तो आपूर्ति एकदम सुरक्षित पानीको कम हुने भएको हुनाले कतिपय पानीहरू शुद्धिकरण नगरेको पानीहरू बजारमा पनि आएको हामीले विगत अनुभव छ। यदि पानी हामीले शुद्ध मात्र पिउन सक्यो, सुरक्षित मात्र पिउन सक्यो भने पनि धेरैभन्दा धेरै जुन पानीजन्य रोगहरू संक्रामक रोगहरू चाहिँ हामी त्यसबाट चाहिँ बच्न सक्दछ भन्यो। त्यो बाहेक त अब व्यक्तिगत सरसफाई, अब वातावरणीय सरसफाई, अरू थुप्रै विधिहरू त छँदैछ। अब
0: जोगिनको लागि अथवा यो रोक्नको लागि यति सहज छ भने पनि प्रत्येक वर्ष किन देखिरहेको होला त?
2: जति पनि बच्ने उपायको कुराहरू गर्छौँ र अहिले जति पनि त्यो सबै कुराहरू अनभिज्ञ पानीमा होइन, सबै कुरा थाहा छ। स्कुलबाट नै हामीले पानीहरू कति कसरी शुद्ध बनाउने, के हो पानी शुद्धिकरण नभइकन पिउनु हुँदैन भन्ने कुराहरू सानैदेखि सिक्दै आएको, अहिले पनि निरन्तर रूपमा हामीले विभिन्न माध्यमहरूबाट सुन्दै आएका, पढ्दै आएका वा टेलिभिजनमा हेर्दै आएका छौँ। तर हामीमा एउटै कुराको चाहिँ कमी देखेँ, त्यो भनेको चाहिँ हामीले ती कुराहरूलाई व्यवहारमा लागू गर्न सकेनौँ। स्ट्रिट फुड भन्छौँ नि, सडकमा देशी खानेकुराहरू नखाउनु त अलिकति आज के भएर आज दिन त हो भनेर खान्छौँ, त्यसपछि बिरामी भएर आइरह हुन्छ, कतिपय चाहिँ बाध्यताको कारणले पनि आइरह हुन्छ, थाहा छ। तर बाध्यता अब पानी नपिई अब घरमा आउँदैन आवश्यक हुन्छ नि, त्यो नै पर्ने हुन्छ।
0: यो झाडा पखालाका घटनाहरू चाहिँ सहरमा गाउँमा उस्तै देखिन्छ कि कस्तो छ प्रवृत्ति?
2: प्रकृति अलिक फरक छ मेरो अब विश्लेषणमा। कसरी हेर्छु भन्दाखेरि जहाँ बढी जनघनत्व छ त्यहाँ अलिक बढी मात्रामा देखिन्छ, जहाँ जनघनत्व अलिक कम छ या बस्ती पात्र छ त्यो ठाउँमा अलिक कम देखिन्छ। तर मृत्यु दरको कुरा आउँछ ठ्याक्कै उल्टो छ, जनघनत्व बढी भए तापनि सहरमा ठाउँ ठाउँमा नजिकै निजी अस्पताल सरकारी अस्पताल स्वास्थ्य केन्द्रहरू नजिक भएको हुनाले बस्न सक्ने सम्भावना बढी, तर गाउँघरमा स्वास्थ्य पहुँच धेरै कम हुने भएको हुनाले ढिलो हुन चाहिँ मृत्यु हुन सक्ने सम्भावना चाहिँ मैले देख्छु। ठ्याक्कै यो फैलिने र मृत्यु हुनेको जुन रेसियो छ ठ्याक्कै उल्टो देख्छु।
0: अन्तिममा डाक्टर साहब, यो रोक्नका लागि प्रत्येक वर्ष देखिने समस्या लाई चाहिँ कम गर्न अथवा रोक्नको लागि सरकारी पहल चाहिँ कतिको देख्नुहुन्छ तपाईँ?
2: बजारमा अब छ्यापछ्यापी अहिले जाडोका पानीहरू छन्, त्यसको अब अलिकति कडा र नियमित प्रभावकारी अनुगमन एकदमै आवश्यक देख्छु। किन भन्दाखेरि जताततै बिक्री गरिरहेको छ, त्यो कतिको सुरक्षित छ के छ सर्वसाधारणलाई अब सबैले थाहा पाउनु कुरै पनि भएन। मैले कुनै समयमा यहाँ टेकुमा हैजाबाट प्रभावित बिरामीलाई सोद्धाखेरि अब डाक्टर हामी दिनभरि प्याला ल्याएर काम गर्ने फर्केर आउँछौँ, अब घरमा जाडोको पानी राखेको हुन्छ, हामीले सोध्ने कुरा पनि भएन, खत्तित हुन्छ, हामी टुल्नुपर्ने बाध्यता हुन्छ, अब कसरी सोध्ने भन्ने कुराहरू प्रश्न मलाई गरेको याद छ। त्यसले गर्दा अहिले त सकेसम्म सरकारले शुद्ध पानी बेचिरहेको छ छैन भन्ने कुराहरू हेर्नु पर्यो। अब अवश्य पनि अब धाराबाट दिने पानीको पनि शुद्धताको अब उहाँहरूले निरीक्षणहरू गरिरहनु पर्ने मैले देख्दछु। बेला बेलामा अब यो जब मनसुन आउँछ तब यस यो बारेमा जानकारीमूलक चेतनामूलक कार्यक्रमहरू निरन्तर प्रवाह गर्नु पर्यो भन्ने कुराहरू हो।
0: उनी थिए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। अब लागि डिजाइन परिवर्तनको प्रक्रिया अघि बढेको छ, तर प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बाहिर चर्चामा आए जस्तो एक रूपियाँको नयाँ सिक्कामा उपल्लो मुस्ताङ स्थित एउटा गुम्बाको आकृति राख्ने निर्णय नगरिएको बताएका छन्। यसपालि नयाँ पहेँलो रंगको धातुको सिक्काको सट्टामा सेतो रंगको स्टेनलेस स्टीलको सिक्का जारी गर्न लागि र त्यसो गर्दा लागत समेत घटाउन खोजिएको राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका हुन्। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा देश बाहिरको एउटा विषय, होर्मुज जलमार्गमाथि नियन्त्रणका निम्ति संघर्ष जारी रहेका बेला इरान र अमेरिका बीच आक्रमण र प्रत्याक्रमणका थप घटनाहरू भएका छन्। इरानले उक्त क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। इरानको रिभोल्युसनरी गार्ड्सले बाहरेन र कुवेतमा रहेका अमेरिकी हवाई प्रतिरक्षा स्थलहरूमा पनि हमला गरेको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी आक्रमणका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो नियन्त्रणमा लिइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। विद्युतका ग्रिडहरूलाई लगातार निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कन्डिशनरको प्रयोग घटाउन भनिएको छ। त्यस्तै जोर्डनको सेनाले पाँचवटा इरानी ड्रोनलाई निष्क्रिय पारेको बताएको छ। अमेरिकी सेनाले पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार दशौं रात पनि आक्रमण गरेको छ। उत्तर पश्चिमी शहर तब्रिज नजिकबाट विस्फोटनका विवरणहरू आएका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: यति बेला रातिको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अनुभवन हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर फिर्ता लियो, कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहने उल्लेख। चरा अभियानको समापन गर्दै कांग्रेस कास्की बीपी स्मृति दिवसमा युवा केन्द्रित विविध कार्यक्रम। जीफण्डको 37 स्थापना दिवस पोखरामा मनाइयो, श्रमिकको सम्मानित जीवन र सामाजिक सुरक्षा विस्तारमा जोड़। सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति शुरू गरेको पूर्व प्रधानमन्त्री देउबाको दावी, संवैधानिक निकायलाई आतंकित बनाउन खोजेको आरोप। तनहुमा यात्रुवाहक बस दुर्घटना, 15 जना घाइते। प्रदीप अधिकारी विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दायर, 2.25 करोड़ बिगो, ललितपुरको 13 आना जग्गा पनि जफत गर्न माग। मालवाहक जहाज आक्रमणबारे भारतको रूससँग विरोध, चीनको लाइफ फायर नौसैनिक अभ्यासप्रति जापानको सुरक्षा चिन्ता र साफ च्याम्पियनशीप बंगलादेशमा आउने, साफको सबै सदस्य राष्ट्रको सहभागिता रहने अपेक्षा। फिफाको अनुसन्धानमा अर्जेन्टिना औपचारिक अनुसन्धान शुरू। अब समाचार विस्तारमा सुन्नुहोस्। चौतर्फी आलोचनापछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको प्रतिक्रिया र थप आर्थिक भार पर्ने अवस्थालाई ध्यानमा राख्दै अहिलेको लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री सुणी मगलेसँगको परामर्शपछि यो निर्णय गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ। सरकारले ल्याएको समता करको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु तथा दलित, सीमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमाको विस्तार गर्नु तथा आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको उहाँले स्पष्ट पार्नुभएको छ। नागरिकको तहबाट आएको समता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। प्रधानमन्त्री शाहले भन्नुभएको छ, उहाँले नागरिकको माग र सुझावलाई सम्बोधन गर्दै अघि बढ़ने तथा समतामूलक समाज निर्माण गर्ने सरकारको प्रतिबद्धता अटल रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र आवश्यक परेमा कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहनेछ। उहाँले विपन्न तथा गरीब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% शैया तथा निजी क्याम्पस र विश्वविद्यालयमा 10% सीट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। सरकारले करको दायरा विस्तार गर्दै अर्थतन्त्रलाई व्यवस्थित बनाउने लक्ष्यसहित समता करको व्यवस्था ल्याएको भए पनि नागरिक स्तरबाट आएको व्यापक प्रतिक्रियापछि तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले चालू आर्थिक वर्षदेखि शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य भएको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत सभापति थापाले यो व्यवस्था अनुपयुक्त भएको कुरा आफूहरूले प्रारम्भबाट नै उठाउँदै आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य विलासिता नभएको बताउनु भएको छ। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्, धेरैका लागि त कुनै विलासिता होइन, बाध्यता हो, उहाँले भन्नुभएको छ। निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो। सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिले पनि समस्याको समाधान गर्दैन। प्रमुख प्रतिपक्षी दल कंग्रेसका सभापति थापाले समता कर हटाउने सरकारको निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पनि रितपूर्वक हुनुपर्ने धारणा राख्नु भएको छ। तनहुँको ब्यास नगरपालिका 7 स्थित कलेस्ती पुलमा आज यात्रुवाहक बस दुर्घटना हुँदा 15 जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपरान्ह 3:15 बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको GX 6465 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा चालक शमशेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायक प्रेक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घिमिरेका अनुसार उद्धार टोलीले बसभित्र च्यापिएका चालकलाई सकुशल बाहिर निकालेर उपचारको लागि अस्पताल पठाएको थियो। चालकको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार बसमा 25 जना यात्रु सवार रहेका थिए।
नेपाल ट्रेड युनियन महासंघ जिपफन्ड गण्डकी प्रदेश कमिटिले 37 औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। मंगलबार पोखरामा आयोजित कार्यक्रममा श्रमिकको हक अधिकार, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम कानून तथा महासंघको आगामी महाधिवेशनको तयारी बारे व्यापक छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै जिपफन्ड गण्डकी अध्यक्ष रुद्रबहादुर खत्रीले जिपफन्ड 2046 साल साउन 5 गते 5 घटक संगठनबाट स्थापना भएको स्मरण गराउँदै हाल महासंघमा 23 घटक संगठन आबद्ध रहेको जानकारी दिनुभयो। महासंघले सामान्य कृषि श्रमिकदेखि एयरलाइन्स, निजी अस्पताल लगायत विभिन्न क्षेत्रमा संगठन विस्तार गरिसकेको र करिब 5 लाख संगठित सदस्य रहेको उहाँको भनाइ छ। कार्यक्रममा श्रमिकले उचित ज्याला, सम्मानित जीवन र सामाजिक सुरक्षाको प्रतिभूति पाउनुपर्नेमा विशेष जोड़ दिइयो। श्रमिकले मिठो खाना, राम्रो लगाउन तथा बिरामी पर्दा सहज उपचार र स्वास्थ्य सेवासहित आधारभूत आवश्यकतामा पहुँच सुनिश्चित गर्नुपर्ने भन्दै जिउन पुग्ने ज्यालाको व्यवस्था गर्न महासंघ निरन्तर लागिरहेको खत्रीले बताउनुभयो। नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन अपेक्षाकृत चुनौतीपूर्ण भए पनि त्यसप्रति निराश नभएको धारणा राख्दै 2076 साल साउन 1 गतेदेखि लागू भएको कार्यक्रममा 7 लाख बढ़ी श्रमिक आबद्ध भएको जानकारी दिनुभएको छ।

0: नेपाली कांग्रेस खासगरी पार्टीले सञ्चालन गर्दै आएको जरा अभियानको समापन कार्यक्रम विभिन्न कार्यक्रमका साथ गर्ने भएको छ। अभियानको मुख्य समापन कार्यक्रम भोलि 44 बीपी स्मृति दिवसको अवसरमा पोखरा स्थित पोखरा भाटी प्यालेस बाँसतोरा थरमा बिहान 11:30 बजे आयोजना गरिने भएको हो। कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालका अनुसार कार्यक्रम मार्फत बीपी कोइरालाको विचार दर्शन र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य राखिएको छ। उहाँले कार्यक्रममा विशेष गरी युवाको उल्लेखनीय सहभागिता गराउने लक्ष्य रहेको भन्दै सबैलाई सहभागी भई सफल बनाउन आग्रह गर्नुभएको छ। मुख्य कार्यक्रममा कांग्रेस कास्कीले आयोजना गरेको विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता तथा पोखरा पर्यटन विकास सम्बन्धी नीति प्रस्तावमा उत्कृष्ट हुने सहभागीहरूको सम्मान तथा प्रस्तुतिकरण गरिनेछ। पर्यटनको दीर्घकालीन विकासको लागि तयार गरिएका उत्कृष्ट नीति प्रस्ताव सार्वजनिक गरिने आयोजकले जनाएका छन्। यसै गरी आजको युवाले बीपीबाट के सिक्न सक्छन् भन्ने विषयमा विशेष अन्तर्क्रिया तथा छलफल कार्यक्रम पनि हुनेछ। कार्यक्रममा बीपी कोइरालाको राजनीतिक नेतृत्व, लोकतान्त्रिक मूल्य मान्यता, साहित्यिक योगदान र समकालीन सान्दर्भिकताबारे विज्ञ तथा सहभागीबीच विस्तृत छलफल गरिनेछ। आयोजकका अनुसार यसले नयाँ पुस्तालाई बीपीको विचार र जीवन दर्शनबारे गहिरो रूपमा बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ। विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगितामा एसएस हर्मन माइनर विद्यालयकी प्रेरिका बराल प्रथम हुनुभएको थियो। त्यसै गरी लक्ष्मी आदर्श माध्यमिक विद्यालयकी सम्झना बेलवासी द्वितीय, एसयूएस हर्मन माइनर विद्यालयकै अनुजा गौतम तृतीय तथा रामज्योति माध्यमिक विद्यालयकी स्वेच्छा परियार सान्त्वना हुन सफल हुनुभएको थियो। कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार विजेताहरूलाई भोलि साउन 6 गतेको कार्यक्रममा क्रमशः 10,000, 8,000, 5,000 र 2,000 रूपियाँ नगद साथै प्रमाणपत्र प्रदान गरिनेछ। कांग्रेस कास्कीले बीपी स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी युवामाझ विचार, नीति र नेतृत्व विकासको बहसका रूपमा स्थापित गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जनाएको छ। नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष महेश्वर भक्त श्रेष्ठको नियुक्ति विरूद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाओ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश निरीप ध्वज निरौलाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालय लगायतका विपक्षीको नाममा 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको हो। अदालतले अन्तरिम आदेशको मागबारे तत्काल निर्णय नगरी श्रेष्ठको नियुक्ति सम्बन्धी सिफारिश र नियुक्ति निर्णयको फाइल चिकाउन आदेश दिएको छ। साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षको भनाई सुन्न साउन 8 गते छलफलका लागि पेशी तोकिएको छ। सो दिन सम्बन्धित निर्णय फाइलसहित उपस्थित हुन पनि विपक्षीहरूलाई आदेश दिइएको छ। नेपाल वायु सेवा निगमको संचालक समिति सदस्य उपेन्द्र बहादुर कार्कीले सरकारले प्रचलित कानून र मापदण्ड विपरीत महेश्वर भक्त श्रेष्ठलाई कार्यकारी अध्यक्ष नियुक्त गरेको दावी गर्दै सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश मागसहित रिट दायर गर्नुभएको हो। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नवनियुक्त कार्यकारी अध्यक्ष श्रेष्ठ लगायतलाई विपक्षी बनाइएको छ। निवेदक कार्कीले आफू कार्यकारी प्रमुख छनौट प्रक्रियामा प्रथम स्थानमा रहेको दावी गर्दै योग्यता नपुगेका व्यक्तिलाई राजनीतिक आधारमा नियुक्त गरिएको जिकिर गर्नुभएको छ। रिट निवेदनमा नेपाल वायुसेवा निगम ऐन 2019 तथा सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड 2077 अनुसार कार्यकारी प्रमुखको उमेर 35 वर्ष पूरा भई 65 वर्ष ननागेको हुनुपर्ने व्यवस्था रहेको उल्लेख छ। तर श्रेष्ठ 65 वर्षको उमेर नागिसकेको र करिब 80 वर्ष पुगेको व्यक्ति भएकाले उहाँको नियुक्ति पहिलो दृष्टिमै गैर कानूनी र असंवैधानिक रहेको दावी गरिएको छ। कार्कीले उक्त नियुक्तिले संविधानको धारा 16, 17, 18 र 33 ले प्रत्याभूत गरेका मौलिक हक समेत उल्लंघन गरेको जिकिर गर्नुभएको छ। उहाँले यसअघि सर्वोच्च अदालतकै आदेशका आधारमा आफू संचालक समिति सदस्यमा नियुक्त भएको उल्लेख गर्दै अहिलेको नियुक्ति विधिको शासन विपरीत भएको दावी गर्नुभएको छ। रिटमा महेश्वर भक्त श्रेष्ठको नियुक्ति सम्बन्धी निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी आफूलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्न परमादेश जारी गर्न माग गरिएको छ। साथै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म श्रेष्ठलाई कार्यकारी अध्यक्षको हैसियतमा कुनै कामकाज गर्न नदिन अन्तरिम आदेशको पनि माग गरिएको छ। यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा सर्वोच्च अदालतले साउन 8 गते दुवै पक्षको छलफलपछि निर्णय गर्नेछ। नेपाली कांग्रेसका भूतपूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति शुरू गरेको र संवैधानिक निकायलाई आतंकित बनाउन खोजेको गम्भीर आरोप लगाउनु भएको छ। केही महिनादेखि स्वास्थ्य उपचारको लागि विदेशमा रहनुभएका देउवाले चाँडै स्वदेश फर्किने घोषणा पनि गर्नुभएको छ। जननायक बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर एक विशेष विज्ञप्ति जारी गर्दै उहाँले सो घोषणा गर्नुभएको हो। विज्ञप्तिमा देउवाले सरकारले स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थाहरूमाथि दबाव सिर्जना गर्न थालेको उल्लेख गर्नुभएको छ। न्यायपालिका र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिँदैछ विज्ञप्तिमा भनिएको छ। यस्तो प्रवृत्तिले लोकतन्त्र संविधान र राष्ट्रियता नै जोखिममा पर्ने उहाँको तर्क छ। देउवाली मुलुकमा अहिले प्रतिशोध र निषेधको राजनीति हाबी हुन थालेको भन्दै त्यसलाई रोक्न राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता हुने भन्नुभएको छ। बीपी कोइरालाको 2033 सालको राष्ट्रिय मेलमिलापको नीतिको स्मरण गर्दै उहाँले भन्नुभएको छ, आज देशलाई विभाजन होइन एकता चाहिएको छ, अविश्वास होइन विश्वास चाहिएको छ, प्रतिशोध होइन सहकार्य चाहिएको छ। आफ्नो 6 दशक लामो राजनीतिक यात्राको स्मरण गर्दै देउवाले नेपाली कांग्रेसले जस्तोसुकै कठिन घड़ीमा पनि देशलाई निकास दिएको दावी गर्नुभएको छ। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, संविधान निर्माण गर्ने र भूकम्प तथा कोविड-19 जस्ता महामारीको सामना गर्ने काममा कांग्रेसले जिम्मेवार भूमिका निभाएको उल्लेख गर्दै उहाँले वर्तमान चुनौतीको सामना गर्न पनि कांग्रेस तयार रहेको बताउनु भएको छ। गत फागुनमा सम्पन्न निर्वाचनमा जनताले विशेष गरी युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई आफूले सम्मान गर्ने देउवाले बताउनु भएको छ। यद्यपि चुनाव हिंसा र त्रासको वातावरणमा सम्पन्न भएको उहाँको दावी छ। उपचारका क्रममा विदेशमा रहे पनि आफ्नो मन र चिन्ता सधैँ देश र जनताप्रति केन्द्रित रहेको उल्लेख उहाँले गर्नुभएको छ। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी विरूद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दायर भएको छ। अख्तियार दुर्पयोग अनुसन्धान आयोगले प्राधिकरणको बोलपत्र आह्वान गर्दा भ्रष्टाचार गरेको र श्रीमतीको नाममा जग्गा खरिद गरेको भन्दै 1,71,00,000 रूपियाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। अधिकारीले प्राधिकरणबाट आह्वान गरेको बोलपत्रमा सहभागी भएका कम्पनी तथा कम्पनीका शेयर धनी लगायतका व्यक्तिहरू समेतको खाताबाट जग्गा विक्रेतालाई रकम भुक्तानी गरी श्रीमतीको नाममा जग्गा खरिद गरेको खुलेको थियो। यसरी 1,71,00,000 रूपियाँ घुस बापत गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकाल समेतबाट लिएको पुष्टि भएको अख्तियारको दावी छ। यसरी लिएको रकमबाट श्रीमतीको नाममा ललितपुरमा 13 कित्ता जग्गा खरिद गरेको पाइएको छ। अधिकारी विरूद्ध यो विषयमा भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण सम्बन्धी दुवै कसुरमा सजाय माग दावी लिएको छ। दुवै कसुरमा बिगो समान 1,71,00,000 कायम गरिएको छ। यस्तै गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेमप्रकाश ढकाल विरूद्ध पनि सोही कसुरमा सजाय माग गरिएको छ। उहाँले नै अधिकारीलाई घुस दिएको आरोप छ। उहाँको कम्पनी र उहाँलाई समेत गरी 1,71,00,000 बिगो कायम गरिएको छ। प्रदीप अधिकारीकी श्रीमतीको नाममा खरिद गरेको ललितपुरको 13 आना जग्गा पनि जफत गर्न माग गरिएको छ। अधिकारी नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व पक्षका लागि थुनामा हुनुहुन्छ। त्यसपछि पोखरा विमानस्थल भ्रष्टाचारमा पनि उहाँ विरूद्ध मुद्दा दायर भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-0084-46-525
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intuit to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyan Marga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अनुपन हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेशमा एमालेसँगै गठबन्धनको वातावरण बनाउन निर्देशन दिनुभएको छ। श्रीलंकाबाट फर्केपछि उहाँले समीकरणबारे पार्टीभित्र र बाहिर छलफल चलाइरहनु भएको छ। प्रदेशका मुख्य नेतालाई काठमाडौँ बोलाएर अवस्थाबारे जानकारी लिँदै दाहालले एमालेसँग गठबन्धन गरेर जानुपर्ने अवस्था रहेको बताउनु भएको छ। नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालले केही दिनदेखि आफू काठमाडौँ रहेको र शीर्ष नेताहरूसँगको छलफलमा प्रदेशमा एमालेसँगै गठबन्धनको निचोडमा पार्टी पुगेको सुनाउनु भएको छ। अहिलेसम्म गठबन्धन गर्ने निश्चित जस्तै भए पनि कुन प्रदेश कसलाई भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको उहाँले बताउनु भएको छ। नेकपा र एमाले कांग्रेस सहित 3 दिन दलको गठबन्धन बनाउन प्रस्ताव गरे पनि कांग्रेसले प्रतिपक्षविहीन प्रदेशको कल्पना नगर्ने भन्दै आफ्नो दल सत्ता बाहिरै बस्न तयार रहेको बताएको थियो। अधिकांश नेता कार्यकर्ताको दबाव र कम्युनिष्ट आन्दोलन जोगाउने लक्ष्यसहित अहिले नेकपा र गठबन्धन नजिक पुगेको स्रोत बताउँछ। सुदूरपश्चिम कोशी लगायतका प्रदेशमा बजेटको विषयलाई लिएर एमाले र कांग्रेसबीच तिक्तता आएसँगै अहिले भइरहेको गठबन्धनमा दरार आएको थियो। त्यसमाथि ओली प्रचण्डसँग सहकारीको सम्वादमा रहेको सुइँको पाएपछि कांग्रेस नेतृत्व थप सशंकित बनेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले सेवाग्राहीको चाप बढ़ेपछि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा बिहान 8 बजेदेखि नै शुरू गर्ने भएको छ। बुधबारदेखि लागू हुने गरी उक्त सेवा प्रवाहका लागि समय थप गरिएको सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले जानकारी दिनुभएको छ। सेवाग्राहीले सार्वजनिक विधाको दिन बाहेक हरेक बिहान 8 बजेदेखि नै राष्ट्रिय परिचय पत्र सम्बन्धी प्राप्त सेवा प्राप्त गर्ने उहाँले बताउनु भएको छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रदान गर्न प्रयोग हुने सफ्टवेयर अपग्रेड हुने क्रममा रहेकाले उक्त सेवा सुस्त हुने र कहिले अवरूद्ध समेत हुने समस्या देखिँदै आएको कार्यालयले जनाएको छ। जसको कारण समयमा सेवा प्रवाह हुन नसकी कार्यालयमा सेवाग्राहीको चाप बढ़दै गएको हो। कार्यालयले मंगलबार सार्वजनिक सूचना मार्फत विगतमा तस्विर खिचाएर बायोमेट्रिक दिनुभएका सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्र आएको बारे मोबाइलमै सन्देश आएपछि मात्र कार्यालयमा आउन आग्रह गरिएको छ। राष्ट्रिय परिचय पत्र वितरणको लागि कार्यालयले जारी गर्ने आधिकारिक सूचना हेरेर मात्र कार्यालयमा आउन सेवाग्राहीलाई अनुरोध गरिएको हो। धितोपत्र बजारमा शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार परिसूचक 7.25 अंकले बढ़ेर 2726.49 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 0.18 अंकले बढ़ेर 472.42 अंकमा पुगेको छ। आज विभिन्न कम्पनीको 1,49,24,302 किता शेयर 6,67,10,17,971 मूल्यमा खरिद बिक्री भएका छन्। विभिन्न 13 उपसमूह मध्ये 5 उपसमूहको मूल्य बढ़ेको छ भने 8 उपसमूहको घटेको छ। युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाजमा भएको क्षतप्रास्त आक्रमणमा 4 भारतीय नागरिकको मृत्यु भएपछि भारतले मंगलबार रूससँग औपचारिक विरोध जनाएको छ। नयाँ दिल्लीले रूसका कार्यवाहक राजदूत भ्लादिमिर लाडानोभलाई विदेश मन्त्रालयमा बोलाएर घटनाप्रति गम्भीर चिन्ता र कड़ा असन्तुष्टि व्यक्त गरेको हो। भारतीय विदेश मन्त्रालयका अनुसार व्यावसायिक मालवाहक जहाज एमभी गोल्डेन लियोमाथि भएको आक्रमणमा 5 भारतीय नागरिक सवार थिए। तीमध्ये 4 जनाको मृत्यु भएको पुष्टि भएपछि भारतले घटनाको स्पष्ट शब्दमा निन्दा गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणले अन्तर्राष्ट्रिय समुद्री व्यापारको सुरक्षा, स्थायित्व र निर्वाध सञ्चालनमाथि गम्भीर असर पार्ने उल्लेख गरिएको छ। साथै निर्दोष नागरिकको ज्यान जाने गरी व्यावसायिक जहाजलाई निशाना बनाइनु कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने सन्देश मस्कोसम्म पुर्याउन कार्यवाहक राजदूतलाई आग्रह गरिएको जनाइएको छ। युक्रेनी नौसेनाका अनुसार आइतबार भएको रूसी व्यावसायिक मालवाहक जहाज एमभी गोल्डेन लियोमाथि भएको आक्रमणमा 5 भारतीय नागरिक सवार थिए। तीमध्ये 4 जनाको मृत्यु भएको पुष्टि भएपछि भारतले घटनाको स्पष्ट शब्दमा निन्दा गरेको छ।

प्रशान्त महासागरमा रूससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चीनिया नौसेनाको एक विध्वंसक जहाजले जापानको दुर्गम टापु ओकिनोतोरी नजिक लाइफ फायर अभ्यास गरेपछि जापानले सुरक्षा चिन्ता व्यक्त गरेको छ। जापानको संयुक्त सैन्य मुख्यालयका अनुसार जापानी नौसेनाले लुएङ थ्री श्रेणीको चिनिया गाइडेड मिसाइल विध्वंसक जहाजलाई अन्य दुई चिनिया युद्धपोत र एक रूसी फ्रिगेटसँग संयुक्त रूपमा सञ्चालन भइरहेको अवस्थामा पहिचान गरेको थियो। त्यसको केही घण्टापछि उक्त जहाजले ओकिनोतोरी टापु नजिक लाइफ फायर अभ्यास गरेको थियो। मन्त्रीपरिषदका मुख्य सचिव मिनोरु केहाराले उक्त अभ्यासले आसपासका जहाजको सुरक्षामा जोखिम उत्पन्न गरेको भन्दै जापानले चीन समक्ष औपचारिक रूपमा चिन्ता व्यक्त गरेको बताउनुभयो। उहाँका अनुसार अभ्यास शुरू हुनुअघि चिनिया युद्धपोतले सो क्षेत्रमा रहेका जहाजलाई पूर्व सूचना दिएका थिए। उहाँले जापान ओरपर चीन र रूसका सैन्य गतिविधिमाथि निरन्तर निगरानी राखिने तथा देशको हवाई र सामुद्रिक सुरक्षालाई थप सुदृढ बनाइने बताउनु भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले च्याम्पियनशीप 2026 बंगलादेशको राजधानी ढाकामा आयोजना हुने घोषणा गरेको छ। प्रतियोगिताका आगामी कार्तिक 18 गतेदेखि मक्सर 1 गतेसम्म सञ्चालन हुनेछ। दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा साफका सबै सदस्य राष्ट्रको सहभागिता रहने अपेक्षा गरिएको छ। यस संस्करण साफ च्याम्पियनशीपको 15 संस्करण हुनेछ भने सन् 2018 पछि पहिलोपटक बंगलादेशले प्रतियोगिताको आयोजना गर्न लागेको हो। प्रतियोगिताको तयारी स्वरूप आगामी जुलाई 25 ढाकामा आधिकारिक लोगो सार्वजनिक गरिनेछ। त्यसपछि अगस्त 1 भूटानको थिम्पूमा समूह विभाजनको लागि गोला प्रथा कार्यक्रम आयोजना गरिने साफले जनाएको छ। नेपाल भने अल्फिफाको निलम्बनमा रहेकोले प्रतियोगितामा सहभागिता स्पष्ट भएको छैन। फिफाले विश्वकप फाइनलपछि भएको घटनाबारे अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान शुरू गरेको पुष्टि गरेको छ। फिफाको अनुशासन समितिले फाइनल खेल समाप्त भएपछि भएको घटनाको छानबिन गर्न अनुशासन तथा नैतिकता सम्बन्धी अभियोजक नियुक्त गरेको जनाएको छ। घटनामा संलग्न खेलाड़ी वा प्रशिक्षक दोषी ठहरिएमा उनीहरूलाई निलम्बनसम्मको कार्यवाही हुन सक्नेछ भने अर्जेन्टिना फुटबल संघलाई आर्थिक जरिवाना पनि हुन सक्ने सम्भावना रहेको छ। न्यूजर्सी स्थित मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका केही खेलाड़ी तथा प्रशिक्षक टोलीका सदस्यहरू स्पेनका खेलाड़ीहरूले विश्वकप जितको उत्सव मनाइरहेको बेला उनीहरूसँग विवादमा उत्रिएका थिए। उक्त घटनामा नाउहेल मेलिना लियान्द्रो परेडेस थियागो अल्माडा तथा सहायक प्रशिक्षक रोबर्टो आयाला संलग्न देखिएका थिए। शुरूआतमा फिफाले रेफ्री स्लाभ भिन्चिचले स्पेनका एरिक गार्सियाको घाँटी समातेपछि परेडेसलाई रातो कार्ड देखाएको जनाएको थियो तर केही समयपछि उक्त रातो कार्डको अभिलेख हटाइएको थियो। फिफाले दिएको जानकारी अनुसार त्यसबेला परेडेस विरूद्ध कुनै अनुशासनात्मक कार्यवाही गरिएको थिएन। यद्यपि अर्जेन्टिनाले खेलका क्रममा एक खेलाड़ी गुमाएको थियो। मिडफिल्डर एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसित मैदान छान्नु परेको थियो। यसअघि पनि फिफाले इंग्ल्याण्ड विरूद्धको सेमीफाइनलमा 2-1 जितपछि अर्जेन्टिनाका खेलाड़ीहरूले आफ्नो देशको फकल्याण्ड द्वीप समूहमाथिको दावी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेपछि सम्भावित कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाइसकेको थियो। राति 9 बजेको अनुपर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर फिर्ता लियो। कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहने उल्लेख। जरा अभियानको समापन गर्दै कांग्रेस कास्की बीबी स्मृति दिवसमा युवा केन्द्रित विविध कार्यक्रम। जीफनको 37 स्थापना दिवस पोखरामा मनाइयो। श्रमिकको सम्मानित जीवन र सामाजिक सुरक्षा विस्तारमा जोड़। सरकारले प्रतिपक्ष प्रति प्रतिशोधको राजनीति शुरू गरेको पूर्व प्रधानमन्त्री देउबाको दावी। संवैधानिक निकायलाई आतंकित बनाउन खोजेको आरोप। तनहुँमा यात्रुवाहक बस दुर्घटना 15 घाइते। प्रदीप अधिकारी विरूद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर। 2.25 करोड़ बिगो। ललितपुरको 13 आना जग्गा पनि जफत गर्न माग। मालवाहक जहाज आक्रमणबारे भारतको रूससँग विरोध। चीनको लाइफ फायर नौसैनिक अभ्यासप्रति जापानको सुरक्षा चिन्ता र साफ च्याम्पियनशीप बंगलादेशमा हुने साफका सबै सदस्य राष्ट्रको सहभागिता रहने अपेक्षा। फिफाको अनुसन्धानमा अर्जेन्टिना औपचारिक अनुसन्धान शुरू। अवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अनुपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
2: फोन 061-572-648-549।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपाली को गौरव,
4: नेपाली को पहिचान,
3: पालिखले ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस् ढाका टोपी।

0: साड़ी पछ्यौरा टाई चोलो दोसल्ला सम्मान सल
1: पालिखे ढाका टोपी महेन्द्र पुल हुलाकारलाई नजिकै पोखरा फोन 526483
2: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
1: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
3: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434032329 98028 59321 061 581 8071
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर फोन 061577007 97623368 17
6: नेपालीको गौरव
2: नेपालीको पहिचान
6: पालिखे ढाका टोपी
2: जसले तिलको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
0: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
1: पालिखे ढाका टोपी महेन्द्र पुल हुलाकारलाई नजिकै पोखरा फोन 526483
2: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
1: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
7: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061588115 98251 98190
9: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिन बाट गुणस्तर जाँच्ने क्षमता
10: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
9: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
10: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
9: यी गरगहना बिक्री वा साटफेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौँ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
10: फोन 5308 15
9: 5308 15
10: मोबाइल नम्बर 9852268171 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
12: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
13: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
14: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
13: नेपाल आदिवासी जनजाति महासंघ
15: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
16: हेलो
17: हजुर नमस्कार
16: हेलो
17: नमस्कार काका सुन्नु भएन
16: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
17: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
16: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
17: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
17: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
16: अनि कति बेला बस्नुहुन्छ डाक्टर
17: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
18: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला
19: टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।